हाफको प्रयास भने अफ साइडका कारण गोलमा परिणत हुन सकेन। यस जितसँगै मेक्सिको समूहको शीर्ष स्थानमा पुगेको छ। मेक्सिकोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। एरिका गुरूङले 22औं सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार कास्य पदक जितेका छन्। इण्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले पहिलो महिला 68 केजीमाथि तौल समूहमा कास्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिनुभयो। एरिकाले काजकिस्तानकी खेलाडीलाई 11-2 पराजित गर्दै कास्य जितेका हुन्। त्यसअघि सेमी फाइनलमा उनी इण्डोनेसियाका अल ह्युमा इरा लुबिन्ससँग 3-1 पराजित भए पनि पछि फाइनल पुग्ने अवसर गुमाएका हुन्। अल हुमा इरा फाइनलमा पुगे पनि एरिकाले कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाइन्। गत असंस्करण भने एरिकाले रजत जितेकी थिइन्। नेपाली टोलीको प्रशिक्षकमा मेड काजी श्रेष्ठ छन्। उनी 13औं दक्षिण एसियाली खेलकुदमा कातातर्फ नै दोहोरो स्वर्ण पदक विजेता पनि हुन्। यस च्याम्पियनशीपमा कुल 11 नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। कातामा सानुमाया थिङ र सोनीमा मानन्दले प्रतिस्पर्धा गर्नेछन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट 4 अध्यादेश स्वीकृत। रवि विरूद्धको संगठित अपराध अभियोग काठमाडौँ जिल्ला अदालतबाट फिर्ता लिन अनुमति। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अनस्त भट्ट नियुक्त। राष्ट्रपामा 8 पदाधिकारी र 50 केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्तावको तयारी। राजधानी अनियमितता प्रकरणमा अर्याल सहित 4 पार्टी थुनामा राख्न अनुमति। पार्टीभित्र निराशाको खेती नगर्न नेकपा संयोजक प्रचण्डको निर्देशन। परीक्षा सकिएको 40 दिनमै कक्षा 12 नतिजा सार्वजनिक। 64% विद्यार्थी ग्रेडेड। रिसिङ 8 नालाथोकमा बसबाट खसेर 1 मृत्यु। पोखरा महानगरको बजेट 7.15 करोड़ 25 लाख। लेबनानमा इजरायलको भीषण आक्रमणपछि अमेरिका इरान वार्ता स्थगित। र विश्वकप फुटबल समूह एमा घरेलु टोली मेक्सिकोद्वारा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित।

0: अवस्थामलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनुहुनेछ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ।
16: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709604। मोबाइल नम्बर 98460261268
15: 98560260268।
18: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
18: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
19: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484, मोबाइल 98560633484 र 98560667988।
21: हाम्रो मोबाइल पसल दुलेगौडामा
22: ₹100 को टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलक को व्यवस्था।
21: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
23: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
21: प्रोपाइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560656996।
24: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
25: तर महँगो होला नि?
24: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
26: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
27: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
26: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
27: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144411, मोबाइल 98562298 र 98028222938।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: डाको चाङ न्यायाधीशको संख्या नै अपुग।
6: औसत मिति भन्दा 6 दिन ढिला गरी मनसुन भित्रियो, देशभर फैलिन समय लाग्ने। आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना।
5: कक्षा 12 को नतिजामा सुधार, गणित विषयमा चुनौती कायमै, नन ग्रेडेड विद्यार्थीले फेरि पूरक परीक्षा दिएर सफल हुने अवसर।
7: हरेस खाने बेला होइन, जीवन नै परीक्षा हो, सधैँ परीक्षा लिइरहने कुरो हुन्छ, दिइरहनु पर्छ र एउटा परीक्षामा असफल हुँदैमा सबै असफल भन्ने कुरो हुँदैन।
6: इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत, इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थताकर्ता बीच आज छलफलको तयारी।
5: र साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजयी, अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा, केही बेरमा ब्राजिल र हैटीले खेल्दै।
8: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
11: एमएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एमएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
12: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: काया कैरनमा अब खबरको सिलसिला। राजधानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजदात छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्टको माग छ। मौजदातले साउन पहिलो हप्तासम्मको माग मात्रै धान्न सक्ने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै असार 29 देखि नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राजधानी विभागले गरेको छ। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र प्याकेज एकको ठेकेदार कम्पनीका म्युअल बाउर आइडियो सर्भिसका नेपाली एजेन्ट मनिन्द्र राज मल्ललाई पक्राउ गरी अख्तियारले फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको छ। प्याकेज 2 को ठेक्का पाउने जर्मनकी कम्पनी भेरिडासका नेपाल एजेन्ट सिद्धार्थ थापा भने फरार रहेका छन्। यसैबीच गएको सोमबार राहदानी छपाई सम्बन्धी 7,65 करोड़ रूपियाँको ठेक्कामा भएको अनियमिततामाथि छानबिन र कार्यवाही बारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिम्म दरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अरू 3 जना आयुक्त समेत सहभागी थिए। राहदानीको मौजदा सकिन लाग्दा 1 वर्षअघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्ट प्रधानमन्त्री सचिवालयले अख्तियारका पदाधिकारीमाथि अनावश्यक दबाव मात्रै दिएन, दुर्व्यवहार पनि गर्यो, यो घटनाले संवैधानिक निकायको स्वायत्तता र स्वतन्त्रता बारे प्रश्न उठाएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
5: ढिलो न्याय भनेको न्याय नदिनु सर हो र हतारको न्यायले न्याय मार्छ भन्ने भनाई न्याय क्षेत्रमा प्रचलित छन्। तर सर्वोच्च अदालतमा न्याय निरूपण एकदमै ढिलो गरी हुने गरेको छ। न्यायाधीशको अभाव र कानून व्यवसायले बारम्बार पेशी सार्ने प्रवृत्तिका कारण सर्वोच्चमा मुद्दा टुंगिन वर्षौं लाग्ने गरेको छ। मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशहरूले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहने जस्ता कारणले पनि सुनवाईमा ढिला हुने गरेको छ। वादी वा प्रतिवादीकै मृत्यु भइसक्दा पनि कतिपय मुद्दा अदालतमा विचाराधीन हुने गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला मुद्दा प्रक्रियामै अल्झिरहने भएकोले फैसलामा ढिलाइ हुने गरेको बताउनुहुन्छ। सर्वोच्चले केही वर्षदेखि अभियान फाँट्ने चलाएर पुराना मुद्दा उल्लेख्य रूपमा घटाएको छ। उहाँले भन्नुभयो, रणनीतिक योजना र बार एसोसिएशनको सहयोग लिएर 5 वर्ष पुगेका मुद्दालाई प्राथमिकतामा राखेर फैसला भइरहेको छ। संविधानमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढ़ीमा 20 न्यायाधीश रहने व्यवस्था छ। अहिले 18 न्यायाधीश बहाल छन्। विचाराधीन मुद्दासँग जाँदा न्यायाधीशको यो संख्या नै अपुग रहेको कानून व्यवसायहरू बताउँछन्। त्यही कारण नेपाल बार एसोसिएशन र महान्यायाधिवक्ता कार्यालयले संविधान संशोधन कार्यदललाई न्यायाधीश थप्ने व्यवस्था गर्न सुझाव समेत दिएको छ। सर्वोच्च अदालतमा ढिलो न्याय निरूपण हुने समस्याको समाधान खोज्न दुई प्रमुख विकल्प सार्वजनिक बहसमा छन्। पहिलो, न्यायाधीशको संख्या बढ़ाउने। दोस्रो, क्षेत्राधिकारमा हेरफेर। त्यसमा तल्ला अदालतलाई थप अधिकार हस्तान्तरण गर्नुपर्ने तर्क आइरहेको छ। कान्तिपुर दैनिकमा खबर छ।
6: देशको लगभग मध्य भागमा रहेको चितवन राजनीतिक दलका महाधिवेशन जस्ता ठूला कार्यक्रमका लागि छनौटमा पर्दै आएको छ। गएको चुनावमा विशाल जनमत सहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि महाधिवेशनका लागि चितवनलाई रोजेको छ। यसअघि 2078 मंगिरमा नेकपा एमाले चितवनमा 10 राष्ट्रिय महाधिवेशन गरेको थियो। विभिन्न कम्युनिष्ट घटक बीच एकीकरण भएर बनेको एकता केन्द्रको महाधिवेशन पनि 2048 मंगिरमा त्यही भएको थियो। एकता केन्द्रमा आएको फूटले माओवादी गठन भयो। माओवादीको पहिलो सम्मेलन पनि चितवन भएको थियो। रासोपाले भोलिदेखि चितवनमा हुने महाधिवेशनका लागि तयारी पूरा गरेको छ। पार्टीको उद्घाटन र बन्द सत्र गर्न यो बेला ठूलो चुनौती बर्खा र गर्मीको छ। जिल्ला प्रहरीकारले चितवन अगाडिको खुल्ला ठाउँ गेस्ट हाउस चौरमा हुने उद्घाटन कार्यक्रममा सहभागीलाई घाम र पानीबाट जोगाउन बलियो टेन्ट जर्मन ह्याङ्गरको व्यवस्था गरिएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएका संगठित अपराध सम्बन्धी सबै अभियोग फिर्ता भएका छन्। हिजो काठमाडौँ जिल्ला अदालतले फिर्ता लिएसँगै सबै संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता भएका हुन्। जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीमाथिको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। यसअघि रूपन्देही पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिइसकेको छ। कास्की अदालतमा दायर सम्पत्ति शुद्धिकरणको मुद्दा पनि फिर्ता लिइसकिएको छ। सबै अदालतहरूमा सहकारी ठगीको मुद्दा यथावत राखेर अन्य मुद्दा फिर्ता लिइएको हो।
6: यस वर्षको मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जून 13 तारीक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिलो गरी हिजो जून 19 तारीकमा मनसून पूर्वी क्षेत्रबाट प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन केही समय लाग्नेछ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मध्य प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ी भेग तथा कोशी प्रदेशका तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। काया कैरनमा कक्षा 12 नतिजा बारे परीक्षा बोर्डका प्रवक्ता संघको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण
16: गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
17: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
18: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
19: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
17: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
19: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
17: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
19: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
17: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
19: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
20: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
19: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
20: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
19: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
21: टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हर एक जेनेरेसन।
22: हिमस्टार फर अ कम्प्लिट होम।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अख्तियारका पदाधिकारीलाई सरकारले दबाव दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशका संख्या नै अपुग, चितवनमा राष्ट्रपाको महाधिवेशनको तयारी, राष्ट्रपा सभापति लामिछानेको संगठित अपराधका सबै मुद्दा फिर्ता, औषध मितिभन्दा 6 दिन ढिलो गरी मनसून भित्रियो, देशभर फैलिन समय लाग्ने, आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। यस वर्ष कक्षा 12 को नतिजामा 64.13% विद्यार्थी ग्रेडेड भएका छन्। गएको वर्ष 61.17% विद्यार्थीहरू मात्र उत्तीर्ण अर्थात ग्रेडेड भएकोमा यस वर्ष त्यो संख्या बढ़्नु ठूलो उपलब्धि हो। नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नन ग्रेडेड अर्थात एनजी भएका विद्यार्थीका लागि साउन 2 र 3 गते पूरक अर्थात मौका परीक्षा सञ्चालन गर्ने भएको छ। बढ़ीमा 2 विषयमा एनजी प्राप्त गरेका वा 2 विषयसम्म अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागी हुन पाउनेछन्। यसपालि नतिजा अघिल्ला वर्षको तुलनामा निकै छिटो समयमा र व्यवस्थित रूपमा सार्वजनिक भयो। नतिजा मूल्यांकन र नतिजाको विश्लेषण गर्दा विगतका वर्षहरूको तुलनामा शैक्षिक स्तरमा उल्लेखनीय सुधार आएको देखिन्छ। साथी महेश केवालीले राष्ट्रिय परीक्षा बोर्डका सहसचिव तथा प्रवक्ता जयन्ती सत्याललाई यसपालिको नतिजा कसरी सुधार भयो भनेर सोध्नु भएको छ।
7: विगतका वर्षहरूमा यो ग्रेडिङ सिस्टम लागू भइसकेपछि कट अफ पोइन्ट जस्तो यति मार्क्स आएपछि चाहिँ नन ग्रेडिड हुन्छ है विद्यार्थीहरू भनेको अवस्थाले विद्यार्थीमा नपढिकन मैले चाहिँ परीक्षामा सहभागी भएँ भने म नट ग्रेडिड हुन्छु भन्ने कुरो त्यसले पढ्नै पर्छ भन्ने भावनाको विकास भएको छ। अर्कोतर्फ सबैको जवाबदेही छ संलग्न विद्यालयको विद्यार्थीको अभिभावक चासोको विषय भएको छ परीक्षाको नतिजा मूल्याङ्कन राम्रोसँग भयो भने त्यसले दिएको नतिजाले चाहिँ सबैलाई चासो जुटेको छ र जवाबदेहिता वहन भएको पनि छ विद्यालयदेखि लिएर स्थानीय तहदेखि लिएर प्रदेश सरकारहरूदेखि लिएर सबैको चासो सहभागिताले गर्दा यो नतिजा बढेको पनि हो।
0: कुन विषयमा वा क्षेत्रमा चाहिँ विद्यार्थीको प्रदर्शन उत्साहजनक देखियो र कुन क्षेत्रमा चाहिँ सुधारको आवश्यकता देखिएको छ?
7: प्रदेश गतको हेर्दाखेरि बागमती प्रदेशको अलिकति उच्च देखिन्छ, अरू प्रदेशहरूको डाटाहरू हामीले अब पठाउँछौँ। प्रदेश वाइज विषयगत रूपमा हेर्दाखेरि पनि कम्पलसरी नेपालीमा चाहिँ ग्रेडेड विद्यार्थीहरूको संख्या राम्रो देखिन्छ होइन, यसरी म्याथमेटिक्सहरू चाहिँ अलिक कमजोरी भएको पनि पाछौँ हामीले।
0: यो गणितको विज्ञानको कुराकानी गर्दाखेरि अब जति सुधार्नु पर्ने हो त्यो मात्रै नभनौ अरू विषयहरूमा त्यसको लागि चाहिँ के गृह कार्य गर्नुपर्छ होला?
7: विद्यालयले नै आफ्नो नतिजा कस्तो छ भनेर हेर्न पाउनुभयो, स्थानीय सरकारहरूले हेर्न पाउनुहुन्छ, प्रदेश सरकारले हेर्न पाउनुहुन्छ, समग्रमा सबैले आफ्नो आफ्नो क्षेत्रको नतिजाहरू एनालाइसिस गर्नुभयो भने हामीले शिक्षा सुधारको लागि उपलब्धि सुधारको लागि यो यो क्रियाकलापहरू गरेका थियौँ तर अझै पनि उपलब्धि चाहिँ देखिएन भनेर आफै एनालाइसिस नै गर्न सक्नुहुन्छ र कहाँ चाहिँ कमी कमजोरी रह्यो सबैजनाले चासो लिनुभयो आफ्नो आफ्नो नतिजातर्फ भनेदेखि अझ हामीले चाहिँ यो उपलब्धि सही किसिमले लिनको लागि र उच्च उपलब्धि हासिल गर्न चाहिँ सहयोग हुन्छ।
0: ग्रेडेड हुनुभएका विद्यार्थीहरूलाई चाहिँ परीक्षा बोर्डको तर्फबाट के सन्देश दिनुहुन्छ?
7: उच्च शिक्षाको लागि अझ उहाँहरूले चाहिँ क्रिएटिभिटी अनुसन्धानात्मक कार्यहरू सधैँ सृजनशील रहने अझ बढी चाहिँ अध्ययनशील हुने तर्फ जोड दिएर आफ्ना कुन कुन क्षेत्रमा रुचि छ त्योतर्फ लाग्न अनुरोध गर्दछु।
0: सोचे जस्तो नतिजा नआएका विद्यार्थीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
7: अहिले हरेस खाने बेला होइन, जीवन नै परीक्षा हो, सधैँ परीक्षा लिइरहने कुरो हुन्छ, दिइरहनु पर्छ र एउटा परीक्षामा असफल हुँदैन, सबै असफल भन्ने कुरो हुँदैन। जस्तो कतिपय विद्यार्थीहरू दुई विषयसम्म नट ग्रेडेड विद्यार्थीहरूले त मौका परीक्षा पनि हामीले राखिसकेको छौँ, त्यसको लागि तयारी हुन मैले अनुरोध गरेँ। अझ निराश नभइकन ए म यसमा चाहिँ कमजोर भएछु भनेर आफ्नो विषय हेरेर अध्ययनमा लाग्न र अरू विषयहरू धेरै विषय लागेको विद्यार्थीहरूलाई पनि म यो कारणले चाहिँ मैले उपलब्धि हासिल गर्न सकिनँ, अब म चाहिँ अझै कोसिस गर्छु, यो मेरो चाहिँ जीवनको अन्तिम लक्ष्य होइन, यहाँबाट मेरो सफलता सुरु हुन्छ भनेर अझ चाहिँ के कारणले म चाहिँ कमजोर भएँ भन्ने कुरो आफैले पनि अध्ययन यसो हेरेर आगामी वर्षको लागि पनि पढ्नलाई अनि परीक्षा दिनको लागि शुभकामना र अभिभावकको तर्फबाट किन मेरो बाबु नानीहरू अपेक्षा गरे अनुसारको ग्रेड नल्याएको पनि हुनसक्छ, कतिपयले नट ग्रेडेड भएको पनि हुनसक्छ, उहाँहरूलाई निराश हुने किसिमले मैले यति गरेको थिएँ किन पढिनस् भनेर गाली गर्नुहोस् भन्दा पनि कुन कोडबाट ऊ कमजोर भयो, किन कमजोर भयो, के दक्षता चाहिँ हामीले हासिल गर्न हामीले अपेक्षा गरेका छौँ, के कारणले गर्न सकेन भनेर विभिन्न कोडबाट विचार विमर्श गर्न र आफ्ना नानी बाबुहरूलाई अझ अध्ययनशील हौ है भनेर सहयोग पुर्याउनु भयो भनेदेखि अवश्य उनीहरू पनि सफल हुन्छन्।
6: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्याल। अब फेरि खबरको सिलसिला, प्रधानमन्त्री परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभएको छ। चिया निर्यातमा भारतले अवरोध गरेपछि पाँच दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलो भन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। यसैबीच विगत 10 वर्षमा कृषि तथा पशुपन्छी मन्त्रालयबाट वितरण भएको अनुदान छानबिन गरिने भएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गङ्गोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
23: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
24: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
23: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
24: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
23: पुराना गरगहनासँग नयाँ साथ फेर,
24: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
23: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रत्नपार काठमाडौँको व्यस्त ठाउँ, फटाफट गन्तव्यतर्फ लम्किरहेका यात्रीहरू, यही हतारोका बीच केही मानिस भने सड़क पेटीको एक छेउमा टक्क अडिन्छन्। कोही मोबाइल निकालेर दृश्य खिच्न थाल्छन् त कोही एक टकले दृश्यतिर हेरिरहेका हुन्छन्। कोही भने खल्तीतिर हात पुर्याउँछन् र सड़क पेटीको एक छेउमा राखिएको ह्याटतिर हात पुर्याउँछन्। एकैछिनमा मानिसको भीड़ लाग्छ। यी सबै दृश्य सामान्य झै मानेर दुई युवाको शरीर संगीतको तालमा नाच्न थाल्छ। पाइला दोहोरिन्छन्, हावभावले केही भन्न खोजे झै लाग्छन्। कुनै नृत्य प्रतियोगिताका सहभागी जस्तै उनीहरू फ्री स्टाइलमा यसरी नाच्छन्, मानौ कि हावाको तालमा पातहरू बयली खेलिरहेका छन्। उनीहरू हुन् झापा गौरादहका सिद्धार्थ छेत्री र दार्जीलिङ चाम्पासरीका जिब्री एल आलम। उनीहरू काठमाडौँ आएर होटलमा बस्न थालेको 3 हप्ताभन्दा धेरै भइसक्यो। कहिले रत्नपार त कहिले सुन्दराको सड़क पेटीमा पुग्छन्, फराकिलो ठाउँ रोज्छन्, छेउमा स्पीकर राख्छन् अनि आफ्नै योजना अनुसार नाच्न थाल्छन्। सिद्धार्थ र जिब्रीएलले यसरी सँगै यात्रा गर्न थालेको 1.5 वर्ष भइसकेको छ। त्यस यता उनीहरू साथीबाट नजिकको साथीमा मात्रै बदलिएका छैनन्, एक अर्कालाई सिकाउने शिक्षक पनि बनेका छन्। सिद्धार्थ र जिब्रीएलले यसरी सँगै स्ट्रीट डान्स गर्न थालेको 1.5 वर्ष भइसक्यो। जब उनीहरू नाच्न थाल्छन् अनि रोकिन्छ भीड़, शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: अब विदेशका खबर। इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत भएका छन्। अमेरिका र इरान बीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्दले नकारात्मक असर पार्न सक्ने चिन्ता बीच दुई पक्षबीच हिजो सहमति भएको बीबीसीले जनाएको छ। एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिजबुल्ला समूह युद्ध विराम गर्न सहमत भएको बताएका छन्। तर इजरायलका एक सैनिक प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आदेश पाए सेनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएका खबरमा उल्लेख छ। यस्तै अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ता बीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको पनि त्यो अन्तिम समयमा स्थगित भएको थियो।
5: अब खेल खबर। फिफा विश्वकप फुटबलमा मोरक्कोले स्कटल्याण्डलाई हराएको छ। आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरूआती 2 मिनटमै गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो 2 मिनटमै गोल गरेका हुन्। समूह सी अन्तर्गत यसअघि भएको खेलमा स्कटल्याण्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो। आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्को 4 अंक भएको छ। यस्तै फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरण पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटल स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हरायो। अमेरिकाको जितमा एलेक्स प्रिम्यानले 1 गोल गरे, 1 गोल उसले उपहारका रूपमा प्राप्त गर्यो। खेलको 11 मिनटमा अस्ट्रेलियनका क्यामरून बर्गेसले बल क्लियर गर्ने क्रममा आफ्नै गोल पोस्ट छिरेपछि अमेरिकाले अग्रता लिएको थियो। खेलको 43 मिनटमा एलेक्सले थप गोल गरे, त्यसपछि खेलमा थप गोल भएन। यो जितसँगै समूह डीमा रहेको अमेरिकाले दुई खेलबाट छ अंक जोड़ेको छ। यसअघि उसले आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको थियो। यसैबीच विश्वकप फुटबलमा अहिले समूह सीमा रहेको पाँच पटकको विश्व विजेता ब्राजिल र हैटीबीच खेल भइरहेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा खेल अघि सवा छ बजेदेखि शुरू भएको हो र खेलको अहिले सातौं मिनट चलिरहँदा दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन्। ब्राजिलका स्टार फरवार्ड नेइमारले आजको खेल पनि खेलेका छैनन्। उनी पुडुलाको चोटबाट पूर्ण रूपमा निको नभएको ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग एक एक गोलको बराबरी खेलेको थियो। यो खेलमा पनि नेइमारले खेलेका थिएनन्। आजै बिहान पाउने 9 बजे टर्की र पाराग्वेबीच खेल हुनेछ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 वटालाई स्वीकार गरेको छ। सार्वजनिक खरिद ऐन दोस्रो संशोधन, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन तेस्रो संशोधन, सहकारी ऐन पहिलो संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने सम्बन्धी अध्यादेश हिजो स्वीकृत भएको हो।
5: आउँदो आर्थिक वर्ष 83-84 बजेट भाषण अघि करको दर हेरफेर हुने आशंकामा हतार हतार विद्युतीय गाड़ी जाँच पास गराएको घटनामा अर्थ मन्त्रालय र भन्सार विभागले तल्लो तहका कर्मचारी र आयातकर्तालाई दोषी देखाएको छ। प्रधानमन्त्री कार्यालयको चासोपछि गठन गरिएका दुई छुट्टा छुट्टै अनुगमन टोलीको प्रतिवेदनका आधारमा विभागले मुस्ताङ भन्सारलाई क्लीन चिट दिएको छ भने रोसुवा भन्सारका प्रमुख सहित 13 जना कर्मचारीलाई निलम्बन गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: विराटनगरको नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कड़ाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कड़ाई गर्न थालेको हुन्। नेपाल सरकारले 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा रोक लगाएको छ। यस्तै भारतले पनि चीनी निर्यातमा रोक लगाएको छ। यसका कारण दुवैतर्फको सीमा सुरक्षा बल एकै समयमा सीमाई कड़ाई गर्न सक्रिय भएका खबर नागरिक दैनिकले लेखेको छ।
5: नेपाल धितोपत्र बोर्ड सेवनको अध्यक्षमा डाक्टर गोपाल भट्ट नियुक्त हुनुभएको छ। हिजोको मन्त्री परिषद बैठकले भट्टलाई सेवन अध्यक्षमा नियुक्त गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो।
6: वैदेशिक रोजगारीमा यूरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधा सहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थानका सेवारत कर्मचारी समेत गेट वाई इन्टरनेशनल ट्राभल एम एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनमा ठगीमा परेको पाइएको खबर गोर्खा पत्रले लेखेको छ।
5: चालू आर्थिक वर्ष 82-83 जेठ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह 31.81 अर्ब रूपियाँले बढ़ेको छ। नेपाल बैंकर संघको तथ्याङ्क अनुसार वैशाखमा 19.41 अर्ब घटेको कर्जा प्रवाह जेठमा भने बढ़ेको छ। गएको चैतमा 77.99 अर्ब रूपियाँले कर्जा प्रवाह बढ़ेको थियो। निक्षेप र कर्जा प्रवाह मा भइरहेको असन्तुलन, निरन्तर बढ़दै निक्षेप, कर्जा प्रवाह सुस्त शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: देशमा वैदेशिक लगानीकर्ताको आकर्षण मुख्यत साना उद्योगतर्फ केन्द्रित हुँदै गएको तथ्याङ्कले देखाएको छ। उद्योग विभाग अनुसार चालू आर्थिक वर्ष 2082-83 11 महिनामा दर्ता भएका 914 उद्योग मध्ये 894 साना उद्योग रहेका छन्।
5: चालू आर्थिक वर्ष 82-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। तर आउँदो आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ।
6: काया कैरनमा अब पालो उखानको।
5: काँधको बिरालो जुक्तिले झिक्नु।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: अख्तियारका पदाधिकारीलाई सरकारले दवाब दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशका संख्या नै अपुग।
6: औषध मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो, देशभर फैलिन समय लाग्ने। आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षा।

झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौ। यहाँ एकजना सांसद संसदमा बोलिरहेका छन्। बोल्दा बोल्दै हातले टेबुल ठोकेर उनी भन्दैछन्, सभामुख महोदय, बिहान उठ्दा जहिले विश्वकप सकिसकेको हुन्छ, सकिन अगावै बिउजाउने व्यवस्था होस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
1: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन। मोबाइल 9891974888 र 9948848000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9460-26617 र 9161-38981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम।
10: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहु।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0665570900, मोबाइल नम्बर 9847168268।

0: 0*/6268 268
1: हाम्रो मोबाइल पसल दुलेगौंडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
1: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
3: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
1: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्याला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
6: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414411, मोबाइल 9856229938 र 9808229938।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
8: पुराना गरगहना सँग नयाँ साथ फेर,
9: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
11: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
10: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
11: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
10: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378 9811996902।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843023811।
0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
14: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
15: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: शुक्ला गण्डकी एफएम 97.6।
20: छिटफुट घटनाहरूलाई हामीले चाहिँ अब त्यो समुद्रमा आएको सानातिना छालहरूको रूपमा बुझ्नुपर्छ।
21: होइन, हुन त अब कोही नेपाली कंग्रेसबाट, कोही नेकपा एमालेबाट, कोही पूर्व माओवादीबाट चाहिँ आएका कार्यकर्ताहरू हुन्, राजसभामा आइसकेपछि दुई प्रकारले मात्रै भएका हुन्, स्वभाव त त्यही हो भन्न खोज्नुभयो।
20: यसो हुन्छ, माटो एउटै भए पनि फर्मामा राखेर पकाइसके पछाडि त्यो इटा बन्छ, गमलामा हालिसके पश्चात त्यसले बिरुवालाई चाहिँ मल र उसलाई खाना दिन्छ, अनि त्यही माटोलाई फेरि घरमा छाप्यो भने त्यसले ओत दिन्छ। त्यसैले मानिस तिनै भए पनि तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको विचार, सिद्धान्त, दृष्टिकोण र यसको चाहिँ एउटा बाइन्डिङ भित्र रहिसके पश्चात मान्छे परिवर्तन हुन्छ हुनुपर्छ। राष्ट्रपा भनेको परिवर्तित राजनीतिक शक्ति हो, परिवर्तित मानसिकता बिना राष्ट्रपामा रहन सक्दैन।
21: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ सभापतिमा रवि लामिछाने बाहेकको निर्विकल्प कसैले पनि उम्मेदवारी दिन नसक्नुको कारण के हो?
20: रवि लामिछाने ज्यूको यो देशप्रतिको लगाव, उहाँको वचन, उहाँले गरेका आजसम्मका कर्म, त्यसको परिणाम र सिङ्गो देशको आवश्यकता नै आज निर्विकल्प नेताको रूपमा, राजनेताको रूपमा दर्ज हुनुभएको
21: हो। होइन, कोही प्रतिस्पर्धामा अहिलेसम्म आउने छनक छानका त्यस्तो केही छैन सभापति?
20: होइन, कसैलाई अब म एकछिनका लागि क्षणिक लोकप्रियता कमाउँछु भनेर आउनेदेखि बाहेक के अवस्था छ त ल भन्नुहोस् त?
21: होइन,
20: सिङ्गो मुलुकले नै आज
21: रविवारी दिने सभापतिमा अर्को कुनै नेक्स्ट व्यक्ति आउन सक्छ, केही छ त्यस्तो अवस्था?
20: मैले त कल्पना गरेका छैन,
21: तर सुन्नु त भयो होला नि त, कोही न कोहीले त उम्मेदवारी दिन्छ त्यहाँ प्रतिस्पर्धा।
20: अहिलेसम्म सुनेको पनि छैन,
21: उहाँ निर्विकल्प
20: चुनिन्छ भन्ने जस्तो पनि लाग्दैन।
21: भनेपछि उहाँसँग प्रतिस्पर्धा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले कोही पनि जन्मेको छैन। होइन,
20: सिङ्गो मुलुकमा नै आज चाहिँ रवि लामिछाने र बालेन शाहको प्रतिस्पर्धी छैन भनिसके पश्चात राष्ट्रिय स्वतन्त्र पार्टी त उहाँहरूकै, रवि लामिछानेकै सिद्धान्त, विचार, दृष्टिकोणको उपजको रूपमा हो नि त। नेपालको इतिहास मात्रै नभन्नुहोस् न, विश्वको राजनीतिक इतिहास एकचोटि केलाएर हेर्नुहोस् त, तीन वर्षमा दुई तिहाई जनमत एउटा कुनै सिनको नभाँचिकन, कुनै एउटा चाहिँ रेलिङ नतोडिकन, कुनै एउटा व्यक्तिको रगतामे नबनाइकन त्यो शक्ति आर्जन गरेको संसारमा कुनै पनि राजनीतिक दल छैन। त्यस्तो संसारलाई नै चकित बनाएर राजनीतिक उलट पुलट र परिवर्तन गराउन सक्ने सामर्थ्य बोकेको व्यक्तिको विकल्प कसले खोज्छ मलाई
21: भन्नुहोस् त? कानूनको जानकार पनि हो, नेपालको लामो समयसम्म कालत पेसामा लाग्नुभयो, अधिवक्ता भएर काम गर्नुभयो। आज राष्ट्रिय स्वतन्त्र पार्टीमा साँच्चै नै एउटा इमेजिन गरौँ हामी, प्रोबेबिलिटी सम्भाव्यताको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने र बालेन्द्र शाह प्रतिस्पर्धी बन्नुभयो भने कसको पोल्टा भारी हुने सम्भावना रहन्थ्यो?
20: प्रतिस्पर्धै हुँदैन, यी दुईटा मानसिकता छुट। होइन होइन, सुन्नुहोस्, तपाईँले भनेको प्रश्न कस्तो हुनुपर्छ भन्दा दुईटा ढुङ्गा ढुङ्गाहरू बीचको तुलना हुन्छ, तर एउटा ढुङ्गा छ अर्को पत्थर छ, अरे पत्थर छुट्टै हो, ढुङ्गा छुट्टै हो नि त। त्यसो भएकाले एउटै गुण रवि लामिछाने भनेर बालेन शाहको होइन, एउटा चाहिँ यो देशमा बोलेर नै देश परिवर्तन गर्न सकिने व्यक्तित्व हुनुहुन्छ, अर्को काम गरेर बोल्नै पर्दैन भन्ने स्वभाव छ। एकजना यो देशको टोटल राजनीतिक नेतृत्व सम्हाल्नु भएको छ, एकजनाले यो देशको सरकार र परिवर्तित अवस्था सम्हाल्नु भएको छ। त्यसैले जो जो बीच प्रतिस्पर्धै हुँदैन तिनीहरूलाई तुलना गर्नु भनेको त के हो भने त्यो तुलना गर्ने विषय बन्दैन।
21: यसको मतलब अहिले बालेनजी ढुङ्गामै हुनुहुन्छ, रविजी पत्थर बनिसक्नु भएको छ होइन?
20: त्यसो नभनौ, यी एक अर्काका परिपूरक हुन्। यी दुईजना सिङ्गल हुँदा एक एक होला, तर दुईजना हुँदाखेरि एक एक दुई होइन कि एक एक एघारको प्रिन्सिपलमा अगाडि बढेको शक्ति हो।
21: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै जुन किसिमको एउटा ऐतिहासिक महाधिवेशन गर्दैछ, त्यसले चाहिँ नेपाली जनता र देशका लागि चाहिँ कस्तो खालको सन्देश दिन चाहन्छ चितवनबाट?
20: चितवनको यस महाधिवेशनले अब यो देश कतातर्फ जान्छ भन्ने कुराको एउटा निकुल गर्छ। दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण के हो भन्ने कुराको राजनीतिक घोषणा पत्र जारी हुन्छ, त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त के रहेछ, विचार के रहेछ, दृष्टिकोण के रहेछ यो टुङ्गोमा पुग्छ। तेस्रो कुरा, पुराना राजनीतिक शक्तिहरूले कहिले कसैले राजा भन्ने, कसैले धर्मका नाममा राजनीति गर्ने भन्ने, कसैले संघीयताका नाममा राजनीति गर्ने भन्ने, कसैले एकात्मक राज्य व्यवस्थाका नाममा राजनीति गर्ने भन्ने जस्ता अन्योलताका कुराहरू सधैँका लागि समाप्त हुन्छन्। डिजिटल डेमोक्रेसीको युगको चाहिँ प्रारम्भ उत्कृष्ट रूपमा सुरुवात भएको हुन्छ। नातावाद कृपावादका रूपमा चाहिँ देशमा शासन सत्ता सञ्चालन गर्ने चिजहरू सधैँका लागि अन्त्य हुन्छ। त्यसैले र सुशासनको कुराको प्रत्याभूत हुन्छ र देशले एउटा नयाँ कोर्स लिन्छ।
21: अब जाँदा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन किसिमको आशा गरेका छन्, जुन किसिमको भरोसा गरेका छन्, फागुन 21 निर्वाचनले पनि धेरै कुराहरू देखाएको पनि छ। तर अहिलेको अवस्थामा समग्र नागरिकहरूको भावनालाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले एकीकृत ढंगले सम्बोधन गर्न किन सकिरहेको छ?
20: समग्र नागरिकको भावना सम्बोधनको क्रम शुरू भएको छ। यो महाधिवेशन पश्चात पार्टी सरकार र सरकारको रूप फरक तरिकाले अगाडि बढ्छ र पार्टीले त्यसलाई एउटा गाइडलाइन दिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नीति अनुसार सरकार अगाडि बढ्छ र नागरिक स्तरमा देखिने गरी सुशासन लगायत चाहिँ विभिन्न चिजहरू नागरिकले अनुभूति गर्ने अवस्था सिर्जना हुन्छ।
21: अहिले पार्टीले पो सरकार चलाउने होला नि त, एकमणि नेपालीजी, सरकार त बेलगाम छ नि त अहिले, देख्नु भएन?
20: होइन, अब यसलाई धेरै बेलगाम पनि नभनौ, तथापि अहिले महाधिवेशनको सङ्घारमा रहेका कारण यही पार्टीको गाइडलाइन चाहिँ पूर्णता प्राप्त हुन नसकेका कारणले तपाईँको प्रश्न र नागरिक स्तरमा केही प्रश्न उठे होला, तर यो
21: कार्यकर्ताहरूको हातखुट्टा भाँच्नेदेखि लिएर चाहिँ तीनजनाले हो त्यस बनाउने पीएम एचएम र आईएमदेखि लिएर नेपालले भारतको सीमा मिच्याएछ भन्ने खालका ब्लन्डर अभिव्यक्तिहरूले त यसको भोलिको भविष्य होइन भोलिको कार्य दिशालाई त निकै प्रभाव पारेको छ नि त। यो कुरा त तपाईँले पनि गर्नुभयो होला नि त।
20: त्यही त, समग्रतामा मैले तपाईँलाई एउटै कुरा भन्छु, महाधिवेशन पश्चात पार्टीको ग्रिपमा सरकार रहन्छ, पार्टीको सिद्धान्त बमोजिम सरकारले काम गर्छ, पार्टीका मूलभूत मान्यताहरू सरकार मार्फत देशमा इम्प्लिमेन्ट हुन्छन् र नागरिकले देखिने गरी सुशासन समृद्धिको यात्रामा अगाडि बढेको महसुस हुन्छन्।
21: अब जाँदा जाँदै अराजकता त कति बोक्न सक्नु होला नि त पार्टी सभापतिजीले, यसलाई त अलिकति नियम सङ्गत नियमन त गर्नुपर्ने होला नि त होइन? सबै कुराहरूलाई विषयवस्तुहरूलाई
20: होइन, एउटा कुरा हामीले के स्पष्ट हुनुपर्छ भन्दा कानून विधि नियम पद्धति सबैका लागि समान हुन्छन्, सबैका लागि समान व्यवहार लागू हुन्छ। सरकारमा रहेको व्यक्ति ठूलो सानो तल माथि सबैले विधि नियम कानून पद्धति मान्नुपर्छ र सुशासनको प्रत्याभूत आफू पनि हुनुपर्छ र दिनु पनि पर्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा चाहिँ स्पष्ट छ।
21: राज्यसभाका प्रतिनिधिहरूलाई के भन्न चाहनु?
20: आफ्नो अनुकूल भन्दा पनि देशको अनुकूलका व्यक्तिहरूलाई अब हामीले महाधिवेशन मार्फत जिताएर यो देशको भविष्य परिवर्तन गर्ने कुरामा अगाडि बढाउँ, यही सन्देश दिन
21: चाहन्छु। सबैका लागि धेरै धन्यवाद,
20: धन्यवाद।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं।
1: न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
22: हरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट।
23: यसरी हाम्रो बीचमा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहनुभएका पर्यटन व्यवसायी मया प्रकाश भट्टजी हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बासमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
24: हेलो,
23: नमस्कार, गुड मर्निङ मया प्रकाश भट्टजी। गुड मर्निङ। कस्तो छ धनगढीको टेम्परेचर? गर्मी छ होइन धेरै?
24: मौसमले अलिकति त्यस्तै गरिरहेको छ।
23: होइन, अब धनगढीमा धेरै गर्मी छ तर पर्यटनको क्षेत्रमा चाहिँ गर्मा गर्मी शुरू भएन क्या? अझै पनि पर्यटन चिसिएकै छ यस्तो गर्मीमा पनि किन?
24: अब पर्यटनको कुरो कस्तो भने, यो सुदूरपश्चिम वास्तवमै पर्यटकको लागि चाहिँ महत्वपूर्ण, हाम्रो देशभरिकै महत्वपूर्ण गन्तव्य हो।
23: भर्जिन ल्यान्ड कहीँ कतै छ भने अहिले सुदूरपश्चिममा छ क्या? पर्यटनको क्षेत्रमा भर्जिन ल्यान्ड नै सुदूरपश्चिममा छ होइन? तर एकदमै चिसिएको छ क्या त्यो?
24: हजुर, मैले यसलाई पुष्टि गर्ने आधारहरू, जस्तो हाम्रो अब सिमसार क्षेत्र घोडाघोडी तालदेखि लिएर महत्वपूर्ण सिमसार क्षेत्रहरू छ, हाम्रो राष्ट्रिय निकुञ्जहरू तीन चारवटा राष्ट्रिय निकुञ्जहरू देशले जोडिएको छ, अतिशैपाल हिमाल जस्तो महत्वपूर्ण हिमालहरू त्यो क्षेत्रतिर जोडिएको छन्, र नवदुर्गा भगवतीको सेभेन सिस्टर भनेर सातवटा बहिनीकै वासस्थान भएको, पाँचवटा राष्ट्रिय शिवधामहरू भएको, भारतको महत्वपूर्ण यो धार्मिक स्थलहरू, पर्यटन स्थलहरू हाम्रो बर्डरसित जोडिएको, र अझ उत्तराञ्चलको र युपीको पपुलेसन पनि हामी लागि महत्वपूर्ण पर्यटनको आधार हो। त्यस्तै कैलाश मानसरोवरको गेटवेको रूपमा र एसियन हाइवेको इन्ट्री पोइन्टको रूपमा पनि सुदूरपश्चिमलाई हेरिरहेको हुनाले सुदूरपश्चिममा पर्यटनको राम्रो सम्भावना भएको क्षेत्र र ती आधारहरूले पनि त्यसलाई पुष्टि गर्छ।
23: होइन, पर्यटनको त राम्रो क्षेत्र छ होइन, तर पर्यटनका लागि जुन किसिमका एक्सर्साइजहरू हुनुपर्ने हो, राज्यको नजर त्यहाँसम्म पुगेका छ? अहिले त प्रदेश सरकारहरू छन्, स्थानीय सरकारहरू छन्, तपाईँहरू पनि लामो समयदेखि पर्यटनकै क्षेत्रमा लाग्नु भएको छ, तर नजर चाहिँ किन पुग्न सकेका छैन त्यहाँसम्म?
24: होइन, त्यसको अलिकति कस्तो छ भने, जस्तो प्रदेश सरकारहरू पनि अब यो खास चाहिँ टुरिज्ममा त्यति अनुभव भएको विज्ञहरू पनि प्रदेश सरकारसित नभएको, र पर्यटन मन्त्रालय हाम्रो वन मन्त्रालयकै मार्फतमा जोडिया हुनाले पनि अलिकति ओझेलमा पढेको छ। र फेरि कस्तो भने, यहाँको प्रदेश सरकारहरूको केसमा स्थानीय गन्तव्यहरू चाहिँ स्थानीय निकायहरूकै मार्फतमा हुन्छ, स्थानीय निकायले केही काम गरेको देखिन्छ, प्रदेश सरकारले पनि अब धेरै थोरै लगानी त गरेको छ, तर बढी जस्तो अब यो धार्मिक क्षेत्र पनि भएको हुनाले अलिक मन्दिरहरूतिर पर्यटन प्रदेश सरकारको लगानीहरू अलिकति बढी भएको देखिन्छ। तर मेजर अब जस्तो पर्यटनको लागि चाहिँ चाहिने आधारभूत कुराहरू भनौँ, जस्तो 2010 2020 दस वर्षीय अभियानमा हामीले सुदूरपश्चिमको निजी क्षेत्रले पर्यटन प्रवर्धन गर्ने र पर्यटनका सम्भावनाहरू उजागर गर्ने, मार्केटिङ गर्ने र यो गन्तव्यहरू पहिचान गर्ने काम 10 वर्षीय अभियान अन्तर्गत हामीले गर्यौँ, र 2020 अब यसलाई व्यावसायीकरण गर्नुपर्छ र पर्यटनबाट आय आर्जन गरेर धेरै थोरै भए पनि अब गरिबी न्यूनीकरणमा पनि यसको महत्वपूर्ण रोल हुने हुनाले हामीले व्यावसायिक पर्यटनको रूपमा जानुपर्छ भन्ने चाहिँ यी आधारहरूले देखाइरहेको छ। हामीले त्यसरी काम गरेर अब हामीले सुरुवातीमै भनौँ न, सुन्दर सुदूरपश्चिम भन्ने अभियान हामीले सञ्चालन गऱ्यौँ, जङ्गल सुदूरपश्चिम भनेर अभियान चालु गरियो, सुदूरपश्चिमको आवाज पर्यटनको विकास भनेर यो आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ, देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न जाउँ भन्ने आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ, र अहिले अब हाम्रो स्थानीय धनगढी उपमहानगरपालिकाबाटै सुरुवाती भएको हाम्रो सुदूरपश्चिम हामी आफै चिनाउँछौँ भन्ने अभियान अन्तर्गत पनि सुदूरपश्चिमलाई चिनाउने कुरोहरू चाहिँ धेरै अगाडि बढिसकेको अवस्था हो र खास गरेर पर्यटकहरूको लागि चाहिने आधारहरू भनेको जस्तो अब हाम्रो शान्ति सुरक्षाको कुराहरू भयो, यातायातको कुराहरू भयो, हामी पर्यटकलाई चाहिँ स्वस्थ राख्न सक्छौँ कि सक्दैन भन्ने सुरक्षाको कुराहरू भयो र गन्तव्य पहिचानको कुराहरू भयो, यी कुराहरूमा चाहिँ करिब करिब हामीले आधारभूत कुराहरू हुनाले अब चाहिँ सुदूरपश्चिमलाई कसरी व्यावसायिक गर्नुपर्छ र मार्केटिङमा कसरी लैजानुपर्छ भन्ने चाहिँ हामी निरन्तर प्रयासमा छौँ। तर यसको लागि महत्वपूर्ण पढी भनेको अब जस्तो यो पर्यटनको लागि चाहिने आधारभूत कुराहरू जस्तो पर्यटन प्रवर्धनमा, बजारीकरणमा, यो अनुसन्धान अध्ययनमा, अब यसको पूर्वाधारको विकासमा सहकार्यमा गर्नुको लागि चाहिँ प्रभावकारी कार्यान्वयनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटनलाई चिनाउनुको लागि महत्वपूर्ण पढी भनेको हामी कहाँ नेपालमा चाहिँ नेपाल पर्यटन बोर्ड भनेर एउटा संस्था छ, त्यो पर्यटन बोर्डले यी कामहरू जस्तो अब समन्वयको कामहरू, सेवाको कामहरूदेखि लिएर सबै कामहरू पर्यटन बोर्डले गर्नुपर्ने हो। पर्यटन बोर्डको अहिलेको अवस्था भनौँ नि, अब राज्य चाहिँ संघीयतामा गइसकेपछि पनि उसले अब हाम्रो संघीयता अनुसारको चाहिँ यो अफिसहरू स्थापना गर्ने हेजमर्को गरेको देखिँदैन र सामान्य सेवाको लागि भनौँ, सामान्य सेवाको लागि पनि हामीले काठमाडौँ नै धाउनुपर्ने, अब जसको कारणले हाम्रो चाहिँ अलिकति यो समयको पनि सदुपयोग नहुने, स्रोतको पनि सदुपयोग नहुने र अवसरहरूबाट पनि हामी वञ्चित रहने अवस्था छ।
23: होइन, प्रदेश सरकार पनि पर्यटनका क्षेत्रमा त सुतेकै छ नि होइन, त्यहाँ सुदूरपश्चिममा
24: अनि प्रदेश सरकारले पनि भने नि, मैले आफ्नो
23: अनुसार छैन अझै त्यो बिउजिन सकेको छैन, पर्यटनको क्षेत्रमा त्यहाँ त धेरै ल्यान्डहरू छन् होइन, खप्तरदेखि लिएर रामरसनदेखि लिएर बडीमालिकादेखि लिएर होइन निङ्ला सैनी शैलेश्वरी बडी केदार महत्वपूर्ण पर्यटक स्थलहरू छन् नि त, घोडागोडीदेखि लिएर कर्णालीसम्म होइन।
24: प्रदेश सरकारले पनि हाम्रो आधिकारिक गन्तव्यहरू यी हुन् भन्ने किसिमको चाहिँ आफ्नो अवनत्व लिएर गन्तव्यहरू पहिचान गरेर गन्तव्यको जिम्मा लिएर हाम्रा यी गन्तव्य हुन् त यसमा भिजिटरहरू जानुपर्छ भन्ने खालको चाहिँ एउटा आधिकारिक गन्तव्यहरू चाहिँ अहिलेसम्म आइडेन्टी गरिसकेको अवस्था मैले देखिनँ।
23: अब तपाईँले लामो समयदेखि जुन किसिमको चाहिँ अब अहिलेको अवस्थामा के हो भने विश्वका धेरै यस्ता राष्ट्रहरू छन् जसले चाहिँ पर्यटनलाई समृद्ध बनाएर होइन पर्यटनलाई चाहिँ एकदमै महत्वका साथ अगाडि बढाएर चाहिँ विकास र समृद्धि गरेका उदाहरणहरू छन्। जस्तो अब सुदूरपश्चिमको कुरा गर्ने हो भने हिमाल पहाड़ र तराई समिश्रित भूमि छ त्यहाँ चाहिँ होइन, यहाँलाई थाहा छ तराई, त्यसपछि माथि चढ्यो भने पहाड़भन्दा अझै अलिकति माथि जाने हो भने हिमाल, त्यहाँ तीनैवटा प्रकृतिले चाहिँ प्रदान दिएको एउटा क्षेत्र छ। तर त्यसलाई अब अझ प्रचार प्रसार गर्ने त्यतापट्टि चाहिँ बढ़ीभन्दा बढ़ी पर्यटकहरूलाई काठमाडौँबाट चाहिँ जस्तो कतिपय पोखरामा चाहिँ पर्यटन भरिएका हुन्छन्, भेटेटार लगायतका, धरान लगायतका, धनकुटा लगायतका ठाउँहरूमा पर्यटकहरू गइरहेका छन्, सुदूरपश्चिम केन्द्रित भएर चाहिँ पर्यटकहरू किन आउन मानिरहेका छैनन्, त्यहाँ चाहिँ के कुराको चाहिँ कमी छ अहिलेको अवस्थामा हेर्दा?
24: यसको महत्वपूर्ण आधार भने मैले पर्यटनलाई अब राष्ट्रिय लेभलमा तथा अन्तर्राष्ट्रिय लेभलमा यो पर्यटनको यो बजारीकरण गर्नुको लागि जुन महत्वपूर्ण तरी हाम्रो नेपाल टुरिज्म पर्यटन बोर्ड भन्ने हो, त्यो पर्यटन बोर्डको अफिस सुदूरपश्चिममा स्थापना गर्नुपर्छ भनेर लामो समयदेखि हामीले त्यहाँ एडभोकेसी गऱ्यौँ र योभन्दा पहिले पनि त्यो झन्डै 3-4 वर्ष अगाडि पनि तत्कालीन के अरे पर्यटन मन्त्रीजीले जबरजस्ती नै अब सुदूरपश्चिममा अफिस स्थापना गर्नुभयो, त्यो बेला पनि त्यो बेलाको सिओ र पर्यटन मन्त्रीजीको टसलको कारणले चाहिँ अफिस खोलेको अफिस चाहिँ 2 वर्षपछि बन्द गर्नुपर्ने अवस्था भयो। अहिले पनि त्यही अवस्था सिर्जना भइरहेको छ। गत वर्षको कार्यक्रममा नेपाल पर्यटन बोर्ड सित हामीले म्याक्सिमम रिक्वेस्ट गर्यौँ भने यो क्षेत्रको जनप्रतिनिधिहरूले, स्थानीय बुद्धिजीवीहरूले, यहाँहरू जस्तो जागरूक मिडियाहरू सबैको पहलमा चाहिँ अब अफिस चाहिँ स्थापना गर्नुपर्छ भन्ने किसिमले गत वर्षको कार्यक्रममा अब अहिले हामी देश संहितामा गइसकेपछि सबै प्रदेशमा एकैचोटि सम्भव हुँदैन र अर्को यो वर्ष चाहिँ हामी लुम्बिनीमा र धनगढीमा सुदूरपश्चिम प्रदेशमा अफिस गर्छौँ भनेर केही रकम पनि छुट्याएको छ र त्यो कार्यक्रम पनि राखेको छ। अब अहिले पनि अब यो अवस्था यस्तो छ भनेपछि अनि उहाँहरूलाई मैले पटक पटक रिक्वेस्ट गर्दा यहाँबाट हाम्रो निजी क्षेत्रको साथीहरूले प्रयास गर्दा उहाँहरूले पुछको समय हो, मैले तपाईँहरूको आर्थिक वर्षको आधा आधी भइसकेको छ, अहिलेसम्म पनि अफिस खोल्ने सुरुवात छैन, किन अहिलेसम्म अफिस तपाईँहरूले पहल गर्नु भएको छैन भन्दा उहाँहरूले चाहिँ हामीलाई एउटा स्थानीय निकाय अथवा प्रदेश सरकारबाट निशुल्क भवन उपलब्ध गराइदिनु पर्यो, त्यसपछि हामी अफिस स्थापना गर्छौँ भन्ने कुरो आयो। त्यसपछि हामीले यो धनगढी उपमहानगरपालिकासँगलाई नै रिक्वेस्ट गरेर धनगढी उपमहानगरपालिकाले एउटा निशुल्क भवन पनि उहाँहरूले उपलब्ध गराउनु भयो र तत्कालीन नेपाल टुरिज्म बोर्डको सिओ त्यहाँको बोर्ड मेम्बर केही कर्मचारी साथीहरू आएर हामीले यो मार्गको पहिलो हप्तामा नगरपालिकासित एउटा सम्झौता पनि गऱ्यौँ, 5 वर्षको लागि नगरपालिकाले निशुल्क अफिस उपलब्ध गराइदिनेछ भनेर उहाँहरूले सम्झौता गरेर जानुभयो र हामी हप्ता 10 दिनभित्रै आएर अफिस बन्छौँ भन्ने उहाँहरूले कमिटमेन्ट पनि गर्नुभयो। मैले त्यो बेला पनि उहाँहरूलाई त्यहाँ अब नजिकै स्थानीय चुनाव के अरे हाम्रो के अरे चुनाव

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामी छाने विरूद्धको संगठित अपराध सम्बन्धी कस्तो फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मा देव जोशीको इजलासले लामी छानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन हिजो आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामी छाने सहितका प्रतिवादीहरूमाथि लगाएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले लामी छानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा लामी छाने सहित छविलाल जोशी, जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअघि पर्सा रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समितिको बैठक आज शनिबार चितवनको भरतपुरमा बस्दैछ। पार्टी सभापति रवि लामी छानेको आह्वानमा भरतपुर स्थित होटल सीमटीको बैठक हलमा दिउँसो 1 बजेका लागि बैठक बोलाइएको हो। चितवनको भरतपुरमा 7-9 गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो। पार्टी महामन्त्री कविन्द्र बुढलाको टीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको स्थापनका विषयमा विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ। पछिल्लो वर्ष कक्षा 12 को नतिजामा निरन्तर सुधार देखिएको छ। अघिल्लो वर्ष 61.17% रहेको नतिजा यस वर्ष वृद्धि भएर 69.75% पुगेको छ। दुई वर्ष अघिसम्म कक्षा 12 को उत्तीर्ण प्रतिशत 52.91% मात्रै थियो। राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा 12 कक्षाको नतिजामा झण्डै 17% वृद्धि देखिएको छ। यसपटक 12 को परीक्षामा नतिजा वृद्धि हुनुमा थुप्रै कारणहरू भए पनि विगत केही वर्षदेखि प्रश्नपत्र निर्माण तथा उत्तर पुस्तिकाको परीक्षणमा शिक्षकहरूलाई दिएको तालिम र विगतका नतिजालाई विश्लेषण गर्दा अपनाएको सुधारात्मक मुख्य भएको परीक्षा बोर्डले जनाएको छ। बोर्डले पछिल्लो समय प्रश्नपत्र निर्माणका लागि शिक्षकहरूलाई तालिम दिन थालेको छ। परीक्षा बोर्डका नियन्त्रक कक्षा 12 का कृष्ण शर्माका अनुसार यस क्रममा 2000 भन्दा धेरै शिक्षकहरूलाई यस्तो तालिम दिएको छ। बोर्डले विगतका प्रश्नपत्र तथा नतिजाको विश्लेषण गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म नतिजा सुधारको अभियान चलाएको शर्माले बताउनुभयो। उहाँले भन्नुभयो, यस अभियानले शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई झकझकायो, जसको परिणाम नतिजा देखियो। बोर्डले परीक्षा गत जेठ 14 बाट 27 गतेसम्म सञ्चालन गरेको थियो। परीक्षामा 4,18,170 विद्यार्थीहरू सहभागी भएका थिए, जसमध्ये नियमिततर्फ 3,32,241 र आंशिकतर्फ 85,929 विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ। सरकारले कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो, तर बोर्डले निर्देशन भएको समय अवधिमै नतिजा सार्वजनिक गरेको हो। यसअघि एसीको नतिजा पनि 29 दिनमै सार्वजनिक गरिएको थियो। कक्षा 12 को नतिजा छिटो सार्वजनिक भएसँगै स्नातक तहमा भर्ना हुन विद्यार्थीलाई सहज भएको छ। विगतमै स्नातक तहको भर्नाको सूचना जारी हुँदा समेत कक्षा 12 को परीक्षाको नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरू मर्कामा पर्ने गरेका थिए। उनीहरूका लागि कक्षा 12 मा नन ग्रेड भएका विद्यार्थीहरूका लागि 2 र 3 साउनमा ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। मुस्ताङबाट भित्रिएको विद्युतीय गाड़ी नियम संगत भएको र रसुवाकामा भित्रिएका गाड़ीहरूको जाँचपाछ प्रक्रियामा भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ। विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले 650 वटा विद्युतीय गाड़ी नियमसंगत भित्रिएको प्रतिवेदन दिएको छ। ती गाड़ी गएको जेठ 14 गते नेपाल प्रवेश गरेको थियो। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाड़ी जेठ 14 गते भित्रै नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन् सरकारलेबाट नियमअनुसार जाँचपासहरू भइसकेको निर्णय निष्कर्ष निकालेको विभागले जनाएको छ। त्यस्तै रसमा भन् सरकारलेबाट विद्युतीय गाडीको भन्सा जाँचपास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले प्रज्ञापन पत्र कार्यालयको अभिलेख लगायतका विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाडी भन्सारमा भौतिक रूपमा आई नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला परेको छ। अर्थ मन्त्रालय र भन्सार विभागले रसमा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख सहित 13 जना कर्मचारीलाई तत्कालीन निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको थियो। भन्सार विभागले लक्ष्मी इमोबिलिटी प्राली काठमाण्डु, साइमेक्स इक लिमिटेड काठमाण्डु, सीजी मोटर्स प्राली ललितपुर, पूजा इन्टरनेशनल प्राली काठमाण्डु र एजेन्ट नम्बर 833 र एजेन्ट नम्बर 478 नम्बरका भन्सार जाँचपासहरू प्रतिनिधिहरूलाई प्रचलित भन्सार कानून बमोजिम कार्यवाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाएको जनाएको छ। तनहुँपुर सिंहपालिकाका नालाथोकमा आज बसबाट खसेर एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान दमौली तर्फ आउँदै गरेको G194 नम्बरको बसबाट खसेर रिसिङ आठ पल्ट्याङका 60 वर्षीय सुखबहादुर परियारको मृत्यु भएको। उनलाई उपचारको लागि प्रदेश अस्पताल दमौली ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। ग्रास नगरपालिका बाह्र छिर्कनी सिधैको घरमा हिजो दिउँसो आगो लागि हुँदा एक महिला घाइते भएका छन्। जिल्ला प्रहरीकारीले तनहुँका अनुसार दिउँसो करिब 2 बजे स्थानीय शान्तबहादुर थापालियाको एक तली टिनले छाएको कच्ची घरमा खाजा बनाउने क्रममा एक्कासी आगो लागि भएको हो। आगो लागि भएको देखेपछि घरभित्र रहेका सामानहरू निकाल्ने क्रममा घर धनीकी श्रीमती 55 वर्षीय मीना थापालिया घाइते हुनुभएको हो। घाइते थापालियाको शरीरको तल्लो भागमा पोलेको छ। उहाँलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याएको छ। उहाँको अवस्था माध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरी नायब बुढी चेक दरिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 7 अर्ब 15 करोड़ 25 लाख रूपियाँ बराबरको बजेट ल्याएको छ। शुक्रबार आयोजित 1900 नगरसभा उपप्रमुख मंजु देवी गुरूङले आगामी वर्षका कार्यक्रम र खर्चको अनुयोजना प्रस्तुत गर्नुभएको थियो। यसपटक महानगरले विकास निर्माण पुँजीगत भन्दा प्रशासनिक र सेवा प्रवाह चालुतर्फ बढ़ी रकम विनियोजन गरेको छ। कुल बजेटमध्ये 55.1% रकम चालु खर्चका लागि छुट्याएको छ भने 44.9% मात्रै पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। नगरले बजेटको स्रोत जुटाउन संघीय सरकारबाट 3 अर्ब 18 करोड़ 60 लाख रूपियाँ वित्तीय हस्तान्तरण मार्फत प्राप्त हुने आशा राखेको छ। यसमा सबैभन्दा ठूलो हिस्सा सशस्त्र अनुदानको छ, जुन 2 अर्ब 61 करोड़ 91 लाख रूपियाँ रहेको छ। यस्तै समीकरण अनुदानतर्फ 49 करोड़ 37 लाख, विशेष अनुदानतर्फ 5 करोड़ 50 लाख र सम्पूरक अनुदानतर्फ 1 करोड़ 82 लाख रूपियाँ संघीय सरकारबाट प्राप्त हुने अनुमान गरिएको छ। गण्डकी प्रदेश सरकारबाट पनि महानगरले कुल 9 करोड़ 15 लाख 36 हजार रूपियाँ पाउने प्रक्षेपण गरेको छ, जसमा सामान्यकरण अनुदान 8 करोड़ 15 लाख 36 हजार, सम्पूरक 60 लाख र विशेष अनुदान 40 लाख रूपियाँ रहेको छ। आन्तरिक आय र राजस्व बाँडफाँडतर्फ महानगरले 3 अर्ब 87 करोड़ 49 लाख 64 हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। यसमध्ये महानगरले आफ्नै आन्तरिक स्रोतबाट 2 अर्ब 48 करोड़ 73 लाख 91 हजार रूपियाँ जुटाउनेछ। बाँकी रकम मध्ये संघीय राजस्व बाँडफाँडबाट 34 करोड़ 34 लाख 73 हजार, प्रदेश तर्फबाट 4 करोड़ 9 लाख 86 हजार र स्थानीय राजस्व तर्फबाट 1 अर्ब 31 लाख 14 हजार रूपैयाँ प्राप्त हुने विवरण बजेटमा उल्लेख छ। उपप्रमुख गुरूङले संघ प्रदेश र महानगरले आन्तरिक स्रोतलाई नै मुख्य आधार मानेर आगामी वर्षका प्राथमिकता र उद्देश्यहरू तय गरिएको बताउनुभयो। विकास अनि माराधीन प्रशासनिक र सेवा प्रवाहको क्षेत्रमा बजेटको भार केही बढ़ी देखिएको यो बजेटमाथि अब नगरसभामा विस्तृत छलफल गरी पारित हुने प्रक्रिया अगाडि बढ़ाइनेछ। आम्बुखैनी गाउँपालिका कार्यालयलाई पुनः खोप सुनिश्चित घोषणा गरिएको छ। गाउँपालिका मात्र रहेका 6 वटा वडामा रहेका 799 जना बालबालिकाहरूलाई 15 महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरिएको हो। 5 वर्ष मुनिका बालबालिका भएका घरको सर्वेक्षण गरेर सबै खोप पूरा भए नभएको खोप कार्य हेरिएको आम्बुखैनी स्वास्थ्य शाखा प्रमुख अगम राजा उपाध्यायले जानकारी दिनुभयो। उहाँले भन्नुभयो सर्वेक्षणका क्रममा आम्बुखैनी बजारका 4 जना भारतीय बालिका छोराछोरी कोणको खोप पूरा नगरेको पाइएपछि आम्बुखैनी अस्पतालमा खोप लगाइएको थियो। फागुन र चैत्र महिनामा 9 वटा स्वास्थ्य संस्थाका 16 जना स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको सहयोगमा घर दूरी सर्वेक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ। पोखरा महानगरपालिकाले पोखरा नौ बस्पाका 200 अतिक्रमित घर डाँडा बदगाएको छ। पोखरा महानगरले बिहिबार 3 डोजर प्रयोग गरी पृथ्वी राजमार्गको मूल सड़कसँग जोड़िएको तथा दक्षिण तर्फका घर डाँडा बदगाएको महानगरले त्यस क्षेत्रमा घर डाँडा खाली गर्न सकिने सार्वजनिक सूचना गरेकोमा अधिकांशले घर खाली गराएका थिए। उपल्लो मुस्ताङको लोकेघर दामोदर कुण्ड गाउँपालिका एक मराङमा रहेको 8 शताब्दीमा निर्मित विश्वकै पुरानो लो ग्याकर अर्थात अघार गुम्बाको जीर्णोद्धार भइरहेको छ। बौद्ध धर्मका महान गुरू रिम्पोछे पद्मसम्भवले बनाएको गुम्बा तथा आसपासका क्षेत्रमा पुराना सम्पदा जीर्ण भएपछि गाउँपालिकाले वर्षनी मर्मत तथा संरक्षणका लागि बजेट विनियोजन गर्ने गरेको छ। चालू आर्थिक वर्ष 2082-83 सालमा गाउँपालिकाबाट गुम्बा क्षेत्रमा 60 लाखको लागतमा टिबिजन कन्स्ट्रक्सन प्रणालीद्वारा 56 ढुङ्गा बिछ्याउने काम भइरहेको छ। गाउँपालिकाले 3 वर्षमा लामा बस्ने 2-तले भवन 2000 स्क्वायर मिटर भन्दा बढ़ी 56 ढुङ्गा र शौचालय लगायतका अत्यावश्यक संरचना निर्माण गरेको गाउँपालिकाका इन्जिनियर ईश्वरी कार्कीले जानकारी दिनुभयो। गुम्बाको पुलिसदेखि मुख्य गुम्बा आवास तथा प्रथाना छरिएका छोर्तेन आसपासको क्षेत्र सौन्दर्य र आध्यात्मिक वातावरण बनाउने गरी मर्म तथा पूर्वधार थप गरिएको वडाध्यक्ष टै ढुन्टु ठकुरी बताउनुभयो। पर्यटकीय केन्द्र लेक साइडमा खाने पानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह हिजो नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ। पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुखका पर्यटकीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यानकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले झण्डै 5 अर्ब रूपियाँ खर्च गरेर खानेपानी आयोजना सम्पन्न गरे पनि पानी सम्भव हुन साह्रै लज्जास्पद विषय भएको होटल संघ पोखरा नेपालका सल्लाहकार परिषदका संयोजक भरत राज पराजुलीले बताउनुभयो। पोखरामा 20 वर्षसम्म खानेपानीको अभाव हुन भनेर जाइकाले आयोजना बनाइदिए पनि धारामा पानी नआएपछि व्यवसायी र पोखरीले आक्रान्त भन्नु परेको पराजुलीले दुखेसो भोगेका छन्। दिनदिनै ट्याङ्कमा पानी किनेर व्यवसाय चलाउनु परेको छ। होटल संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका पराजुली भन्नुभयो। पर्यटकीय राजधानी भनेपछि कम्तीमा खानेपानी त दिनुहोस्, खानेपानी अभाव हुनुको कारण बारे बुझ्न आफूहरू संस्थान पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। यस वर्षको मनसून औसत मिति भन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सदर मिति जुन 13 तारीक भए पनि यस वर्ष औसत मिति भन्दा 6 दिन ढिला गरी हिजो जुन 19 तारीकमा मनसून पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार मनसून देशैभरि फैलिन केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसून धेरै वर्षा भएको छ। यस वर्ष मनसून कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँहरूमा पानी पनि तातो हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको अनुसार दिउँसो कोशी र प्रदेशका मधेसका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ी भेग तथा कोशी प्रदेशका तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत भएका छन्। अमेरिका र इरान बीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पर्न सक्ने चिन्ता बीच दुई पक्ष बीच हिजो सहमति भएको बीसीले जनाएको छ। अमेरिका वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिजबुल्ला समूह युद्ध विराम गर्न सहमत भएको बताएको छ। तर इजरायलका एक सैनिक प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आदेश वायु सेनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएको खबर उल्लेख छ। लेबनानले पछि इजरायली हवाई आक्रमणमा कम्तीमा 47 जनाको ज्यान गएको बताएको छ। गएको फेब्रुअरी अन्त्यसम्ममा इरानका सर्वोच्च नेता इजरायली आक्रमणमा मारिएपछि हिजबुल्लाले इजरायलमा रकेट आक्रमण गरेको थियो। त्यसपछि मार्चको शुरूआतमा इजरायल अमेरिका र इरान बीचको युद्धमा लेबनान पनि तानिएको थियो। अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरेको मध्यस्थकर्ताहरू पाकिस्तान साउदी अरब र टर्की ए आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ता बीच छलफलको तयारी भएको पुष्टि गरेका छन् समाचार संस्था एपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान साउदी अरब र टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुन जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका इरानी समकक्षी मसूद पेजस्कियनले गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान द्वन्द अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। यस्तै हर्मुजको जल डमहरू मध्ये पुनः खोल्ने र तेहरानको आरबिक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा 60 दिने वार्ता अवधि शुरू गर्ने कार्यका लागि बाटो खुलाइदिएको छ। खेल समाचार। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरण पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटल स्टेडियममा गइराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 हरायो। अमेरिकी जितमा एलेक्स फ्रीम्यानले 1 गरे भने 1 उसले उपहारका रूपमा प्राप्त गर्यो। खेलको 11 मिनटमा अस्ट्रेलियाका क्यामरून बगेनले बल क्लियर गर्ने क्रममा आफ्नै गोल पोस्ट छिरेपछि अमेरिकाले अग्रता लिएको थियो। खेलको 43 मिनटमा अमेरिकाका एलेक्सले थप गोल गरे। त्यसपछि खेलमा थप गोल भएन। यो चिजसँगै समडीमा रहेको अमेरिकाले 2 खेलबाट 6 जोडेको छ। यस अघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो। फिफा विश्वकप फुटबलमा मोरक्कोले स्कटल्याण्डलाई हराएको छ। आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरूआती 2 मिनटमै गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनटमै गोल गरेका हुन्। सी समूह सी अन्तर्गत यसअघि भएको खेलमा स्कटल्याण्डले हाइटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो। आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्कोले 4 भएको छ। यसैबीच विश्वकप फुटबलमा अहिलेसम्म सीमा रहेको 5 पटकको विश्वविजेता ब्राजिल र हाइटीले खेल्दैछन्। अमेरिकाको फिलाडेल्फिया रंगशालामा खेल सभा 6 शुरू भएको छ। ब्राजिलका स्टार फरवर्ड नियमहरूले आजको खेल पनि गुमाउने भएका छन्। उनको पिडोलाको चोट पूर्ण रूपमा निको नभएको ब्राजिलका फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। यो खेलमा पनि नियमहरूले खेलेका थिएनन्। आजै बिहान 9:15 टर्की ए र पाराग्वे बीच खेल हुनेछ। साथ दिनुभयो तपाई सम्पूर्णलाई धन्यवाद। बिहान 10 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल news@shukl AGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोजे त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
19: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
20: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
21: मोबाइल 98560055770।
22: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 6 गते शनिबार
23: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
24: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
25: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
26: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
27: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल नम्बर 98560443।
28: The cat sat on the mat.
0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्ने, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
2: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
3: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
3: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
3: थप जानकारीको लागि 0-65-5-63-130।
2: कृषि विकास कार्यालय तनहुँ, दमौली।
4: शुक्ला गण्डकी FM 97.6।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
4: बिरामी परीक्षण,
3: निशुल्क औषधि वितरण,
4: प्रयोगशाला सेवा,
3: पञ्चकर्म, पूर्वकर्म,
4: बस्ती कर्म,
3: शिरोधारा,
4: नस्य कर्म, जलनीति,
3: छार सूत्र सेवा,
4: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
3: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
3: अग्निकर्म, मर्म चिकित्सा,
4: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658 563 483।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
6: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0658 590 511।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।

0: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
0: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
0: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
4: ए गर्मीमा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरि म पनि अब नाचिकेर भटभटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
1: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 9956033878, 9841656958।
9: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9560231128 र 9462614726।
12: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहु,
14: सम्पर्क 0654142121, मोबाइल 9856035921।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
16: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
17: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
18: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
17: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
18: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
17: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन नम्बर 0654142333। मोबाइल 98678168।
19: हजुर, दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
20: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागन्धकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुख बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असार महिनाको 6 गते शनिबार, यसैसम्म 2026 जून 20 तारीक, सत सम्मत 1948, नेपाल सम्मत 1146। सूर्यदय बिहान 5:09 आउने, सूर्यास्त साँझ 7:03 आउनेछ। ज्येष्ठ शुक्ल पक्षको षष्ठी तिथि आज विश्व शरणार्थी दिवस। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रस्तावने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धनसँग भूमिराम मंगलद्वार सुन्नुभयो। 5:00-5:25 होइन भक्तिगीत संगीतहरू, 5:25-5:50 शुक्ल गण्डकी समाचार, 6:36 काया कैरन, 36:00-7:00 नेपाली भ, 7:00-7:20 शुक्ला गण्डकी समाचार, 7:30-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45-8:00 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15-9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00-9:15 नेपाल खबर, 9:15-10:00 घाम विश्वको भाका, 10:00-10:15 शुक्ला गण्डकी समाचार, 10:15-12:00 हेर्दै शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 विभिन्न पवगीत संगीतहरू, 1:00-2:00 गीत संगीत, 2:00-3:00 गीत संगीत, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 स्टेशन डक, 4:00-5:00 विभिन्न आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 विभिन्न बाल गीत संगीतहरू, 6:00-6:30 नेपाल दर्पण, 6:30-7:00 विभिन्न भाषा भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विनयगी संगीतहरू, 8:00-8:30 हुने विनयगी संगीतहरू, 8:30-9:00 विभिन्न गीत संगीतहरू नै कार्यक्रममा स्थान दिने गर्दछौ। 9:00-10:00 विनयको संगीतहरू, 10:00-10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यो तिथि आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि पालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल शुरूआत गरौं। मेष राशि मेष राशि मासे चुचे चोलाली लुले लुवा प्रतिष्ठित अधिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिला हुन सकिनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजय भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर छुट्न सक्छ। वृष राशि मासे बाबी रुबे प्रतिष्ठित अधिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ भने पछि लाभ हुने काम प्रारम्भ फाइदाको स्रोत पहिलाउन सकिनेछ। गुरूजनको सुझाव र सन्तानहरूको सहयोग लाभदायी भन्नेछ भने अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ भने थोरै भए पनि निको लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जोड्न सक्छ। मिथुन राशिमा काकीको गङ छकेको आँटेको काम दिँदा राम्रो प्रतिफल प्राप्त हुनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका कामहरू गर्ने र नयाँ कामहरू प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्याहरू देखिए पनि प्रशस्त नाचन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। कर्कट राशिले सम्मान दिलाउनेछ भने अध्ययनमा प्रगति हुनेछ। साथै बौद्धिक क्षमतामा निखारता हुनेछ। बोली र विचारका प्रशस्त प्रभु हुनेछन्। बुद्धिको उपयोगले विद्या धन आर्जन हुनेछ भने सानो प्रयत्नले कामहरू बन्नेछ। सहयोगीहरूले साथ दिनेछन् भने तार्किक काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मेहनतले नामदाम इनाम दिलाउन सफल भइनेछ। सहयोगीहरूले काम पूर्ण हुनेछ भने लक्ष्य अनुसार समयमै कामहरू सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो भन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। व्यापारमा फाइदा हुनेछ भने प्रेम विविधताको बन्धन कसिनेछ। व्यापारलाई समय सापेक्ष सुधार गर्न सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कन्या राशि अवसरको खोजीमा केही दौड़धुप गर्नु पर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारा थानेका
कामहरू पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल पाइनेछ भने खर्च लागे पनि टाढाको यात्रा गर्न प्रक्रियागी बढ्न सक्छ। तुला राशि दुरु राशिमा मार्क्स र रिरु रेरु ताति रुते आए आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् भने प्रतिजन उपचारले उत्साह रहनेछ। रोप्न पर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चलचल धनको उपयोगबाट लाभ मनज्ञ फाइदा उठाउन सक्नेछ भने कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। वृश्चिक राशि विशेष काममा जग बसाउने अवसर छ भने मेहनतले पति जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला छ। अवसरले मन प्रफुल्लित गराउनेछ भने धेरैले कामको तालिम गराउनेछन्। टाढिएका साथीभाइहरू नजिकिनेछन् भने पुरानो मित्रता दिगो परिवर्तनको सम्भाव बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त फेला पर्नेछन् भने चुनौतीहरू हट्नेछन् भने कार्य कर्मयोग र आमदानीले पछ्याउनेछ। धनुराशि धनराशि घुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसाय प्रशस्त लाभ हुनेछ भने रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ भने भविष्यको लागि विशेष काममा जग बसाउन सकिनेछ भने भौतिक साधन जुड्नेछ भने दिगो फाइदा हुने काम शुरू हुन सक्छ। मकर राशि परिबन्धले समस्या निम्ताउन सक्छ। गोपनीयता बाहिर हुने समस्या पर्नेछ भने स्वास्थ्यका लागि आठ बिहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल कामहरू गर्नु परे पनि पर्यटन गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारा परिस्थितिहरूमा पनि केही काम बन्नेछन् भने आय स्रोतहरू अलि कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ। कुम्भ राशि दिन लाभदायक र मञ्चनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ भने परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ भने प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ। गृहस्थी सुखद र यात्रा रमाइलो रहनेछ। अन्तिममा मिन्दासे काम गर्नाले उत्साह जाग्नेछ भने प्रतिस्पर्धामा विजय भइनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने रोकिएका कामहरू बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल कामहरू समेत सम्पादन हुनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ। पहिले विरोध गर्नेहरूले मित्रताका हात अघि बढाउनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। राशिफलमा जे जस्तो भने तपाईँ भाग्यभन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि पनि अपालो रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल असार महिनाको 6 गते शनिबार आज तपाईँ दशको जन्मदिन परेको छ। आज तपाईँ दशको जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

तपाईँ पनि आफ्नो इष्टमित्र दाजुभाइ साथीसँगै आफ्ना बन्धकै कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रममा प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमको सूचना टिपाउन सक्नुहुन्छ 0 45 4 14 3 7 8 0 45 4 14 111 99 0 28 37 11 34 111 3 1 2 3 4 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मात्र प्रसारण गर्ने गर्दछौं। बिहान ठिक 7 बजे अथवा अघि दिन तपाईँलाई पाइक परेको समय तपाईँले फोन गरेर टिपार्न सक्नुहुनेछ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने 14 दिनसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला घण्टा क्याफएम 97.10 मेगाहर्ज। नमस्कार।

0: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: मेरिया मैनी, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका धुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
14: नेपाल सरकार, विज्ञापन हो।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
16: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
16: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडिपट्टि।
15: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
17: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
16: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235552763।

0: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छनेको छ
1: कटिहाल्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि
1: गटिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे कहाँ छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9855303024
5: शुक्ला गण्डकी एफएम 97.6
2: प्रसन्न होमवर्क देखाऊ त
6: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे मा होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
8: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840694540
9: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
9: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856062676।
15: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, शेयर गर्दिन कि क्या हो?
16: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले सोध जाँचौ अनि मात्र विश्वास गरौं।
17: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
19: तर महँगो होला नि?
18: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
20: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
21: बाराही एल्मुनियम, अब युपीबीसीको साथमा।
20: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
21: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 9852928938 र 9908822938।
22: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
23: यस तनाव सेवा हस्पिटल दुलेगौंडा बिपी चोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बिपी चोक तनहु, फोन 0654414377, मोबाइल नम्बर 9856044343।
24: त
0: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

कहाली लाग्दो घटनाको चपेटामा नपर्न सम्पूर्ण नेपालीहरूलाई आग्रह गर्दै एकै रगत एकै जोसले यो देश बनाउनको निम्ति छातीमाथि हात राखी बाचा गर्नु परेको छ। तराईमा बाढी आए पहाड़ झुक्नु पर्छ, पहाड़मा पहिरो गए तराई उठ्नु पर्छ। यो भावना

0: 96.6
1: शुक्ला गंडकी FM 97.6
2: पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
3: कहाँ छ पुन मोबाइल
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल

0: पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुल मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 052, मोबाइल 98 5 60 28 587।
0: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
5: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0 65 4 14 233, मोबाइल 98 6 78 61 87।
6: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
0: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98 5 60 12 474।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
16: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
17: ओमकार।
16: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
17: ओमकार?
16: अनि घरमा पूजा सामग्री पनि छैन भने
17: ओमकार?
16: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
17: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्।
18: जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
16: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
19: खै जन्म दर्ता दिनुहोस् त।
20: जन्म दर्ता गरेको छैन नि म्याडम।
19: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
20: हो र, मलाई त थाहा नै थिएन म्याडम।
19: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
20: ए, पहिला कसैले भनेनन्?
21: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
22: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
23: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
22: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
26: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
25: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
26: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
25: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
26: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855602452।
27: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
28: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
27: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
28: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
27: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
28: थप जानकारीको लागि 0-65-65-130।
27: कृषि विकास कार्यालय तनहुँ, दमौली।
29: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
30: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
29: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
30: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
29: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
31: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
14: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 9841-80-29। दमौली शाखाको लागि सम्पर्क 9807-13-425।
32: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
0: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
1: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9850600778।
6: हा हा,

हो र चाम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई।

What? अनौहलो समय बाँझो खान्छ कमाई, हिउँद वर्षा भरि जोत्छ यसै गरी,

टक टक टक टक टक टक टक्टरे हो यतिका दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाइ हिँड हो र

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: Wherever you are, stay connected. Wherever you are. Wherever you are. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of us.
7: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका सीईओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी। औसत मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो। देशभर फैलिन समय लाग्ने। पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रको तराई क्षेत्रमा गर्मी। चितवनमा भोलिदेखि शुरू हुने रासोपा महाधिवेशनको तयारी अन्तिम चरणमा। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। छलफल शान्ति सुरक्षा स्थिरतासँगै क्षेत्रीय विकासमा केन्द्रित हुने। र विश्वकप फुटबलमा हैटीलाई 3 गोलले हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा। टर्की र पाराग्वे बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 72-73 अहिलेसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। विगत एक दशकसम्म प्रभाव भएको अनुदानबारे छानबिन गर्न सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन भएको हो। कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समयसीमा दिइएको छ। नेपालको कुल ग्रास्त उत्पादनमा झण्डै 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानमाझ पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिताबारे टीका टिप्पणी हुँदै आएको छ। कार्यदलको कार्यादेश अर्थात टीओआरमा पुराना प्रतिवेदन समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरिएको छ। आवश्यक लेखाजोखा गर्ने र अनुदान दुरूपयोग अवस्था सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गर्ने कार्यदेश कार्यदललाई दिइएको छ। नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका क वर्गका वाणिज्य बैंक, ख वर्गको विकास बैंक, ग वर्गका फाइनान्स कम्पनी र घ वर्गको लघुवित्त कम्पनीलाई समेटेर मार्ग निर्देश जारी गरिएको हो। जसमा इजाजत प्राप्त संस्थाको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौता पत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने उल्लेख छ। बैंकहरूमा सीईओको पारिश्रमिक निर्धारणमा एकरूपता कायम गर्न र संस्थागत सुशासन प्रवर्धन गर्न अब एक विशेष समिति गठन गर्नुपर्नेछ। संचालक समितिले स्वतन्त्र संचालकको संयोजकत्वमा अन्य 2 संचालक रहने गरी 3 सदस्यीय तलब भत्ता तथा अन्य सुविधा सिफारिश समिति गठन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार यो समितिले सीईओको योग्यता, संस्थाको पूँजीको प्रतिफल दर, व्यवसायको आकार, संचालन मुनाफा र तल्लो तहका कर्मचारीसँगको पारिश्रमिक भिन्नतालाई आधार मानेर मात्र पारिश्रमिक सिफारिश गर्नेछ। यस वर्षको मनसून औसत मिति भन्दा छ दिन ढिला गरी प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जुन 13 तारीक भए पनि यस वर्ष औसत मिति भन्दा छ दिन ढिला गरी हिजो जुन 19 तारीकमा मनसून पूर्वी नेपालबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन अझै केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसूनमा धेरै वर्षा भएको छ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मधेश प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी क्षेत्रको थोरै ठाउँमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै आज राति कोशी र गण्डकी प्रदेशको पहाड़ी भेग तथा कोशी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको भोलिदेखि चितवनमा शुरू हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। घाम पानी छेक्ने सानो सहितको जर्मन एंगरभित्र उद्घाटन कार्यक्रम हुने भएको हो। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। रासोपाले केन्द्रीय समितिको संख्या बढ़ाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरिसकेको छ। अधिवेशन मार्फत नेतृत्व चयन र आउँदो राजनैतिक दिशा तय गर्ने रासोपाले जनाएको छ। रासोपामा 3,000 हारहारीमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
10: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
9: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
10: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
9: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
10: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
9: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
7: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। मुस्ताङबाट भित्रिएका विद्युतीय गाड़ी नियमसंगत भएको र रसुवाबाट भित्रिएका गाड़ीको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ। विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले 649 वटा विद्युतीय गाड़ी नियमसंगत भित्रिएको प्रतिवेदन दिएको छ। ती गाड़ी गएको जेठ 14 गते नेपाल प्रवेश गरेका थिए। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाड़ी जेठ 14 गते भित्रै नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियमअनुसार जाँच पास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ। त्यस्तै रोसुवा भन्सार कार्यालयबाट विद्युतीय गाड़ीको भन्सार जाँच पास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले पर्यावरण पत्र कार्यालयको अभिलेख लगायत विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाड़ी भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला पारेको छ। अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयको कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख सहित 13 जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको थियो। भन्सार विभागले लक्ष्मी ई मोबिलिटी प्रणाली काठमाडौँ, साइमेक्स इंक लिमिटेड काठमाडौँ, सीजी मोटर्स प्रणाली ललितपुर, पूजा इन्टरनेशनल प्रणाली काठमाडौँ र एजेन्ट नम्बर 833 र एजेन्ट नम्बर 478 लगायत भन्सार जाँचपास प्रतिनिधिलाई प्रचलित भन्सार कानून बमोजिम कार्यवाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाएको जनाएको छ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर संचालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र चुस्त बनाउने उद्देश्यका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर संचालनमा ल्याएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112, इमेलमा गुनासो moha.gov.np र व्हाट्सएप नम्बर 98513603 मा गर्न सकिने जनाएको छ। अब विदेशको खबर। अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरिरहेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुँदैछन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ताबीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यससँगै हिजो अमेरिका र इरानबीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षासँगै स्थिरतासँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वहाँका इरानी समकक्षी मसूद पेजेस्कियनले गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान द्वन्द अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसले हर्मुजको जल डमरू मध्य मार्ग पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा 60 दिने वार्ता अवधि शुरू गर्ने कार्यका लागि बाटो खोलिदिएको हो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधिको दावेदार मानिएको ब्राजिलले हैटीलाई 3 गोलले हराएको छ। ब्राजिलले खेलको पहिलो हाफमा नै 3 गोल गर्यो, दोस्रो हाफमा थप गोल हुन सकेन। ब्राजिलका म्याथिस कुन्हाले खेलको 23 र 36 मिनटमा गरी 2 गोल गरे। तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे। पिडुलाको चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेइमारले आजको खेल पनि खेलेनन्। 5 पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। हैटीलाई हराएसँगै समूह सीको शीर्ष स्थानमा पुगेको ब्राजिलले 2 खेलमा 4 अङ्क बनाएको छ। हैटीको अर्को चरण पुग्ने सम्भावना सकिएको छ। विश्वकप फुटबलमा अहिले टर्की र पाराग्वे बीचको खेल चलिरहेको छ। खेलमा पाराग्वेले अग्रता बनाएको छ। उसका मारियो गार्लाजले खेलको शुरूआती दोस्रो मिनटमा नै गोल गरेका हुन्। अहिले खेलको 26 मिनट चलिरहेको छ र पाराग्वे 1 गोलले अगाडि रहेको छ। त्यस्तै विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार 11:15 नेदरल्याण्डस र स्वीडेन बीच खेल हुनेछ। आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई हरायो। मोरक्कोले पहिलो हाफको शुरूआती 2 मिनटमै गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनटमै गोल गरेका हुन्। आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्को पनि समूह सीमा 4 अङ्क भएको छ। विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटलन स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हरायो। यो जितसँगै समूह डीमा रहेको अमेरिकाले 2 खेलबाट 6 अङ्क जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो। चारभन्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका सीईओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी। औसत मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो। देशभर फैलिन समय लाग्ने, पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रमा गर्मी। चितवनमा भोलिदेखि शुरू हुने रासोपा महाधिवेशनको तयारी अन्तिम चरणमा। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। छलफल शान्ति सुरक्षा स्थिरतासँगै क्षेत्रीय विकासमा केन्द्रित हुने। र विश्वकप फुटबलमा हैटीलाई 3 गोलले हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा। टर्की र पाराग्वे बीचको खेल चल्दै।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: शुक्ला गण्डकी एफएम 97.6।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635905065, मोबाइल 98166343372।
15: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
16: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
17: सम्पर्क 0654142121, मोबाइल 98565391।
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो, दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
19: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी,
18: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
19: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
20: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार, फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460814057 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
21: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
22: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
23: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
21: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0654141142, मोबाइल 98563231128 र 98462014726।
24: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
25: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
24: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
26: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
27: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
24: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
1: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
26: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार,
27: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560230।
1: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
3: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बनकेवा चोक।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएनटी छड पाउने, समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएनटी, सिद्ध प्रविधि को शक्ति आठको दमको साथमा।
10: हजुर, दान गरौ।
28: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
29: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
28: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तनहुँ।
27: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
0: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
27: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
26: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
1: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
26: ओम एम आभूषण सुनचाँदी दोकान,
27: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 98460769246, 98058800008।
8: शुक्ला गण्डकी एफएम 97.6।
27: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
1: मन्दिर सन्तनी वनपाखा
2: मौलिक लोक संस्कृति को सजना को लागी कार्यक्रम गाम बेसी का भाका
7: कार्यक्रम गाम बेसी का भाका हर एक दिन बिहान 9 बजे को नेपाल खबर पछि सुन्न नभुल्नु होला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्जमा कार्यक्रम गम्भीरसीको भाका लिएर उपस्थित भइसकेको छु। मधिमा हामीले कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको ओबिन आभूषण संसादी उद्योग केन्द्रले घरमा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू र सेन्सर पत्ता राखिएको गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएको छापा शङ्का गरगना आवश्यक भएको छ भने तपाईँ ओबिन आभूषण संसादी उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नेछ। आज पनि हामी शनिबारको वर्षमा रहेका छौँ। शनिबारको वर्षमा तपाईँको माझ 7 वटा उत्कृष्ट भाका लिएर कार्यक्रममा उपस्थित भइसकेको छु। पक्कै पनि सम्भावित भएर सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। बाहिर मौसमको कुराकानी गर्नु पर्दाखेरि हल्का घाम लाग्दैछ, बिस्तारै बिस्तारै के हुन्छ हेरौँ है। पानी परेको थियो बिहानमा चाहिँ, अहिले चाहिँ घाम लाग्दा जस्तो छ। तपाईँहरूको चाहिँ के कस्तो छ? पक्कै पनि सबैजना संसारमा हुनुहुन्छ होला, स्वदेशमा रहनुहुने, विदेशमा रहनुहुने, जहाँ रहनु भएको छ, पक्कै पनि हाम्रो स्वास्थ्यको ख्याल राख्दै हाम्रो कामहरूमा अगाडि बढिराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। सरस्वती साथ उत्कृष्ट भागहरूको कार्यक्रममा नाम दिन्छु। 7 नम्बर रहेको छ गोर्खाको राजा, 6 नम्बरमा मूल बाटो, 5 नम्बरमा रहेको छ रातो दिन तिम्रो याद आउँछ भाइ, 4 नम्बरमा रहेको छ फुजास्ते पहेँले, 3 नम्बरमा रहेको छ सानो सानो घर छ, 2 नम्बरमा रहेको छ चिठी के पठाम र 5 नम्बरमा रहेको छ 3 दिल के फुले। अझ नै सुमधुर रूपबाट कार्यक्रममा पाले पाले स्थान दिनेछ र समय सुनेर साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा भने तपाईँहरूको माझमा 7 नम्बरमा पर्न सफल रहेको गोर्खाको राजा भनिरहेको छ। यसमा आवाज रहेको छ संजय गुरूङ र दीपिका मगरको दीपिका बयम्बुको आवाजमा रहेको छ। मलाई सुभा संजय गुरूङको रहेको छ। यति बेलाको क्रम अनुसार गर्नुहोस् सुमधुर रूपबाट

हजुर यसो मध्यभागा मन्तभागा माझबाट खिसकेको छु। सत्र नम्बर पन्ना सफल रहेको भाका भने छैटौँ नम्बर पन्ना सफल रहेको छ मध्यभागलाई स्थान दिन्छु। छैटौँ नम्बर पन्ना सफल रहेको भाका रहेको छ मूल बाटो, यसमा आवाज रहेको छ खेम सेन्चुरी र विष्णुमाझीको लैसौ त रमेशजी र विष्णुमाझी खेम सेन्चुरीको रहेको छ। त्यति बेला प्रभाव स्वीकार्नुहोस् यसो मधुर भाग।

हजुर, यसो मधुरभागमल तपाईँको माझमा राखिसक्यो। अब नेपालो रहेको पाँचौं नम्बरमा पन्न सफल रहेको भाकालाई कार्यक्रममा स्थान दिने, पाँचौं नम्बर पन्न सफल रहेको भाका रहेको छ राता दिन नदिन याद आउँछ भाइ भन्ने रहेको छ। मौसम गुरु दीपिका बोइम बुमगरको आवाजमा रहेको छ, ओम सिन्हा मौसम गुरुङको रहेको छ, त्यो बेला क्रमले स्वीकार्नुहोस् यसो मधुर भाका।

हजुर, यस्तो मध्य भागमा तपाईँको माच भाग राखिसकेको छु। पाँच नम्बरमा पर्न सफल रहेको भाग थियो भने चौथो नम्बरमा पर्न सफल रहेको भागलाई स्थान दिन्छु। फूल जस्तै पहिले भनिरहेको छ, यसमा आवाज रहेको छ। हेमचेन्चुरी रञ्जिता विश्वकर्माको लागि विक्रम बाबु विश्वकर्मा अशन चन्द्र विश्वकर्माको रहेको छ।

हजुर, सुमधुर भागमल तपाईँको माझमा राखिसके फूल जस्तै पयालाई भनिरहेको थियो। चौथो नम्बरमा पर्न सफल रहेको भाका अनि पालो रहेको छ। तेस्रो नम्बरमा पर्न सफल रहेको भाका सानो सानो घर छ भन्ने रहेको छ। यसमा आवाज रहेको छ बसन्त थापा र देवी गति मगरको लाइस धनेश सवारीको रहेको छ। त्यो बेलाको मैले स्वीकार्नुहोस् त्यस्तो मात्र।

हजुर, सुमधुर भाकामा तपाईँको माझमा राखिसके तेस्रोमा पढ्न सफल रहेको भाका रहेको थियो। दोस्रोमा पढ्न सफल रहेको सुमधुर भाकालाई स्थान दिन्छु। चिठी के पठाम भनी रहेको छ, यसमा आवाज रहेको छ नकुल ढकाल नवीन र नवीना ढकाल कुरो आवाजमा रहेको छ भने लय शब्द नहकुल ढकाल नवीन र बसन्त थापाको रहेको छ। यति बेलाको क्रम स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर सुमन्त भाकामा तपाईँको माझमा राखिसके अब भने यिनै सातवटा उत्कृष्ट भाकाका कार्यक्रम स्थान दिँदै अनि कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको म मेरा भूषण सुनसारी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेशमा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत आउनुहुने पात्र नेपाली पात्र एप्स मार्फत सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धन्यवाद दिँदै अन्तिम जाँदै पहिलो नम्बरमा पन्ध्र सफल रहेको भाका रहेको छ तीन दिलके फुली भने इस्लाम बजिरहेको छ निशा गुरूङ र शीतल गुरूङको लय सभा सीताराम बजेर शीतल गुरूङको रहेको छ। यसमध्ये भागलाई छोड्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पर्छु भने सुखित सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.5 मेगाहर्ज जय गीत जय संगीत नमस्कार शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0 65 70 537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 0 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 BP चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0 65 70 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 98 5 60 43 952 र 98 0 66 56।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9855-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला बिहानको ठिक 10 बज्यो.
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9056-60554.

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि किस्ता सुन्न सक्नुहुनेछ।

0: सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी राजसपाको भोलिदेखि चितवनमा हुने शुरू हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुने छ भने बन्द सत्र चितवन उद्योग वाणिज्य चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा संचालन हुनेछ। घाम पानी छेक्ने छानो सहितको जर्मन ह्याङ्गरभित्र उद्घाटन कार्यक्रम हुने भएको छ। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। राष्ट्रपतिले केन्द्रीय समितिको संख्या बढ़ाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय राखिसकेको छ। केन्द्रीय सदस्य संख्या 158 बनाउने निर्णय भएको छ। यस्तै पदाधिकारीमा सभापति, एक वरिष्ठ नेता, एक उपसभापति, तीन, एक महिला सहित महामन्त्री, दुई सहमहामन्त्री, पाँच एक महिला सहित प्रवक्ता, एक सहप्रवक्ता, तीन एक महिला सहित कोष सदस्य, एक सहकोष सदस्य, दुई एक महिला सहित हुनेछन्। महाधिवेशन मार्फत नेतृत्व चयन र आगामी राजनैतिक दिशा तय गर्ने राष्ट्रपतिले जनाएको छ। राष्ट्रपति 3000 हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यकाल गठन गरिएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 अहिलेसम्म प्रभाव भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न कार्यदल गठन गर्नु भएको उहाँको सचिवालयले जनाएको छ। विगत एक दशकदेखि प्रभाव भएको अनुदानबारे छानबिन गर्न सहसचिव बद्री प्रसाद दाहालको समय जगतोमा कार्यदल गठन भएको हो। कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्न समय सीमा दिए छ। नेपालको कुल ग्राहक उत्पादनमा झण्डै 25% योगदान रहेको कृषि र पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम र सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानसम्म पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिताबारे टिकाटिप्पणी हुँदै आएको छ। कार्यालयको कार्यदेश टीओआरमा पुरानो प्रतिवेदन समेत पुरानो अवलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरिएको छ। त्यस्तै आवश्यक लेखाजोखा गर्ने र अनुदान दुरूपयोगको अवस्था सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गर्ने कार्यदेश कार्यालयहरूलाई दिएको छ। कार्यालयले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्योभन्दा बढ़ी पटक पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर संचालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर संचालनमा ल्याइएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझाव टोल फ्री नम्बर 1112, ईमेल gunaso@mohr.gov.np र व्हाट्सएप नम्बर 9853306003 कल गर्न सकिने जनाएको छ। सरकारले महिलाहरूलाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अगाडि बढ़ाएको छ। सरकारले 100 दिनको कार्यसूची अनुसार महिलाहरूको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आगमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अगाडि बढ़ाइएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसहरूलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने योजना अगाडि बढ़ाइएको छ। काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। मन्त्रालयका अनुसार ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय, सारिणी सहितको कार्ययोजना, शीर्षक, गत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मसौदा प्रस्ताव साझा यातायातबाट प्रस्ताव भइसकेको छ। प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार काठमाडौँ उपत्यकामा ब्लू बस सेवा सञ्चालनका लागि साझा यातायात संघ निरन्तर समन्वय भइरहेको छ। सेवा सञ्चालनका लागि विभिन्न विकल्पसहित तयार पारिएको प्रस्ताव मन्त्रालयमा निर्णयका रूपमा पेश गरिएको छ। आवश्यक प्रक्रिया अगाडि बढ़ाइनेछ र सरकारले सार्वजनिक यातायातमा महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लू बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ। आगामी आर्थिक वर्षमा सातवटै प्रदेशमा ब्लू बस सेवा सञ्चालनको लागि आवश्यक बजेट तथा कार्यक्रम समेत प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ। नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ को तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका प्राय फाइनेन्स कम्पनी र लघु वित्त कम्पनीलाई समेटेर मार्ग निर्देशन जारी गरिएको हो, जसमा इजाजत पत्र प्राप्त संस्थाको संचालक समितिले प्रमुख कार्यकारी अधिकारी नियुक्ति गर्दा बखत नै निजले पाउने वार्षिक तलब भत्ता तथा अन्य सुविधाहरूको सम्बन्धमा सम्झौता पत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने उल्लेख छ। बैंकहरूमा सीईओको पारिश्रमिक निर्धारणमा एकरूपता कायम गर्न र संस्थागत सुशासन प्रवर्धन गर्न अब एक विशेष समिति गठन गर्नुपर्नेछ। संचालक समितिले स्वतन्त्र संचालकको संयोजकत्वमा अन्य दुई संचालक रहने गरी तीन सदस्य तलब भत्ता तथा अन्य सुविधा सिफारिश समिति गठन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ। राष्ट्र बैंकका कार्यकारी निदेशक रामु पौडेलका अनुसार यो समितिले सीईओको योग्यता, संस्थाको पूँजीको प्रति फलदर, व्यवसायको आकार, संचालन मुनाफा र तल्लो तहका कर्मचारीसँगको पारिश्रमिक भिन्नतालाई आधार मानेर मात्र पारिश्रमिक सिफारिश गरिनेछ। नेवार समुदायले आज सिथी नख पर्व मनाउँदैछन्। ज्येष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमारी षष्ठीका दिन आज कुमार र कार्तिकीय र गणेशको पूजा गर्ने परम्परा छ। सिथी नखको दिन आज नेवार समुदायहरूले वर्षा शुरू हुनु अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ। आजका दिन पानीका मुहान, इनार, कुवा, पोखरी, धारा लगायतका पानीका स्रोत सरसफाई गर्छन्। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खाने पानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानी मुहान र स्रोतको वरिपरि सरसफाई गरी गर्नु नै यो पर्वको विशेषता हो। यो पर्वसँगै वर्षा शुरू हुने र किसानले वर्षभरको महत्वपूर्ण काम धान रोपाई थाल्ने गर्दछन्। यस पर्वलाई नेवार समुदायले वर्षको अन्तिम चाडको रूपमा समेत मनाउने गर्दछन्। नेवार समुदायका ऋषि ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारको पकवान खाने प्रचलन रहनेछ। आजको दिन घर घरमा मासु, मुग, केराउ लगायतका विभिन्न अन्नको बारा र चामलको पिठोको चटा मरी बनाएर खाने परम्परा छ। तनहगुडी सिंह गाउँपालिकाबाट बसबाट ओर्लिने क्रममा खसेर एकजना वृद्धको मृत्यु भएको छ। यस्तै पृथ्वी राजमार्गको पोखरा मुगुन सड़क खण्डमा भएको छुट्टै मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका छन्। जिल्ला प्रहरीकारले तनहुँका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक द्वारिका प्रसाद श्रेष्ठका अनुसार रिसिङ गाउँपालिका वडा नम्बर 8 नाला थोक स्थित भित्री सड़क खण्डमा कुरिरहेको बसबाट खस्दा स्थानीय 60 वर्षीय सुक बहादुर परियारको मृत्यु भएको हो। ढुङ्गा गाठेबाट दमोली जाँदै गरेको G1 99 94 नम्बरको बसबाट ओर्लिने क्रममा नाला थोकमा शुक्रबार साँझ 8:30 बजे परियार खसेर घाइते हुनुभएको थियो। उहाँलाई तत्काल एम्बुलेन्स मार्फत उपचारका लागि प्रदेश अस्पताल दमोली ल्याइएकोमा राति 11:20 को समयमा चिकित्सकले जाँचका क्रममा मृत घोषणा गरेका थिए। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरू गरेको जनाएको छ। मुस्ताङबाट भित्रिएका विद्युतीय गाड़ी नियमसंगत भएको र रसुवाकाबाट भित्रिएका गाड़ीको जाँच पास प्रक्रियामा भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ। विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले 649 वटा विद्युतीय गाड़ी नियमसंगत भित्रिएको प्रतिवेदन दिएको छ। ती गाड़ी गएको जेठ 14 गते नेपाल प्रवेश गरेको थियो। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाड़ी जेठ 14 गते भित्रै नेपाल प्रवेश सकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियमअनुसार जाँच पास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ। त्यस्तै रसुवा भन्सार कार्यालयबाट विद्युतीय गाड़ीको भन्सार जाँच पास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले प्रज्ञापन पत्र कार्यालयको अभिलेख लगायतका विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाडी भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला परेको छ। अर्थ मन्त्रालय र भन्सार विभागको रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख सहित 13 जना कर्मचारी तत्काल निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको थियो। भन्सार विभागले लक्ष्मी इमोबिलिटी प्राली काठमाडौँ, साई मेक्स इक लिमिटेड काठमाडौँ, सीजी मोटर्स प्राली ललितपुर, पूजा इन्टरनेशनल प्राली काठमाडौँ र एजेन्ट नम्बर 833 र एजेन्ट नम्बर 478 नम्बरको भन्सार जाँचपास प्रतिनिधिहरूलाई प्रचलित भन्सार कानून बमोजिम कार्यवाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाएको जनाएको छ। लमजुङको मर्सानी गाउँपालिकाले पालिकावासीहरूलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको छ। गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 निधि तथा कार्यक्रममा प्रत्येक घरलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको हो। जलविद्युतको आमदानी उज्यालो मर्सानीमा लगानी कार्यक्रम अन्तर्गत उपभोक्ताहरूलाई मासिक 50 युनिटसम्मको विद्युत महसुल निशुल्क दिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिनुभयो। प्रस्तावित व्यवस्था अनुसार 50 युनिटसम्मको विद्युत उपभोक्ताको महसुल गाउँपालिकाले भनेछ। गाउँपालिकाका 9 वटै वडाका करिब 4,400 घरधुरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। यस कार्यक्रममा कार्यान्वयनका लागि करिब 55 लाख रूपियाँ बजेट प्रस्ताव गर्ने तयारी गरिएको अध्यक्ष गुरूङले बताउनुभयो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विद्युत रोयल्टीबाट करिब 4 करोड़ रूपियाँ आमदानी हुने प्रक्षेपण गरेको छ। यस वर्षको मनसून औसत मिति भन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जुन 13 तारीक भए पनि यस वर्ष औसत मिति भन्दा 6 दिन ढिला गरी हिजो जून 19 मनसून पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशैभरि फैलिन केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसूनमा धेरै वर्षा भएको छ र यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परे र केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिन गर्मी बढ़ेको छ। आज पानी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँहरूमा पनि तातो हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको अनुसार कोशी र मध्य प्रदेशका केही ठाउँहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका धेरै ठाउँमा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। आज राति कोशी गण्डकी प्रदेशका पहाड़ी भेग तथा कोशी प्रदेशका तराई भेगका 1-2 ठाउँमा ठूलो वर्षा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। इरान द्वन्द्व अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ता बीच छलफलको तयारी गरेको पुष्टि गरेका समाचारहरू संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका इरानी समकक्षी मसूद पेजिस्कियनले गएको फेब्रुअरी 28 शुरू गरेको अमेरिका इजरायल र इरान द्वन्द्व अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसले हर्मुजको जल डमहरू मध्ये पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा 60 दिने वार्ता अवधि शुरू गर्ने कार्यका लागि बाटो खोलिदिएको हो। खेल समाचार। फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई 3 गोलले हराएको छ। ब्राजिलले खेलको पहिलो हाफमा नै 3 गोल गर्यो। दोस्रो हाफमा थप गोल हुन सकेन। ब्राजिलका म्याथेस कुन्हाले खेलेको 2300 मिनटमा र 3600 मिनटमा 2 गोल गरे। तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनियस जुरियलले गरे। पिडुलाका चोटका कारण ब्राजिलका स्टार फरवर्ड नियमारले आजको खेल पनि खेलेन। 5 पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। खबर सामना तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छ। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुले गौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी, साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560956996।
5: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश पानी। सम्पर्क 0565702225, मोबाइल 98563338, 98461568।
0: यस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
0: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर संतोष बराल,
0: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी,
8: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0564143777, मोबाइल नम्बर 98560044343।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
10: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
12: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
13: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
12: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
13: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
12: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0 65 414 233 मोबाइल 98 6 78 61 87।
14: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
15: कृषि विकास कार्यालय तनहुको अनुरोध।
16: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
15: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
16: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
15: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
17: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
16: थप जानकारीको लागि 0 65 5 63 130।
17: कृषि विकास कार्यालय तनहु, दमौली।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 414 050, मोबाइल 98 4 63 23 811।
19: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
20: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
21: शुक्ला गण्डकी एफएम 97.6 अ कम्प्लिट कन्सोल। हेलो शुक्ला गण्डकी, हेलो हेलो,
22: कम अन एभ्रीबडी, हेलो शुक्ला गण्डकी।
21: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
23: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र समय त छ बिहानीको, के गर्दै हुनुहुन्छ सबैजना आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। यदि सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय वृद्धि भएसम्म सुनेर साथ पनि दिनुहोला है। र अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा, कार्यक्रमलाई भन्दा पनि कार्यक्रमको प्राइज स्पोन्सरको बारेमा चाहिँ जानकारी गराउनु पर्दा, प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यस्तै गरी एभरेज नान हाउस अनि त्यस्तै गरी कृष्ण आर्ट्स एण्ड फ्लेक्स पेन्टले। अब यससँग सम्बन्धित कुनै सेवा सुविधाहरू लिन चाहनुहुन्छ भने जान सक्नुहुन्छ है, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र आज चाहिँ हामी स्याटरडेको एपिसोडमा रहेका छौं, विशेष आजको यस एपिसोडमा रहेर चाहिँ तपाईँसँग क्विज स्पेशल प्रोग्राममा म रहनेछु। अब हाम्रो फ्रिक्वेन्सीबाट त सायद सुनिएको छैन होला होइन।

सोध्छौं जसमा जनरल राउन्ड त्यसै गरी स्पेसिफिक राउन्ड चाहिँ रहेको छ। जनरल राउन्डमा चाहिँ तपाईँको लागि दुईवटा जनरल राउन्डमा चाहिँ दुईवटा होइन तपाईँको लागि 15 प्रश्नहरू चाहिँ रहनेछन् जसमध्येबाट पनि तपाईँले एउटा लकी नम्बर चुज गरेर त्यो अनुसारको प्रश्न पार्न सक्नुहुन्छ भने अब स्पेसिफिक राउन्डमा चाहिँ हामीसँग दुईवटा विधा रहेका छन् जसमा इतिहास र खेलकुद रहेको छ। अब यो दुईवटा विधा मध्येबाट अब तपाईँले जुन रोज्नु भए पनि दुईवटा तीनवटा अप्सन सहितको प्रश्न चाहिँ रहनेछन् है। र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिँदै गर्नुहोला यति बेला भने तपाईँ सम्पूर्ण गुल्लागी गीत राख्दैछु म। गीत रहेको छ सिमसिमे पानीमा बोलको गीत चाहिँ रहेको छ स्वीकार्न सहित

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि सिमसिमे पानीमा जेनले बेमान गर्छ कि जिन्दगानीमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, भनौ न भनौ बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नु सैता।

0: सुकार के भन्छ तिमीलाई
1: यति बेला भने तपाईँ सम्पूर्णको लागि भनौ नभनौ बोलको यो गीत मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, ओ झुमा झुमा झुम्का वाली बोलको गीत चाहिँ रहेको छ। यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु म। गीत रहेको छ यो मौसम यही भन्थवलको गीत चाहिँ रहेको छ। यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेक, ब्रेकसँग जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश। प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
2: बस्तीकर्म,
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
8: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
8: मुख्य कार्यालय चिफले ढुङ्गा पोखरा।
7: शाखा कार्यालय शुक्ला गण्डकी चार दुले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
8: फोन गर्नुहोस् 0635905511।
9: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
9: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
10: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
11: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी चार, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
12: प्रसन, होमवर्क देखाऊ त।
13: हस टिचर।
12: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
13: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
12: ए हो र, त्यसो भए प्रसनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
14: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0635414484, मोबाइल 9856033384 र 9856067988।
15: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
16: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
17: स्मृति फ्रेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगै स्वदेश तथा विदेश आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ाहरू अत्यन्त सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
18: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 065-570-744
19: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर सोरुम,
21: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
21: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
22: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 065-570-974, मोबाइल नम्बर 98460-61268
21: 98560-61268।
24: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
25: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
24: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
26: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
25: ठाउँ नयाँ सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
26: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
25: पोखरा जाने बाटोतिर।
27: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
25: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।

अलराइट एकैछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकी मा प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुदिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72911 र 98066636111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। कार्यक्रममा जोडिनु होला र आज चाहिँ हामी क्विज स्पेशल प्रोग्राममा चाहिँ रहेका छौं। अब यसमा पनि हामीले दुईवटा राउण्डबाट चाहिँ प्रश्न सोध्छौं, जसमा जनरल राउण्ड त्यस्तै गरी स्पेसिफिक राउण्ड दुईवटा राउण्ड चाहिँ रहेको छ। जनरल राउण्डमा तपाईँको लागि 15 प्रश्न रहेका छन्। अब यो जुनसुकै विधाबाट पनि पढ्न सक्छ है। स्पेसिफिक राउण्डमा चाहिँ दुईवटा विधा रहेका छन् जसमा चाहिँ इतिहास र खेलकुद रहेको छ। अब यो दुईवटा विधा मध्ये पनि अब तपाईँले जुनसुकै रोज्नु भए पनि दुईवटा प्रश्न चाहिँ रहनेछन्। त्यसमा चाहिँ तीनवटा अप्सन सहितको प्रश्न चाहिँ तपाईँले पाउनुहुनेछ है। र प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यसै गरी एभरेज नान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टले। अब त्यससँग सम्बन्धित तपाईँले सेवा सुविधाहरू लिन चाहनुहुन्छ भने जान्न चाहिँ सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म मायाको बारीमा बोलको गीत चाहिँ रहेको छ। यति बेला पनि स्वीकार्नुहोस् है त।

0: बसन्त को माया लुहावा चलता, 16-17 को उमेर में जोबन को लहर चलता, कसे कसे ले तीतो मीठो ब्याज दिए के होना है ना?
1: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि कुसुमे रुमाल बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, देखाना चम्पा बोलको गीत चाहिँ रहेको छ। यति बेला भने स्वीकार्नुहोस् है त।

0: धेरै पछाडि आफ्नै बुढी देख्दा पनि जीवै सिरिङ्गो हुँदो रहेछ हौ।
1: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि देखा न चम्पा बोलको यो गीत मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, नाकैमा फुली बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके धुरु धुरु मध्य निरातैमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला तपाईँ सम्पूर्णको लागि म फेरि पनि अर्को गीत राख्दैछु माइती घर बोलको यो मुभी टाइटल सँग आएको छ यति बेला भने स्वीकार्नुहोस् है त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि माइती घर बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु। रुकुम माइकोट बोलको गीत चाहिँ रहेको छ, यो गीतसँगै जान्छु म। सर्ट कमर्सियल ब्रेकमा, ब्रेकपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगंगा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीर कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
14: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
14: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
15: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
16: हप्ते एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
19: पुराना गरगहना सँग नयाँ साथ फेर,
18: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
19: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602099।
20: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
21: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
22: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल।

0: 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463238811।
1: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
2: पक्नुस् न, जे पाए त्यही कुरा सकिँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
0: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0635414233, मोबाइल 98678168।
4: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: लो न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: डोरेलीबाट जोगाउन गरौँ जतन, वनमा डोरेली लगाउन कानुनी अपराध हो। डोरेली लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौड़ा बिपिन चोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा पश्चिमाञ्चल क्षेत्रीय

0: अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
1: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी,
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 065414377, मोबाइल नम्बर 98564433।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाप रे,
3: अब चाहिँ के हुने हो?
5: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अलराइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि घरमा कुरा बोलको गीत चाहिँ म राख्दैछु, गीतपछि आउने नै छु, सधैँ गर्नुहोला है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि घरमा कुरा बोलको यो गीत मैले राखिसके यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म मास्टर साहेब सिकाइदेऊ पिरती पिरती बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नु।

ओके यति बेला मैले तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके आजको श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई मुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै तपाईँ सम्पूर्णको लागि नयाँ नयाँ सजाउ संसार बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
0: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268
6: 9857062068।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
9: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856033384 र 9856067988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856043443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
13: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
16: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने।
19: शुक्ला गण्डकी एफएम 97.6।
20: शुक्ला गण्डकी टाइम चेक।
15: यति बेला मध्याहको ठिक 12 बज्यो।
21: 10 खेलाडीमा सीमित पारा गोयले टर्कीलाई 1 गोलले हरायो, मुख छोपेका कारण मिगुएललाई रातो कार्ड। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समितिको बैठक बस्दैछ। भोलिदेखि शुरू हुने महाधिवेशन अघि आज चितवनको भरतपुरमा केन्द्रीय कमिटिको अन्तिम बैठक बस्न लागेको हो। बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उहाँले बताउनुभयो। अधिवेशनमा त देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ। रासपाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ। रासपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटोमा छोएर मतदान गर्न सक्नेछन्। उहाँले 3000 हाराहारीमा प्रतिनिधि हुने अनुमान रहेको बताउनुभयो। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रासपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। विदेशका 170 प्रतिनिधि मध्ये आउन नसक्नेहरूले एप मार्फत मतदान गर्ने भएका हुन्। ललितपुरको जावला खेलमा रातो मच्छिन्द्रनाथको बोटो देखाउने जात्रा आज हुँदैछ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले बोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको बोटो आज दिउँसो 4 बजेपछि देखाउने तयारी छ। बोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक, मंगल बजार, सुन्धारा, लगनखेल, कुमारी पार्टी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ। साथै मिननाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। नेवार समुदायले आज सिथिनख पर्व मनाउँदैछन्। जेठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन आज कुमार कार्तिकेय र गणेशको पूजा गर्ने परम्परा छ। सिथिनखको दिन आज नेवार समुदायले वर्षा शुरू हुनु अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ। आजका दिन पानीका मुहान, इनार, कुवा, पोखरी, धारा लगायतका पानीको स्रोत सरसफाई गर्ने गरिन्छ। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीका मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु यो पर्वको मुख्य विशेषता हो। यो पर्वसँगै वर्षा शुरू हुने र किसानले वर्षभरको महत्वपूर्ण काम धान रोपाई थाल्ने गर्छन्। नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ। आजको दिन घर घरमा मास, मूंग, केराउ लगायत विभिन्न अन्नको बारा र चामलको पिठोको चटामरी बनाएर खाने परम्परा पनि छ। सरकारले महिला यात्रुलाई लक्षित गरी सातवटै प्रदेशमा ब्लू बस संचालनको तयारी अघि बढ़ाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न ब्लू बस सेवा संचालनको तयारी अघि बढ़ेको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस संचालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाण्डु उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा संचालन गर्ने योजना अघि बढ़ाइएको छ। साथै काठमाण्डु उपत्यका बाहिर सबै प्रदेशको यातायात व्यवसाय संघसँग समन्वय गरी कम्तीमा 18 बस संचालनको तयारी गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ब्लू बस सेवा संचालनका लागि आवश्यक कार्यविधि, समय सारणी सहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा संचालनको जिम्मेवारी निर्धारण गरिएको मसुदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। प्राप्त प्रस्तावको आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ। आउँदो आर्थिक वर्षमा 7 प्रदेशमा ब्लू बस सेवा संचालनका लागि आवश्यक बजेट तथा कार्यक्रम समेत प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा क्रिप्टो मुद्राको कारोबार गर्ने दुईजना 22 लाख नगद सहित काठमाण्डुबाट पक्राउ, थप अनुसन्धान चल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाझोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले महाधिवेशन अघि रासोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँबाट स्रोत नखुलेको 22 लाख नगद सहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको म्यागन गाउँपालिका 5 घर भई अहिले बुढा नीलकण्ठ नगरपालिका 6 बस्ने 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका 7 घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 50 वर्षीय ओम बहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। लाजिमपाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा अर्थात क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीवृत्त दरबार मार्गबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। तारालालको स्रोत नखुलेको 22 लाख रूपियाँ अमेरिकी डलर 40 र दरखास्त गरेको दस्तखत गरेको रकम उल्लेख नगरेका चेकहरू 4 थान बरामद गरिएको प्रहरीको भनाई छ। साथै उनले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा झण्डै 2000 USDT बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानका लागि कतार सरकारले गएको वर्ष बिना शर्त उपहार स्वरूप दिएको नयाँ बोइंग 747-8Z विमान सार्वजनिक गर्नुभएको छ। अमेरिकी सेनाले झण्डै 40 करोड़ अमेरिकी डलर मूल्य बराबरको जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नुअघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडान गरिनेछ। जेट विमानको परिमार्जनको क्रममा सुरक्षा मिशन संचार बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। सन् 2025 मे महिना कतारी साई परिवारले यो विमान अमेरिकी रक्षा मन्त्रालयलाई एयर फोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा 10 खेलाड़ीमा सीमित पारागोयले टर्कीलाई 1 गोलले हराएको छ। सान फ्रान्सिस्को वे एरिना स्टेडियममा आज बिहान भएको खेलमा पारागोय विजयी भएको हो। पारागोयका लागि माटियास गार्लाजले खेलको दोस्रो मिनटमै गोल गरेका हुन् जुन निर्णायक गोल भयो। पहिलो हाफको अतिरिक्त समयमा पारागोयका स्टार खेलाड़ी मिगुएल अल्मिरोनले रातो कार्ड पाए। टर्कीका खेलाड़ीलाई केही भन्दै गर्दा आफ्नो मुख हातले छोपेका कारण उनलाई रेफ्रीले मैदानबाट बाहिर पठाएका थिए। यो विश्वकपका लागि फिफाले एउटा नयाँ र कड़ा नियम लागू गरेको छ। नियम अनुसार यदि कुनै खेलाड़ीले तनावपूर्ण वा विवादित स्थितिमा आफ्नो मुख हात पाखुरा वा जर्सीले छोपेर विपक्षी खेलाड़ीलाई केही भन्छ भने उसलाई सीधै रातो कार्ड दिइनेछ। समूह डीमा टर्की आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग 2 गोलले र पारागोय आयोजक अमेरिकासँग 4-1 गोलको फराकिलो अन्तरले पराजित भएको थियो। अमेरिका नकआउट चरणमा पुग्दा समान 3 अंक रहेको अस्ट्रेलिया दोस्रो र पारागोय तेस्रो स्थानमा छ। लगातार दोस्रो हारसँगै टर्की बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 11:15 नेदरल्याण्डस र स्वीडेन बीच खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। महाधिवेशन अघि रासोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने नेवार समुदायले आज पानीका स्रोत सरसफाई गरी सिथिनख पर्व मनाउँदै साथै प्रदेशमा ब्लू बस सञ्चालनको तयारी पहिलो चरणमा कम्तीमा 25 वटा बस सञ्चालनमा ल्याउने लक्ष्य कतारले उपहार दिएको बोइङ विमान अब एयरफोर्स वान अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक र विश्वकप फुटबलमा 10 खेलाड़ीमा सीमित पारागोयले

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनौं, यसबाट आफू पनि जोगिउं र अरूलाई पनि जोगाउं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
11: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
11: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702225, मोबाइल 98563338, 98461656058।
13: मेरिया महिनी, कस्तो राम्रो गहना होइन दिदी? हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
14: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
12: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
15: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
16: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
15: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
16: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
15: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846194378, 9171969902।
2: जन्मदर्ता गरेको छैन नि म्याडम।
17: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
17: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
18: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
19: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9867739849।
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ

0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्यान चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गङ्गोबु बस पार्क, प्रोपाइटर रामचन्द्र मह, मोबाइल 98461688 98235527763।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी 4 दुलेगौडा तनहु, प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
12: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा,
12: प्रोपाइटर रोशनी श्रेष्ठ,
13: मोबाइल नम्बर 98710 39 66 र 98460 94 543।
0: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
14: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560 62 452।
15: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखेनौ भन्नु?
16: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।

0: कुलर औषधिका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
1: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938।
9: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
15: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
16: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 300।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्लागन्धकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
8: लु दिन त। हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भनेर छ, के हो, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, किन दिन्थे?
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
11: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नि, जाउँ त्यतै।
4: श्री स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगई स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्त मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
13: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707444
14: स्मृति फेन्सी ग्राहक वर्ग को सेवा मध्यनजर करते अहिले विशेष सेवा सहित पहले को स्थान दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
15: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
16: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
17: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
15: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
17: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
16: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939839।
17: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
18: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
18: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
18: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
18: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
17: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
17: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागंध की FM 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 98562066676।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
7: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ।

0: विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा तीन वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
6: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्द्रिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 9847168268
6: 9856268268।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
12: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841161878 98235527763।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463231।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
5: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-155.
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि
5: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आशकै मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
7: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
8: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
10: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
13: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
14: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
13: हो त नि अब चाहिँ राम्रो भयो
15: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
13: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
17: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
18: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
17: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
16: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
19: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ
20: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
19: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
19: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
19: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
20: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
21: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
22: सम्पर्क 0654142121, मोबाइल 98565391।
21: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
23: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
24: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
25: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
26: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
27: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
28: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
29: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
28: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
30: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
31: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
30: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
31: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
30: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461694378, 98171996902।
32: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333398 र 98465010950, इमेल rovin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
33: हजुर दान गरौ।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
8: आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: च्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
17: चिया त पिएर जाऊ।
16: होइन हतार छ, पछि आउँदै गरौँला है।
18: दीर्घायु फर्निचर सोरुम,
19: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
19: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
18: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965795। विस्तार मोबाइल नंबर 9847061268
16: 9857602068
20: कता हिँडेको आइफोन हातमा लिएर
21: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
20: लो तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
21: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 9843623811
22: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
23: ढुक्क भाउनु हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
22: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
23: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
22: होम डेलिभरीको पनि व्यवस्था छ
24: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशव बहादुर तिमसेना मोबाइल 9811411178 9560078
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामधाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9840607022।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
3: शुक्ला गण्डकी टाइम चेक.
2: यति बेला दिउँसोको ठिक 3 बज्यो.
4: Wherever you are, stay connected.
5: गतिदेखि उद्योग र बगान बन्द हुँदा पनि समस्याको समाधान गर्ने काम भएको छैन. चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले बताउनुहुन्छ. उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो. यदि यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैंसी प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाई छ. नेपालमा वार्षिक 2,65,00,000 चिया उत्पादन हुने गरेको छ. चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ. नेपालमा 1,00,000 श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्. इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्. शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ. नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अप्नाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ. मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम परीक्षण सम्बन्धित स्थानमै गर्ने व्यवस्था मिलाइएको थियो. उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यस वर्ष यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको तर्क छ. परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतमा भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ. मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारेको रूपमा बुझ्नुपर्ने बताउनु भएको छ. गएको वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 को परीक्षाको नतिजा हिजो सार्वजनिक भयो. परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए. बितेको 11 महिनामा 7,00,000 भन्दा धेरै पर्यटक बेनी जोमसोम सड़क भएर मुस्ताङ पुगेका छन्. म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 पर्यटक मुस्ताङ प्रवेश गरेका प्रहरीले जनाएको छ. उनीहरूमध्ये 2,44,830 विदेशी पर्यटक हुन्. गएको वर्ष 12 महिनामा भित्रिएका पर्यटक यस वर्ष 11 महिनामै भित्रिएका छन्. मुस्ताङले राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोम सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ. 11 महिनामा 2 पाङ्रे सहित 1,51,160 गाड़ी मुस्ताङ प्रवेश गरेका थिए. भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा मुस्ताङ लगायत ठाउँमा भारतीय पर्यटकको चाप बढ़ेको छ. लगातार 4 दिन सार्वजनिक विदा परेको जेठ 3 हप्ता नेपाली पर्यटकको रोजाईमा मुस्ताङ परेको थियो. पर्यटकको चापका कारण बेनी जोमसोम सड़कमा पर्ने बेनी गलेश्वर तातो पानी दानाका होटलहरू भरि भराउ हुने गरेका छन्. वैशाख जेठमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ. बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा 1-1 जनाको ज्यान गएको छ. बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महावीरमा आफ्नै काक्रो बारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो. हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ. यस्तै सिन्धुपाल्चोकको मिलम्ची नगरपालिका वडा नम्बर 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 60 वर्षका भीम प्रसाद दुलालको ज्यान गएको छ. घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमा ज्यान गएको हो. दुवै घटनामा ज्यान गुमाइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए. घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरीकारले उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षीय विमलेश दत्तको ज्यान गएको, महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। विदेशको खबर, शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायत देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको हो। राष्ट्रसंघका अनुसार शरणार्थीले संरक्षण नपाउँदा परिवार थप जोखिमपूर्ण यात्रामा धकिल्ने र बालबालिकाको शिक्षा प्रभावित हुने गरेको छ। राष्ट्रसंघले विश्वभरका सरकार, दात्री निकाय र समुदायलाई शरणार्थीको सुरक्षा र अधिकार संरक्षणमा साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमको साथ मनाइँदैछ। द्वन्द, हिंसा र उत्पीड़नका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 तारीकमा यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्। यसले शरणार्थीहरूलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। अब खेल खबर, विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार 11:15 ह्युस्टनमा हुनेछ। यस्तै आज मध्यराती जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 14:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 17:00 इक्वेडर र कुराकाओ खेल्दैछन् भने भोलि बिहान 17:50 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएका खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नक आउट चरणमा पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकार सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने, कक्षा बाह्रको नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई, प्रक्रियागत ढिलासुस्ती मात्रै रोकेको दावी, बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे, नेपाली र भारतीयहरूको रोजाईको गन्तव्य बन्दै, सन् 2025 मध्यसम्म विश्वभर झण्डै 12 करोड़ मानिस विस्थापित, शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान, र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज
11: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
14: मेरिया मैनी कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
17: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
17: छापावाला सुनचाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
17: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
18: सेन्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
17: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
18: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
19: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
20: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
19: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
21: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
22: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
23: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
22: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
0: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
0: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9855643952 र 9806656586।
0: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
3: शुक्ला गण्डकी एफएम 97.6। वेलकम, बेस्ट म्युजिक, बेस्ट आवर, बेस्ट स्टेशन एन्ड बेस्ट शो, दिस इज स्टेशन रॉक्स right here on Shukla Gandhi FM 97.6 every Saturday from 3:15 to 4. Be ready.

Alright, good. So, yes, mic testing, all good. Yes, all good. भन्दै हुनुहुन्छ हाम्रो सुविधा मिस्ले र यही all good सँगै हामी वेलकम गर्न चाहन्छौँ कार्यक्रम स्टेसन रक्सको आजको यो बिल्कुलै नयाँ एपिसोडमा. हेलो एभ्रीबडी, नमस्ते एन्ड गुड आफ्टरनुन एन्ड वेलकम टु स्टेसन रक्स राइट हियर अन योर फेभरेट स्टेसन, स्टेसन अफ द नेसन. शुक्लको निगे 97.6 मेगाहर्ज. यस, आई एम स्ट्रेस्टर राइट हियर. एक हप्तापछिको टाइम यहाँको बीचमा म आइसकेको छु. एन्ड यस, आज एकदमै रमाइलो भन्दा पनि एकदमै छुट्टै आनन्द फिल भइरहेछ. आई मिन, एक हप्तापछिको टाइममा स्टुडियोमा आइरहेको छु. एन्ड यस, आइ एम फिलिङ सो ह्याप्पी. सो गाइज, के छ खबर? तपाईँहरूको खबर खाबर अल गुड? सब ठिकठाक छ नि? पानी परेको परेछ. ओ माई गड, कति साह्रो परेको. हिजो रातभरि परेर हेर्नुहोस् अझै यहाँनिर राति सुत्दै थियो भने ठ्याक्क लागेर चाहिँ हल्का निन्द्रा लाग्ला जस्तो बेला भगिरहेको होला. झ्याम्म निन्द्रा लागेको होला. झ्याङ लगाएर जाने त्यो तट्याङले हानेर कसै हुन्छ नि, अब एकदमै गर्जिएर चाहिँ नि यहाँ सातो भुटलो उडाइदियो. त्यो हुँदाखेरि तपाईँको सिचुएसन के छ भन्ने कुरा होइन. तर आई मिन, रातभरि नै आयो नै भनौँ एक हिसाबले. सिम पानी परेको थियो तर अलिकति वाट इज ह्यापनिङ. तर वाट राइट, यस. अनि त्यो हुँदाखेरि चाहिँ अलि आज चाहिँ अलिक त्यस्तो धेरै गर्मी पनि छैन, तर गर्मी त छ, तर पहिले हिजो अस्ति जस्तो गर्मी चाहिँ छैन. इट्स गुड. एन्ड यो हप्ता कस्तो भयो तपाईँहरूको? के कस्तो छ हालचाल? अनि अब आज शनिबार, अब नुहाई धुवाई गरेर खाजा साजा खाएर खानापिना भएर बस्नु भएको होला. र कार्यक्रम हाम्रो चाहिँ कार्यक्रम अब एभ्री स्याटरडे हामी आउने गर्छौँ 3 बजेको समाचारपछि. करिब अब 4 बजीसम्म हुँदाखेरि चाहिँ अब यो कार्यक्रमको पर्खाइमा हुनुहुन्छ पनि होला कतिजना साथीहरू. कतिजना साथीहरू ल केटो आयो भटबाट न भनेर मलाई लागिरह होला. ओके, सो यस, टेक्निकल सपोर्ट मलाई सुना मिसले सपोर्ट गर्दै हुनुहुन्छ. एन्ड यस, www.sunglagunigfm.com र हामीलाई हाम्रो पात्र एप्लिकेसन मार्फत पनि सुन्दै हुनुहुन्छ लाइभ. र तपाईँले हामीलाई विदेशबाट सुन्दै हुनुहुन्छ भने पनि थ्याङ्क यू भेरी मच. देशका विभिन्न भूभागहरूमा सुन्दै हुनुहुन्छ होला, विदेशका विभिन्न देशहरू भनौँ न, एक हिसाबले विदेशबाट पनि सुन्दै हुनुहुन्छ होला. थ्याङ्क यू भेरी मच सबैजनालाई, हामीलाई सुनेर साथ दिनुभएको छ, सुन्नेर साथ दिनुहोला पनि. बिकज यो आजको यो 45 मिनट्सको अवधिबाट हामी विथ टु गीत सङ्गीतहरू डेफिनेटली बजाउने नै छौँ. आज चाहिँ अलिकति मिक्सअप छ, बिकज अलिकति ब्यान्डको पनि छ, पप म्युजिक, ऱ्याप म्युजिक, अल सङ्ग्स आई हियर. एकदमै बवाल छ होइन, सो होइन यस्तो पाराले बजाउने भने जस्तो है. तर अनि अर्को कुरा भनेको, इफ तपाईँहरू मध्ये कतिजना ऱ्याप म्युजिक लभर हुनुहुन्छ र लोकल आर्टिस्टलाई सपोर्ट गर्न चाहनुहुन्छ भने प्रमोट गरेकै होइन भन्दा नि हो पनि होइन पनि. बिकज एकजना भाइ हुनुहुन्छ एन्ड उहाँ चाहिँ भिमातबाटै हुनुहुन्छ, एमएक्स रियल भने. एन्ड सायद यो ऱ्याप म्युजिकको त्यो हामी समथिङ के कम्पिटिसनमा श्री पेज समथिङ के हो कुन चाहिँमा जानुभएको छ भने ठ्याक्कै बिर्से. प्लिज है, अब तपाईँले देख्नुभयो भने एमएक्स रियल भन्ने भाइ छ, प्लिज सपोर्ट गरिदिनु होला. एन्ड यस, म्युजिक इन्डस्ट्रीमा बिस्तारै हामी एकदमै फ्लो जाँदैछौँ क्या, त्यही भएर प्लिज वी हेभ टु सपोर्ट ल. ओके, सो कार्यक्रममा भने यही कुरालाई मैले अलिकति एकछिनलाई ब्रेक, एकछिनलाई पज दिँदै चाहिँ आई वान्ट प्ले द फर्स्ट सङ हियर. एन्ड दिस इज अ सङ कल वान अफ दि फेभरेट, सबैजनाले एकदम सुनिरहनु भएको गीत बजाउँदैछौँ. इट्स कल रावण, जङको आवाजमा रहेको छ. एन्ड यस, यो म्युजिक पछि हामी फेरि पनि ब्याक हुनेछौँ कार्यक्रम स्टेसन रक सुन्दै गर्नु होला. सुन्दै गर्ने गीत 97.6 मेगाहर्ज. एन्ड यस, भर्खर आफ्नो रेडियोको सेट अन गर्नु भएको छ भने तपाईँ कार्यक्रम स्टेसन रक सुन्दै हुनुहुन्छ. सो लेट्स प्ले इट ऑन.

बन्द गर न कली बोली छन्द भर यो भन्दा अस्ति के बन्द भर मेरो दस्तो बेला बन।

म डुम भए ऱ्यापरहरू दुध र भात ल चुप भए गीतमा धेर मुख्न साथ सकरी गर तर थुकेको थुक्न त सुरु भयो लुकामारी सबजना लुक्न जा तिन गन सुल भाग भाग भाग फेरो बिगलामा भाग भाग भाग सबै सिट म चाहिँ भाग भाग भाग M16 बुटे भाग भाग भाग मेरो कष्ट गएर

Oh yes, guys, Ravana, good music was there, ladies and gentlemen. Welcome back to the show after that good music. And yes, this is none other than Station Rocks, Tamay Sunday Hununsa, 9.6 MHz, www.sukhagandhikfm.com. I thought Hamlai, Edi Vela Tamayi Suni Rahan Vahe Gosam. And Edi Vela Mayli Bakhari Sa Yere Panthi. नेपालमा चाहिँ धेरै भन्दा धेरै पर्यटकहरू आइराख्नु भएको छ यति बेला, स्पेसली भने हाम्रो छिमेकी देश भारतबाट आउनु भएको छ, आइराख्नु हुँदाखेरि चाहिँ, तर चाहिँ अब कतिजनाले एकदमै फोहोर गरेको भन्ने कुरा छ, कतिजनालाई हामीले अहिले फोहोर नगरौँ भन्ने कुरा हुँदाखेरि चाहिँ, जति पनि तपाईँको ठाउँमा तपाईँले सुनिराख्नु भएको छ भने, यदि कोहीले यसो फोहोरहरू गर्न चाहिँ कोसिस गर्दैछ, फोहोर फाल्दैछ भने प्लिज रोक्नु होला, किनकि हामीले आफ्नो ठाउँ एकदमै राम्रो बनाउनुपर्छ, सफा राख्नुपर्छ, जसले गर्दाखेरि हामीले टुरिस्टहरूलाई पर्यटकहरूलाई वेलकम हुन सजिलो होस् भन्ने कुरा एकदमै धेरै फोहोर गरिरहेको देखिरहेको हुन्छौँ। प्लिज इग्नोर गरौँ, बोलौँ, स्पिकअप होइन, एउटा मोबाइल समातेर भने खिचेर पनि हालिदिउँ, बिकज यो हाम्रो ठाउँलाई चाहिँ फोहोर गरिराखेको पनि कुरा छ। अनि अर्को भनेको हिजोतिर चाहिँ आई वाज स्क्रोलिङ विथ टिकटक आइडी होइन, टिकटक स्क्रोल गरिराख्दाखेरि चाहिँ एकजना दुईजना इन्डियन लेडिजहरूले चाहिँ लाइक अब हेल्प गरिदेऊ, डोनेसन देऊ भनेर चाहिँ लाइक स्क्याम गरिरहेको सिचुएसन थियो, जहाँ चाहिँ एकजना नेपालीले चाहिँ लाइक रेकर्ड गरेर त्यसलाई चाहिँ पब्लिस गरेको हुँदाखेरि, अनि उसले पनि त्यही मान्छेलाई पनि स्क्याम गर्नआउँदाखेरि चाहिँ के हो को हो अथवा यसको प्रुफ के छ भन्ने कुरा हो, अनि त्यसपछि अनि ऊ चाहिँ रिटर्न ब्याक भइराखेको थियो क्या। त्यो हुँदाखेरि प्लिज है यो कुरामा चाहिँ एकदमै ख्याल गर्नुहोला, कहिलेकै तपाईँ हाम्रो घरतिर पनि आउन सक्छन् होइन, त्यो हुँदाखेरि चाहिँ प्लिज ट्राई टु इग्नोर दोज पिपल, एकदमै फ्रड टाइपको भएर हुन्छ, फर्जी पेपर लिएर आएर चाहिँ अब हुन्छ नि अब लुटेर हुन्छ, त्यो हुँदाखेरि वी हेभ टु बी केयरफुल अबाउट इट होइन। ओके, सो यो कुरालाई चाहिँ हामी राख्छौँ। यति बेला एकदमै मलाई मनपर्ने एकदमै मिठो गीत, एकदमै मनपर्ने फेभरेट गीतमा राख्दैछु यहाँको लागि, यसो शङ्कर कालो सेतु पूर्ण राईको आवाजमा। आई थिङ्क यो पूर्ण राईको एकदमै हाइलाइटमा आएको फर्स्ट सङ जस्तो लाग्छ, आई थट है लाइक मेरो पर्सनल थटको कुरा एन्ड थट प्रोसेसको कुरा त्यो हुँदाखेरि चाहिँ, एन्ड यो गीत हामी राख्दैछौँ। त्यसपछि हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ एन्ड विल बी ब्याक अगेन अन द शो लेडिज एन्ड जेन्टलमेन। अलिको लागि राख्दैछौँ पूर्ण राईको आवाजमा कालो सेतो, एन्ड त्यसपछि सुन्नुहोस् के कस्तो छ अपडेटहरू हाम्रो बजारमा र हाम्रो बेलचत्रको हाट बजारले एकदमै मार्केट खाएको अवस्था छ। सपोर्ट गरौँ लोकल बिजनेसलाई, अब हामीले जस्तै हाम्रो ठाउँमा नयाँ काम भएको छ भने सपोर्ट गरौँ, यसलाई अझ विस्तार गर्दै लैजाउँ, अझ एक्सप्लोर गरौँ, एकदम यसलाई चाहिँ लाइक हुन्छ नि यो ठाउँ त बाहिरसम्म पनि पुऱ्याउँ, ताकि चाहिँ यसले अझै धेरै लाइक मार्केट कभर गर्दै जाओस्, ब्रान्ड होस् कुनै दिन भन्ने कुरा। ओके सर, यसमा चाहिँ खरिन्टार बहु उद्देश्य सहकारी संस्था लिमिटेडको जति पनि महिला दिदी बहिनीहरू सबैजनालाई सल्युट एकदमै हाम्रो तर्फबाट होल हाम्रो एफएमको तर्फबाट। एन्ड यस, यो गीत राख्ने हामी सर्ट कभर ब्रेकमा जान्छौँ, तिनचोटि भनिसके कतिचोटि भने जस्तो लाग्ला, एन्ड विल बी ब्याक अगेन, हियर वी गो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: एकान्छी
2: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी।

0: बाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
8: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560233128 र 9462614726।
11: हाम्रो मोबाइल पसल दुलेगौडामा
12: ₹100 टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
11: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
13: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
11: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
14: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
15: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
14: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
15: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
14: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
15: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र,

0: प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: Alright, so yes, so you short commercial break, pachi feri pani swagat garchu sabajana sathiharulai. Kaigram Station Rock sundai hununcha, beautiful lady over here. Hamro chai Subhra Miss hamro sathma hununcha, mero agadi hununcha, waha malai git bajara help gardai hununcha. And yes, अस्ति भर्खर कान्छी बजारको मेला पनि सकियो है, मैले अब अनफोर्चुनेटली जान पाएन। लाइक हामीले हाम्रो कल्चर कस्तो प्रेजेन्ट भइराखेको छ, एन्ड एभ्री इयर यो कान्छी बजार बर्डर भन्ज्याङमा लाग्ने हुँदाखेरि चाहिँ एक दिन चाहिँ कस्तो पनि भयो भने एउटा गुड इन्सिडेन्ट होइन, आई वान्ट टु सेयर टु यु होइन, सेयर विथ यु, बिकज म बेकै घर जाने बेलामा लाइक हुन्छ नि त, त्यहाँनिर चाहिँ जिरी खोलामा चाहिँ लहरेनीको त्यो जुन फुल भन्दा यतापट्टि साइडमा जुन जहाँ हामीले चाहिँ जिरी खोला भन्छौँ, त्यहाँनिर चाहिँ लाइक हामीमा त्यो अलिक यतापट्टि पुग्दा चाहिँ सब पुरा गुटु डुटु बाइक आउँदाखेरि ल कहाँ चाहिँ झगडा परेछ भनेर लागिरहेको थियो। बट पछि आएर गाडीमा पुरा चाहिँ लाइक हुन्छ नि त, मैला दिदी बहिनीहरू नाच्दै एकदमै नाच्दै भन्दा नि गाउँदै मजाले चाहिँ त्यो मादललाई बजाउँदै त्यो खैजेर बजाउँ जाँदाखेरि चाहिँ ल के एकदम इभेन्ट भाडै छ जितेर आ जस्तो भन्ने कुरो लागिरहेको थियो। बट पछि चाहिँ फिल भएको जसो थाहा हुँदाखेरि चाहिँ कान्छी बजार मेलामा गएर प्रस्तुति दिनुभएको भन्ने कुरा हो। अब कहाँको हुनुहुन्थ्यो त्यो चाहिँ थाहा भएन, तर रियली इट वाज रियली गुड। अब हामीले पनि लाइक एभ्री बडी ह्याभ देयर ओन चोइस होइन, लाइक मेबी सम अफ यु मे लाइक पप म्युजिक रक म्युजिक, कसैलाई अब लोकगीतहरू मनपर्न सक्छ, कल्चरल मनपर्न सक्छ एज होल। त्यो हुँदाखेरि चाहिँ या आई लभ टु लिसन द म्युजिक, अनि त्यो हुँदाखेरि प्लस लाइक हामीले आफ्नो कल्चरल इभेन्टहरू र यो कल्चरलाई चाहिँ प्रिजर्भ गर्नुपर्छ भन्ने कुरा हो, किनभने यही त हो नि, हामीले यही नै चिज हामीले बताउनु पर्ने भन्ने पनि लाग्छ। सो यस कार्यक्रम स्टेसन रक सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz, एन्ड म्युजिकहरू नयाँ नयाँ पनि आउँदैछ, तर पनि कुनै कुनै अब त्यस्तो धेरै गर्न पाइरहेको छैन। आई वाज जस्ट सर्चिङ हियर, तर त्यस्तो धेरै मात्र नआउँदाखेरि वाट एभर काइन्ड अफ सङ्ग्स वी ह्याभ बजाउँदैछ र सुन्ने मिस्त्रीले सपोर्ट गर्दै हुनुहुन्छ। ओके सो यति बेला राख्दैछु हामी अर्को गीत तपाईँको लागि, दिस इज सङ कल्ड यस मखमली दि हुलाकी, यो ग्रुपबाट चाहिँ आएको छ, यो एउटा चाहिँ के अरे हाम्रो प्रोडक्सनबाट रहेको छ, हुलाकी प्रोडक्सनबाट, ठ्याक्कै मैले सिङ्गरको नाम चाहिँ बिर्सेँ। सो यो गीत राख्दैछु, त्यसपछि हामी फेरि पनि ब्याक हुनेछौँ कार्यक्रम स्टेसन रक सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 MHz तपाईँको फेभरेट स्टेसन स्टेसन अफ द नेसन तपाईँ सुन्दै हुनुहुन्छ। I am stressed with you sat massa and I am playing good and good music for you guys, take it away।

मखमली यस हुलाकीबाट चाहिँ रहेको थियो वन्डरफुल वन्डरफुल सङ यहाँको लागि मैले बजाइसकेको छु एन्ड यस ओ माई गॉड नेटै सकेछ लु गएछ एन्ड वर्ल्ड कप चल्दैछ है साँच्चै मैले बिर्सेको म त्यस्तो धेरै लाइक फुटबल लभर त होइन तर वर्ल्ड कप एकदमै चलिरहेको छ सात दिन भए जस्तो लाग्छ एन्ड मैले चाहिँ अब यसपालि हेरिरहेको छु सपोर्ट भन्यो भने त अब लाइक त्यस्तो ऊ चाहिँ छैन मलाई मेसी चाहिँ अति मनपर्छ रोनाल्डो पनि मनपर्छ होइन तर चाहिँ आई लभ टु वाच दि गेम होइन तर चाहिँ अब आई एम नट सपोर्टिङ एनी बडी तर जो जसले चाहिँ लाइक हुन्छ त्यसमा चाहिँ बाजी हुन्छ नि साथीभाइ साथीभाइमा लगाइराख्नु भएको छ भने चाहिँ कहिले जिति पनि राख्नु भयो होला कहिले हाँस कसैले हारी पनि राख्नु भयो होला तर पनि एज अ होल एन्जोय होइन एन्जोय गर्नुहोस् त्यो मुभमेन्टलाई त्यो हुँदाखेरि चाहिँ जस्ट अब कतिजना अब साथीहरू फ्यानहरू हुन्छ गोल्डमा हानेर टेन्सन भएर बसिरहने भए नि होला होइन प्रायः जित्यो भने प्रायः चाहिँ रमाइलो गरेर सेलिब्रेसन गरिराख्नु भयो होला ओके सो यही सेलिब्रेसनको कुरा गर्दाखेरि हामी अर्को गीत हामी राख्दैछ एउटा ऊर्जाले भरिएको गीत द एलिमेन्ट्स ब्यान्डबाट रहेको छ यसो सङ्कल ऊर्जा त्यसपछि हामी ब्याक हुनेछौँ कार्यक्रम स्टेसन सुन्दै गर्नुहोला शुक्ला गान्धी एफएम 97.6 मेगाहर्ट्जमा यस आइन्स तपाईँको साथमा छु टेक्निकल सपोर्टमा मलाई सुविधा विशेष सपोर्ट गर्दै हुनुहुन्छ भने तपाईँहरू सबैजनाले हामीलाई सुनेर साथ दिइरहनु भएको छ थ्याङ्क यू भेरी मच अहिलेको लागि लेट्स गो विथ द एलिमेन्ट्स

अराइज सो ऊर्जा भन्ने गीत मैले यहाँको लागि राखिसकेको छु एन्ड यो गीतको एउटा एकदमै इन्ट्रेस्टिङ पक्ष चाहिँ मलाई के लाग्छ भने पर्सनली मलाई लाग्ने कुरा चाहिँ यसले यो गीतले यस्तो ऊर्जा नै दिन्छ कि डेफिनेटली होइन अब लाइक तपाईँलाई यो गीतलाई एक्सप्लोर अलिकति चाहिँ धेरै कुरा के अरे बढाइ चढाइ गर्यो भन्ने पनि लाग्ला तर यो गीत सुनेपछि त यस्तो ऊर्जा आउँछ आई फिल रियली फिल इट आई रियली फिल इट होइन त्यो हुँदाखेरि चाहिँ प्लिज लिसन म्युजिकहरू राम्रो राम्रो गीतहरू सुन्नुहोस् र नेपाली म्युजिकलाई माया गरिदिनुहोस् हामीले नै हो गर्ने अरू त कसले नै हो र होइन त्यो हुँदाखेरि चाहिँ सो यस एट द एन्ड अफ द शो दिस इज अ सङ कल्ड यस मुस्कान यो एक्सिस ब्यान्डबाट रहेको छ यो गीत एज अ लास्ट म्युजिक सोरुम सार्दै थ्याङ्क यू भेरी मच एभ्री बडी सबैजनालाई धन्यवाद दिन चाहन्छु सुबिना मिसलाई पनि धन्यवाद ल धन्यवाद भन्नुभएको छ धानको पात भने जस्तो पनि हो एन्ड यस असारको यो महिना एकदमै धेरै मात्रामा पानीहरू परिरहेको हुँदाखेरि चाहिँ प्लिज अब टेक केयर एन्ड अलिकति हिँड्दा केड्दाखेरि बाइक साधन धेरै स्पिडमा नचलाउनुहोस् रेनकोट लिनुहोस् छाता लिनुहोस् एन्ड वर्षक पानी पऱ्यो भने बाहिर ननिस्किनुहोस् अब कतिजनाको खेतीबालीको कामहरू चलिरहेको होला त्यो हुँदाखेरि चाहिँ प्लिज टेक केयर एन्ड यही नै हो एन्ड लास्टमा यो गीत राख्दै आई एम स्ट्रेस्ड आउट से गुड बाई हेभ अ वन्डरफुल टाइम एन्ड टुडे इज स्याटरडे टुमोरो इज अल्सो हलिडे एन्ड अब केही न केही त गर्नु पर्यो अब टाइम पास फ्यामिलीसँग होला अब यो विकली दुई दिन छुट्टीले कहिले कहिले ऱ्याक पनि बनाउँछ कहिले कहिले मजा पनि आउँछ के गर्नु यस्तै नै छ सो आई एम स्ट्रेस्ड विल से गुड बाई आई एम साइनिङ आउट एन्ड सी यू नेक्स्ट विक थ्याङ्क यू भेरी मच सुविधा मिस फर टेकिङ योर सपोर्ट Have a good day, have a good Saturday, and yes, enjoy your life. Thank you.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काट्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: शुक्ला गण्डकी एफएम 97.6।
11: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको छ
1: कटिहाँस्नु भन्नु यस्तरी पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी
6: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
7: ओमकार
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
6: विस्तृत जानकारीको लागि फोन नम्बर 9556508034
9: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
10: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
11: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
9: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9111969902
13: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
14: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
13: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
11: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
11: ओम एम आभूषण सुन चाँदी दोकान,
17: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9840769246, 9850528008।
18: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
19: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
18: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
19: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
18: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
19: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
18: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
19: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
18: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौं। मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
20: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
18: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
21: शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजिल्यान्ड।

0: र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
1: सम्पर्क 0654142121, मोबाइल 98565391।
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460809। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
6: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
7: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
6: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
8: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
8: ओम एम आभूषण सुन चाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-570-537, मोबाइल नम्बर 98460-69-240, 98058-00-8।
11: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98710-39-66 र 98460-94-543।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
12: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206030।
14: विगत लामो समयदेखि तपाईं

0: को मन जितना सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
2: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 98560043952 र 98066656586।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा।
2: प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463231।
6: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
6: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467349।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद,
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। तनहुको रिसिङ गाउँपालिकामा बसबाट ओर्लिने क्रममा खसेर एकजना वृद्धाको मृत्यु भएको छ। यस्तै पृथ्वी राजमार्गको पोखरा मुगलिन सड़क खण्डमा भएको छुट्टै मोटरसाइकल दुर्घटनामा पनि एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद श्रेष्ठका अनुसार रेसिङ गाउँपालिका ओडा नम्बर 8 नालथोक स्थित भित्री सड़क खण्डमा गुडिरहेको बसबाट खस्ता स्थानीय 60 वर्षीय शोक बहादुर परियारको मृत्यु भएको हो। ढुङ्गा गाडेबाट दमौलीतर्फ जाँदै गरेको G1/89-94 नम्बरको बसबाट ओर्लिने क्रममा नालथोकमा शुक्रबार साँझ 8:30 बजे परियार खसेर घाइते हुनुभएको, उहाँलाई तत्काल एम्बुलेन्स मार्फत उपचारको लागि प्रदेश अस्पताल दमौली लगिएकोमा राति 11:20 बजे चिकित्सकले जाँचको क्रममा मृत घोषणा गरेका थिए। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरू गरेको जनाएको छ। तनहुको देवघाट गाउँपालिकामा चट्याङ लागेर आधा दर्जन चौपाया मरेका छन्। देवघाट गाउँपालिका 5 शिखर बस्ने 55 वर्षीय भविलाल गुरूङको गाई गोठमा चट्याङ पर्दा गोठमा रहेको चौपायाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार शुक्रबार राति 9:30 बजेको समयमा गुरूङको गोठमा चट्याङ परेको थियो। चट्याङ लागेर गोठमा बाँधिएका 4 बोका, 1 खसी र 1 गाईको घटनास्थलमै मृत्यु भएको छ। घटनाबारे शनिबार इलाका प्रहरी कार्यालय देवघाटमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। चट्याङबाट चौपायाको क्षति भए पनि मानवीय र घरगोठतर्फ भने अन्य कुनै क्षति नभएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। पोखराको पृथ्वी चोकस्थित वास्तोला कम्प्लेक्सको संरचनामा पनि डोजर चलेको छ। पोखरा महानगरपालिकाले शनिबार सो कम्प्लेक्समा डोजर चलाएको हो। गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कार्यवाहीबाट 12.69 करोड़ भन्दा बढ़ी राजस्व संकलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालू आर्थिक वर्षको जेठमा शान्तसम्म प्रदेशका 11 जिल्लामा विभिन्न ट्राफिक कसुरमा 1,41,630 कार्यवाही गरिएको जनाइएको छ। कार्यवाहीबाट 12,69,49,068 राजस्व संकलन भएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द राज काफले जानकारी दिनुभयो। उहाँका अनुसार ट्राफिक सबैभन्दा बढ़ी कार्यवाही क्षमता भन्दा बढ़ी यात्रु चढ़ाउने सवारीमाथि कार्यवाही गरिएको छ। यसमा 18,827 सवारीलाई कार्यवाही गर्दा 1,64,29,000 राजस्व संकलन भएको छ। मादक पदार्थ सेवनमा पस्ते गरी सवारी चलाउने 11,969 चालक कार्यवाहीमा परेका छन्। यसबाट 65,82,500 राजस्व उठेको छ। ओभरलोडमा 7,023 सवारीलाई कार्यवाही गर्दा 94,78,705 जम्मा भएको प्रहरी उपरीक्षक काफ्रेले बताउनुभयो। तीव्र गतिका कारण 5,794 सवारी कार्यवाहीमा पर्दा 34,55,500 राजस्व संकलन भएको छ। प्रयोजन विपरीत संचालित सवारी कार्यवाहीमा 3,360 कार्यवाहीमा 66,03,500 जम्मा भएको छ। यस्तै लेन अनुशासन उल्लंघन गर्ने 1,041 सवारीबाट 5,73,000 उठेको छ। ध्वनि प्रदूषण स्टन्ट र स्वरूप परिवर्तनमा 522 सवारी कार्यवाहीमा 24,84,363 संकलन भएको छ। यसै गरी अन्य विभिन्न सवारी कार्यवाहीबाट 8,12,79,500 संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ। लमजुङको मर्स्याङ्गे गाउँपालिकाले पालिकावासीलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको छ। गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा प्रत्येक घरलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको हो। जलविद्युतको आमदानी उज्यालो मर्स्याङदीमा लगानी कार्यक्रम अन्तर्गत उपभोक्तालाई मासिक 50 युनिटसम्मको विद्युत महसुल निशुल्क दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिनुभयो। प्रस्तावित व्यवस्था अनुसार 50 युनिटसम्मको विद्युत उपभोगको महसुल गाउँपालिकाले बेहोर्नेछ। गाउँपालिकाका 90 वडाका करिब 4,400 घरदूरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। यस कार्यक्रम कार्यान्वयनको लागि करिब 55,00,000 रूपियाँ बजेट प्रस्ताव गर्ने तयारी गरिएको अध्यक्ष गुरूङले गाउँपालिकाले आगामी आर्थिक वर्षमा विद्युत रोयल्टीबाट करिब 4 करोड़ रूपियाँ आमदानी हुने प्रक्षेपण गरेको छ। सोही आमदानीलाई स्थानीय जनताको हितमा उपयोग गर्दै जलविद्युतको प्रतिफल नागरिकसम्म पुर्याउन उद्देश्यले कार्यक्रम ल्याइएको अध्यक्ष गुरूङले बताउनुभयो। नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैराकोट नगरपालिकाले एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ। पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरण मार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो। गैराकोट नगरपालिका प्रमुख मदन भक्त अधिकारीले विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रमद्वारा उद्यमशीलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने क्रियाकलाप सञ्चालन गरिने बताउनुभयो। वहाँले पालिकाभित्र हुने उत्पादनलाई पाठ्य सामग्रीको रूपमा प्रयोग गरिने उल्लेख गर्नुभयो। वृहत विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत पालिकाले विद्यालयमा सुरक्षित बाल मैत्री अपाङ्ग मैत्री र प्रविधि मैत्री भौतिक संरचना निर्माण मरमत सम्भार तथा सेवा सुविधा विस्तारमा ध्यान दिने अधिकारीको भनाइरहेको छ। एसओएस युथ भिलेज गण्डकीकी छात्रा स्मृति लम्सालले कक्षा 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको 2083 सालको नतिजा अनुसार उनले 3.96 जीपीए प्राप्त गरेकी हुन्। स्मृतिले प्राप्त गरेको यो अंक विद्यालयकै सर्वोत्कृष्ट रहेको प्रधान अध्यापक चुडामणि सुवेदीले जानकारी दिनुभयो। परीक्षामा सहभागी अन्य विद्यार्थीहरूको नतिजा पनि उत्साहजनक देखिएको छ। विद्यालयका 68 जना विद्यार्थीले 3.6 भन्दा माथि जीपीए ल्याउन सफल भएका छन्। त्यसै गरी 58 जना विद्यार्थीले 3.21 देखि 3.6 सम्मको जीपीए प्राप्त गरेका छन्। 13 जना विद्यार्थीले 2.81 देखि 3.2 सम्मको जीपीए ल्याएको तथ्याङ्क विद्यालयले सार्वजनिक गरेको छ। प्रधान अध्यापक सुवेदीले सबै सफल विद्यार्थीलाई हार्दिक बधाई दिनुभएको छ। वहाँले विद्यार्थीको शैक्षिक उपलब्धिलाई लिएर खुशी व्यक्त गर्नुभएको छ। पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यान आकर्षण गराएका छन्। होटल संघ पोखराका नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको टोलीले हिजो संस्थान पुगेर लेकसाइड क्षेत्रमा खानेपानी समस्याबारे जानकारी गराउँदै तत्काल समाधानको माग गरेको हो। अध्यक्ष सुवेदीले देशकै प्रमुख पर्यटकीय गन्तव्यमा खानेपानी अभाव हुनु चिन्ताजनक रहेको बताउनुभयो। पर्यटन व्यवसाय रहनुभएका होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको करिब 5 अर्ब रूपियाँ लगानीमा पोखरा खानेपानी सुधार आयोजना सम्पन्न भए पनि अपेक्षित सेवा नपाएको गुनासो गर्नुभयो। पोखरामा आगामी 20 वर्षसम्म खानेपानी अभाव नहुने लक्ष्यको साथ आयोजना निर्माण गरिएको थियो, तर अहिले धारामा पानी नआउँदा व्यवसाय र सर्वसाधारण दुवै आक्रान्त बनेका छन्। उहाँले भन्नुभयो, हामीले दैनिक ट्याङ्करबाट पानी किनेर होटल सञ्चालन गर्नु परेको अवस्था छ। पर्यटकीय राजधानीलाई कम्तीमा नियमित खानेपानी सेवा त आवश्यक छ। आयोजना अन्तर्गत मर्दी खोलाबाट पोखरासम्म पानी ल्याइए पनि मुख्य प्रसारण पाइपको क्षमता अपर्याप्त हुँदा समस्या देखिएको संस्थानका इन्जिनियर लक्ष्मण पाण्डेले बताउनुभयो। म्याग्दीमा रासायनिक मलको अभाव भएको छ। मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर समस्यामा परेका हुन्। माग अनुसार मल आपूर्ति हुँदा अभाव भएको हो। म्याग्दीको उच्च पहाड़ी क्षेत्रमा किसानले धान बाली रोप्न थालेका छन्। चैत र वैशाख महिनामा बारीमा छरेको मकैमा यूरिया मल राख्ने समय भएको छ। मंगला गाउँपालिका एक कुहुका किसान इन्देवी मगरले धान रोप्ने र मकै गोड्ने समयमा मल नपाउँदा किसानहरू निराश भएको बताउनुभयो। समयमा यूरिया मल छर्न नपाउँदा मकै र धानको उत्पादन घट्ने वहाँले चिन्ता व्यक्त गर्नुभयो। जिल्लामा बर्खे बालीको लागि 278 मेट्रिक टन यूरिया मलको कोटा निर्धारण भएकोमा हालसम्म 110 मेट्रिक टन मात्र आपूर्ति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख संजीव बास्तोलाले कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कम्पनी लिमिटेडले ढुवानीको समस्या देखाएर समयमा मल आयात र वितरणको व्यवस्था मिलाउन नसकेको बताउनुभयो। हवस् त हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौं। त्यति तीनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्लागंध की FM 97.6
1: पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
2: कहाँ छ पुन मोबाइल
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स सुटुवा गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00
3: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
4: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
5: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
4: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौंडा नगरपालिकाबाट 10 घरमाथि
4: पोखरा जाने बाटोतिर
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31
7: कृषि विकास कार्यालय तनहुको अनुरोध
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
7: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
1: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
7: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं
8: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं
1: थप जानकारीको लागि 0 65 5 63 130
8: कृषि विकास कार्यालय तनहु दमौली
9: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउँ न है
10: ल यतिका लागि पनि किन पोखरा जानु
9: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि
10: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलीगौंडा
2: मोबाइल 98 5 60 55 77
11: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
12: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
11: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
12: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह
13: पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178, 9560007178।
16: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
15: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-1160 र 9840-78-022।
18: शुक्ला गण्डकी FM 97.6।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ।

0: सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
3: चिसापानी आउनुस् आउनुस् यता हो यता यता यता
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
1: त्यसो नभने म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुप्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9855338 9841356558।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124260 र 9846078022।
6: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्लागंड KFM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहालेँ,
3: चिया त पिएर जाऊ।
2: होइन हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ।
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0 65 70 9 6 सार, मोबाइल नम्बर 98 4 60 61 268
3: 98 5 60 60 268।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: स्वदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
1: बिरामी परीक्षण,
0: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
0: पन्त कर्म, पूर्व कर्म,
1: बस्ती कर्म,
0: शिरोधारा,
1: नस्य कर्म, जलनीति,
0: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
0: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
0: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन गर्ने क्रम रोकेको राष्ट्रपाको दावी।
0: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैंची लगायतमा पनि संकट आउन सक्ने।
1: ललितपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नुपर्ने।
2: हाम्रो संस्कृति हो यो, संरक्षण हामी जनता छोड्दैछौँ, गभर्मेन्टबाट नै तपाईँको यो चिजहरू चाहिँ आउन सक्नुपर्छ हामीले।
0: अमेरिका र इरानबीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई।
1: र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
3: मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नगर्ने बताउनु भएको छ। राष्ट्रपाको पहिलो महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले देशमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाइ छ। ती मूल्य मान्यता र लोकतन्त्र प्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने भन्दै उहाँले आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र असाध्यै महत्वपूर्ण रहेको बताउनुभयो। यस्तै सभापति लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशनमा सहभागी हुनका लागि 3,990 जना प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्। 5,000 रूपियाँको दरले प्रतिनिधिहरूबाट मात्रै 1,99,50,000 रूपियाँ उठेको भन्दै राष्ट्रपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको बताउनु भएको छ। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरेको दावी गर्नुभयो। राष्ट्रपाका नेता तथा कार्यकर्ताहरू यातायात र आवासको व्यवस्था आफै गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाको भनाइ छ। राष्ट्रपाको प्रथम महाधिवेशन भोलिदेखि 9 गतेसम्म चितवनको भरतपुरमा हुँदैछ।
1: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय महाधिवेशनको मिति तोकेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले मंगिर 26 27 र 28 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। बैठकले अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। आज पारित निर्देशिका अनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने जिल्लाहरू मात्रै केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्। असोज 15 24 गतेसम्म सातै प्रदेश अधिवेशन सक्ने कार्यतालिका छ। राप्रपाले कार्तिक 11 30 गते भित्र सबै जिल्लाका प्रदेश सभा क्षेत्रीय निर्वाचन समितिहरूलाई विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट महाधिवेशन प्रतिनिधि छनौट गरी मंगिर 7 गते भित्र केन्द्रमा पठाउन भनेको छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरू मात्र प्रतिनिधिको मतदाता तथा उम्मेद्वार हुन पाउने व्याख्या पार्टीले गरेको छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेमेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनुभयो। यस्तै नेता अभिषेक प्रताप शाहले सरकारको शुरूआती 100 दिन अर्थात हनीमुन पीरियड सकिन लागेको उल्लेख गर्दै अबका दिनमा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभयो। उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउँदै विशेष गरी बजेट र कर नीतिको आलोचना गर्नुभयो। नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको दावी गर्दै नेपाली कांग्रेसले सरकारका काम कार्यवाहीको सूक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने उहाँले बताउनुभयो।
1: चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यसअघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो। त्यसबेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैनथे। तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै 1.5 महिनादेखि निकासी ठप्प भएको छ। असार 1 गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समाधानको काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यही यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैची प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाइ छ। उहाँका अनुसार भारत र नेपाल एउटै भौगोलिक क्षेत्रमा पर्ने हुँदा यहाँको चिया भारतमा उच्च जोखिमयुक्त वर्गमा पर्दैन। तर अहिले भारतले उच्च जोखिमयुक्त वर्गका रूपमा व्यवहार गरिरहेको छ। नेपालमा वार्षिक 2,65,00,000 किलो चिया उत्पादन हुने गरेको छ, जसमध्ये झण्डै 2 करोड़ किलो तराईमा र 65,00,000 किलो पहाड़ी भेगमा उत्पादन हुने गरेको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1,00,000 श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोड़िएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगत भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो हुने गरेको अवस्था सुधारिएको रूपमा बुझ्नुपर्ने बताउनुभयो। गएको वैशाख 14 शुरू भएको कक्षा 12 परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए।
1: काठमाडौँ उपत्यकामा नेवार समुदायले आज सिथी नख पर्व मनाएका छन्। यस दिन उनीहरूले इनार, पोखरी र परम्परागत ढुङ्गे धारा जस्ता पानीका स्रोतहरू सरसफाई गर्छन्। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खाने पानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गर्ने नै यो पर्वको विशेषता हो। यस्तै यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन छ। यसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबूत बनाउने जनविश्वास छ।
0: यसैबीच वर्षा र सहकालका देवताका रूपमा मानिने राप्तो मच्छिन्द्रनाथको रथ जात्राको अन्तिम दिन ललितपुरको जावला खेलमा भोटो जात्रा मनाइएको छ। मच्छिन्द्रनाथको रथ जावला खेल पुर्याएको चौथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरू जावला खेलमा पुग्नु भएको थियो। मणिक्यजडित भोटो अवलोकन गर्न जावला खेलमा सर्वसाधारणहरूको बाक्लो भीड़ लागेको छ भने गुठी संस्थानका प्रतिनिधिहरूले भोटो देखाएका हुन्। त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद पनि ग्रहण गर्नुभएको छ। भोटो देखाएसँगै काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको रथ यात्रा पनि समापन भएको छ। मच्छिन्द्रनाथको रथलाई रथबाट निकालेर खटमा राखेर बाजा गाजा सहित बुङमती लगिएको छ। बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाह समाधान गर्न सार्वजनिक रूपमा प्रमाणसहित भोटो दावी पेश गर्न भोटो देखाउने चलन शुरू भएको जनविश्वास रहेको छ। वास्तविक हकदारले दावी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन पनि रहेको छ। यसबारेमा थप चर्चा केही बेरमा रंग दर्पणमा सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपति सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, सरकारको 100 दिनको समीक्षा गर्ने नेपाली कांग्रेसको निर्णय, नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, जावला खेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धु पाल्चोकमा एक एकजनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महभीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरेको, करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासमा परेर दुलालको घटनास्थलमै ज्यान गएको हो।
0: यसैबीच उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको वर्दीवास नगरपालिकाका 55 वर्षका बिमलेश दत्तको ज्यान गएको हो। महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सातवटा महिला सहकारीहरूले कृषिमा 12 करोड़ रूपियाँ बराबरको लगानी प्रस्ताव गरेका छन्। कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित दाङ, पाल्पा, सर्लाही, सिन्धुली, कास्की र नवलपुरका 7 महिला सहकारीले हेफर इन्टरनेशनल नेपालको पहलमा भएको फार्म टू फाइनान्स राष्ट्रिय पिचिङ कार्यक्रममा बैंक तथा वित्तीय संस्थासँग 20 लाखदेखि 4 करोड़ रूपियाँसम्मको ऋण माग गरेका हुन्। ग्लोबल आयामी बैंक, लक्ष्मी सनराइज बैंक लगायतका संस्थाले ऋण लगानी गर्न तत्परता देखाएका छन् भने एक्विस्टा नेपालले 9 करोड़ रूपियाँको अग्रिम खरीद सम्झौता गरेको छ। कृषि सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले ग्रामीण अर्थतन्त्र सुदृढ़ बनाउन सहकारीमा आधारित वित्तीय प्रणाली अपरिहार्य रहेको बताउनुभयो। यस्तै हेफर इन्टरनेशनलका निर्देशक डाक्टर तीर्थराज रेग्मीले साना किसानलाई वित्तीय पहुँचसँग जोड्न बहुपक्षीय साझेदारी आवश्यक रहेको बताउनुभयो। यस कार्यक्रममा 18 जिल्लाका 300 भन्दा बढ़ी सहकारी बेच प्रतिस्पर्धा भएको थियो। सहकारीहरूले अदुवा, बेसार, सिमी, टिमुर तथा दुग्धजन्य उत्पादनको व्यावसायिक उत्पादन र बजारीकरण विस्तारका लागि लगानी माग गरेका छन्।
0: बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक बेनी जोमसुम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार भएको साउनदेखि जेठसम्म 7,05,754 जना पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। उनीहरूमध्ये 2,44,830 जना विदेशी पर्यटक हुन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसुम सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसमा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्रेसहित 1,51,160 गाड़ी मुस्ताङ प्रवेश गरेका छन्। पर्यटकको चापका कारण बेनमिनी जोमसोम सड़कमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभरा हुने गरेका छन्। वैशाख चेतमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ।
1: शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 को मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायतका देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको हो। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। द्वन्द्व, हिंसा र उत्पीड़नका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्। यसले शरणार्थीलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
0: झापाको अर्जुन धारा नगरपालिका 9 रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा 10 प्रजातिका कछुवा संरक्षण गरिएको छ। देशभर पाइने कछुवाका प्रजाति मध्ये झण्डै 80% लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ। सुखानी शहीद स्मृति प्रतिष्ठान र आर्को नेपालको सहकार्यमा सन् 2012 झापामा स्थापित यस केन्द्रमा अहिले देशभर पाइने कुल प्रजातिको 50% भन्दा धेरै अर्थात 10 प्रजातिका झण्डै 50 कछुवा संरक्षित छन्। केन्द्रले सन् 2020 अति संकटापन्न अवस्थाको भूइँ कछुवाको सफल प्रजनन र उद्धार गरिएका कछुवाको प्राकृतिक वासस्थान पुनर्स्थापना पनि गर्दै आएको छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार,
14: छारसूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
15: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
14: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। इरान र अमेरिका बीच स्विजरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नाकवी इरान पुग्नु भएको छ। मध्यपूर्वमा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेपछि इरान र अमेरिका बीच शुक्रबार स्विजरल्याण्डमा वार्ता हुने तय भएको थियो, तर समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट नै र इरानी राष्ट्रपति मसूद पेजेन्सकियानले इरानबाट विद्युतीय प्रतिमामा हस्ताक्षर गरेपछि पछिल्लो वार्ता स्थगित भएको थियो। सहित ईरानी संचार माध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री नाकवी आज इरान पुग्नु भएको हो। इरान र अमेरिका बीच प्रमुख मध्यस्थकर्ताको रूपमा पाकिस्तान छ भने यसै हप्ता घोषणा भएको सम्झौताको तयारीमा कतार पनि सामेल भएको छ। फेब्रुअरी 28 अमेरिका इजरायली गठबन्धनले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतल्लाह अली खामेनी र कयौं वरिष्ठ सैन्य कमाण्डरको ज्यान गएको थियो। इरानले अमेरिकासँग शत्रुता अन्त्य गर्न एक सम्झौतामा बिहिबार हस्ताक्षर गरेको छ, जसको उद्देश्य इरानको लामो समयदेखि विवादित आणविकी कार्यक्रम समावेश गर्ने वृहत सम्झौतामा थप वार्ता गर्नु हो।
0: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समय अनुसार 10:45 ह्युस्टनमा हुनेछ। नेदरल्याण्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो। आजको खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। स्वीडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। यस्तै आज मध्यराति समूह ईका जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समय अनुसार राति 2:45 शुरू हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुरा काहलाई 7-1 पराजित गरेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो। यस्तै भोलि बिहान 6:45 इक्वेडर र कुराकाओ खेल्दैछन्। यसैगरी भोलि बिहान 9:50 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हाइटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नक आउट चरण पुगेको छ। यसैगरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएका छन्। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रंग दर्पण वर्षा र सहकालका देवता करूणामयी रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रामा केन्द्रित छ। ललितपुरको जावलाखेल चोकमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको रमझम छ। टाढा टाढाबाट आएका भक्तजनहरूको भीड़ पहेलो र रातो रंगका ध्वजा पताकाले रंगिएका मच्छिन्द्रनाथ र मीननाथका रथ अनि कपूर र धूपको सुगन्धले सिंगो वातावरण मन्त्रमुग्ध बनेको छ। घण्टको ध्वनिसँगै नेवारी भाषामा गुठियार र भक्तजनहरूले गरिरहेको भजन कीर्तनले जावलाखेल चोकलाई एउटा पवित्र धार्मिक केन्द्र बनाएको छ। जावलाखेलको खुला चौरको बीच भागमा 32 हात अग्लो, हरियो जंगली लहरा र काठै काठले बनेको विशाल रथ ठिङ्ग उभिएको छ। रातो कपड़ा र सल्ला र धुपीका हाँगाहरूले सजाइएको यो रथको टुप्पोमा रहेको गजुर आकाशतर्फ फर्किएको छ। रथको अघिल्लो भागमा फूलपाती र अक्षताले पूजा गर्दै आशीर्वाद लिनेहरूको ठूलो घुइचो छ। रथको वरिपरि सुरक्षाकर्मीहरूको बाक्लो घेरा छ भने ठाउँ ठाउँमा बसेर जप र भजन गाउनेहरूले वातावरणलाई आध्यात्मिक बनाएका छन्। दर्शन गर्न आउनुभएकी ललितपुर पाटनकी पूजा श्रेष्ठ,
18: आज चाहिँ मेनली यो रथ राखेको तल एउटा खाल्टोमा पनि एउटा भगवान छ होइन, त्यहाँ भगवान थानमा चाहिँ पूजा गर्ने चलन छ। त्यहाँ पूजा गरेर अनि मसिनोनाथ अनि मिनाथको रथमा पनि पूजा गरेर बत्ती बालेर चाहिँ आज नेवार समुदायमा चाहिँ अब ज्याउला जात्रा भनेर मनाइन्छ। अनि घर परिवारमा आफन्तहरू छरछिमेकीहरूसँग चाहिँ अब समयहरू खाएर होइन आजको चाहिँ जात्रा मनाउँछ। अब भगवान हाम्रो परिसरमा विराजमान हुनुहुन्छ भने चाहिँ एउटा पोजिटिभ भाइबहरू आउँछ। आज लास्ट डे भयो होइन, अब बिहान अब पूजा गरेर आज भगवान्लाई बिदाई गर्छ।
1: किम्बदन्ती अनुसार कर्कोटक नागराजकी पत्नीको आँखा निको पारिदिए बापत एक ज्यापू किसानले उपहार स्वरूप एउटा हीरा जडित भोटो पाएका थिए, तर बहुमूल्य भोटोलाई एउटा ख्याक अर्थात भूतले चोर्यो। पछि मच्छिन्द्रनाथको जात्राका क्रममा ख्याक र किसानबीच भोटोको स्वामित्वलाई लिएर झगडा भयो। कसैले पनि न्यायपूर्ण फैसला गर्न नसकेपछि त्यो भोटो मच्छिन्द्रनाथकै जिम्मा लगाइयो र भनियो जसले उपयुक्त प्रमाण ल्याउँछ उसैले यो भोटो लैजान्छ। शताब्दीौं बितिसक्यो तर अहिलेसम्म कसैले पनि प्रमाणसहित दावी गर्न सकेको छैन। त्यसैले आज पनि त्यही वास्तविक प्रमाणको पर्खाईमा हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा भोटोलाई चारै दिशामा देखाउने गरिन्छ। यो भोटो कसको हो प्रमाण छ भने आऊ र लैजाऊ। भोटो जात्राको दिन नेवारी समुदायमा मच्छिन्द्रनाथको पूजा आजा गरेर समयावधि अर्थात खाजा खाने चलन छ। त्यसैले रथ नजिकैको जाउला खेल फुटबल मैदानमा बसेर परम्परागत नेवारी परिकारको स्वाद लिनेहरूको पनि यहाँ छुट्टै रमाइलो भीड देखिन्छ। राष्ट्र प्रमुख विशिष्ट पाहुनाहरू र सर्वसाधारणको उपस्थितिमा गुठी संस्थानका अधिकारीले हीरा जडित बहुमूल्य र ऐतिहासिक भोटो चारै दिशामा देखाएपछि यस वर्षको भोटो जात्रा सम्पन्न भएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन बुङमतीबाट शुरू भएको यो रथयात्रा ललितपुरका विभिन्न टोलहरू गाबहाल सुन्धरा लगनखेल हुँदै जावलाखेल आइपुग्दा झण्डै दुई महिना बितिसकेको हुन्छ। जात्रा सकिनु भनेको एउटा ठूलो उत्सवको सुखद अन्त्य र नयाँ कर्मको शुरूआत हो। जहाँ भोटो देखाइसकेपछि यी करूणामयी देवतालाई खटमा राखेर पुनः मूलघर अर्थात बुङ्गमती लगिन्छ। रथलाई भने भत्काएर यसका काठ र लहराहरू अर्को वर्षका लागि सुरक्षित राखिन्छ। जात्रा अवलोकन गर्दै गर्नुभएका किर्तिपुरका बुद्ध रत्न महर्जन,
19: आनन्द चाहिँ लाग्छ, देवता आउँदाखेरि दर्शन गर्न पाउँदाखेरि आनन्द चाहिँ आउँछ, मन शान्त हुने हो, आस्थाको लागि आएको होइन।
1: असार लागेसँगै एकातिर मानो रोपेर मुरी उब्जाउने चटारो शुरू हुँदैछ, अर्कातिर शहरबाट वर्षाका देवताको यो ऐतिहासिक विदाई हुँदैछ। यी दुवै पर्वको एउटै मर्म छ, पानी माटो र जीवनको उत्सव। रातो मच्छिन्द्रनाथको यो भोटो जात्राले देशमा सहकार ल्याउने, समयमै वर्षा हुने र किसानका खेतका गराहरू हरियालीले भरिने जनविश्वास छ। आज जावला खेलको भूइँमा छरिएका अबीरका रंगहरू, धूपको बासना र दर्शनार्थीको यो अथाह आस्थाले एउटा सुन्दर सन्देश दिएको छ। प्रविधि जतिसुकै आधुनिक भए पनि हाम्रो वास्तविक पहिचान र संस्कृति हाम्रा यस्तै रैथाने जात्राहरूमा जीवित छ। त्यसैले ऐतिहासिक संस्कृतिलाई जोगाइराख्नुपर्छ भन्नुहुन्छ जावलाखेल क्षेत्र संरक्षण तथा विकास समितिका सदस्य शेखर श्रेष्ठ।
2: गभर्मेन्टले किन हेर्नुपर्छ भने हाम्रो संस्कृति हो यो, हाम्रो देश चिनाउने, हामीले यसरी नै हो हामीसँग चिनाउने संरक्षण, हामी जनता सुन्दैछौँ। तपाईँको बजेट उठाउनु पर्यो यसमा संस्कृति जोगाउनको लागि, तर त्यति मात्रमा छैन, पर्याप्त देखिसकेको छैन। गभर्मेन्टबाट नै तपाईँको यो चिजहरू चाहिँ आउनु सक्नुपर्छ।
0: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक,
1: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन गर्ने क्रम रोकेको राष्ट्रपाको दावी,
0: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका सरकार तहमा कुरा गरेर समाधान नगरी अलैची लगायतमा पनि संकट आउन सक्ने।
1: ललितपुरमा रातो मच्छेन्द्रनाथको भोटो देखाइयो। मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नुपर्ने।
0: अमेरिका र इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई।
1: र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 7.6 Shukla Gandaki FM 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111969902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
9: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
5: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
5: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
5: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
8: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
9: चिसापानी, चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
12: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: विकास कार्यालय तनहुँको अनुरोध,
1: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-65-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
3: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
5: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट।
6: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
6: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
9: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन भोलिबाट चितवनमा शुरू हुँदै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको रासोपा सभापति लामी छानेको भनाई। सम्झौता अवधिभित्र काम नगर्ने निर्माण व्यवसायलाई कुनै पनि हालतमा नसर्न भौतिक पूर्वाधार मन्त्री लम्सालको निर्देशन। एमालेसँग तत्काल एकताको कुनै सम्भावना नरहेको माधव नेपालको प्रस्तुति। राप्रपाको महाधिवेशन मक्सिर 26-28 काठमाडौँमा हुने। केन्द्र सरकार अलोकतान्त्रिक धारतर्फ उन्मुख भएको गण्डकीका मुख्यमन्त्री पाण्डेको आरोप। पोखरा बस पार्कको वास्तवला कम्प्लेक्समा डोजर 320 टहरा हटाइयो। देवघाटमा चट्याङ लागेर 6 चौपाएको मृत्यु। बेलचोत्रा स्थित कृषि उपसंकलन तथा बिक्री केन्द्रको सरसफाई। अमेरिका र इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा। र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै। समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन भोलिबाट चितवनमा शुरू हुँदैछ। महाधिवेशनका लागि चितवनमा देशभरका राष्ट्रपा नेता कार्यकर्ता भेला भइसकेका छन्। पार्टी गठनको 4 वर्षपछि पहिलो पटक हुन लागेको महाधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ। त्यसको व्यवस्थापकीय र वैधानिक पक्ष कायम गर्न राष्ट्रपतिले केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ। उक्त आयोगले प्रथम महाधिवेशनका लागि 4 बुधे निर्वाचन आचार संहिता पनि जारी गरेको छ। आचार संहिता अनुसार पहिलो बुधामा उम्मेद्वारी तथा प्रचार प्रसार सम्बन्धी व्यवस्था गरेको छ, जसमा विधिवत उम्मेद्वारी प्रमाणित भइसकेपछि मात्रै प्रचार प्रसार गर्न पाइने, प्यानल वा गुटबन्दी गर्न नपाइने, संयुक्त सूची बाँड्न नपाइने जस्ता विषय उल्लेख छ। यस्तै दोस्रो बुधामा पार्टी र सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय र दलीय स्रोतको प्रयोग गरेर निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाइने भनिएको छ। राष्ट्रपा सभापति रवि लामिछानेले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भएको छ। आज चितवनमा बसेको राष्ट्रपा केन्द्रीय समिति बैठकमा उहाँले लोकतान्त्रिक मूल्य मान्यताप्रति आफूहरू सधैँ प्रतिबद्ध रहने बताउनुभयो। मुलुकमा आएको परिवर्तन र उपलब्धि विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उहाँले उल्लेख गर्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र संविधान र परिवर्तनका उपलब्धिको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाइ थियो। उहाँले विगतका त्याग र बलिदानकै कारण आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको बताउनुभयो। लोकतन्त्र र यसको मूल्य मान्यताबाट आफू तथा पार्टी कहिल्यै विचलित नहुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले 5 थर पुगेर अर्को धम्की दिनुभएको छ। सम्झौता अवधिभित्र काम नगर्ने निर्माण व्यवसायलाई कुनै पनि हालतमा नसर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, समयमा काम नगर्ने ठेकेदारलाई थुनेर बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनुहोस्। यसअघि नागडुङ्गा मुगलिन सड़क आयोजनाको अनुगमनका क्रममा गत आइतबार पनि उहाँले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो, जसको आलोचना भइरहेको छ। रूंगा अवस्थामा रहेको मेची र मध्य पहाड़ी राजमार्गसँगै तमोर करिडोर क्षेत्रको स्थलगत निरीक्षण गर्दै शनिबार मन्त्री लम्साल 5 थर पुग्नु भएको थियो। उहाँले आयोजना प्रमुख, सुरक्षा अंगका प्रमुख र प्रमुख जिल्लाधिकारी संघको भेटमा निर्देशन दिँदै अधिकांश योजना सम्झौता अवधिभित्र काम नसकिनुमा प्रशासनिक संयन्त्र कमजोर रहेको बताउनुभयो। त्यसरी सुरक्षा संयन्त्र जिम्मेवार हुनु जरूरी छ। समयमा काम नगर्ने ठेकेदारलाई थुनेर बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनुहोस्। देशमा सरकार छ भन्ने महसुस गराउनैपर्छ, मन्त्री लम्साले भन्नुभयो। मेची र मध्य पहाड़ीसँगै तमोर करिडोरका आयोजना प्रमुखहरूलाई उहाँले सम्झौता मिति समाप्त भएका र पटक पटक म्याद नथपिएर पनि काम नगरेका निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउन पनि निर्देशन दिनुभयो। राहदानी विभागका महानिर्देशक तीर्थराज आर्यलाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको समाचार बाहिर आयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ पर्नु भएको थियो। अख्तियारबाट पक्राउबारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भए अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ। त्यो पनि जरूरी पक्राउपछि थमाएर प्रधानमन्त्री कार्यालयबाटै। कान्तिपुरले संकलन गरेको जानकारी सम्बद्ध स्रोतसँग कुराकानी अनुसार राहदानी खरिद ठेक्काको नियमित अनुसन्धान जस्तो देखिए पनि कार्यकारी निकायले संवैधानिक निकायलाई दबावमा पारेको देखिन्छ। संवैधानिक निकाय अख्तियारले लामो समयसम्म यो विषय अनुसन्धानमा तीव्रता नदिएको तर प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अधिकारीहरूले दबाव दिएपछि तीव्र अनुसन्धान अघि बढ़ाएको देखिन्छ। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियारले अनुसन्धानमा तीव्रताको बारेमा अनौपचारिक कुराकानी गर्दै स्वीकार गरेका छन्। प्रधानमन्त्री शाहका सल्लाहकारहरू अख्तियारसँग कड़ा रूपमा प्रस्तुत भएका थिए। सन् 2025 जूनसम्म राजधानी विभागले जर्मनीका दुई संरक्षण मुद्रण कम्पनी भेरिडोस जीएमबीएच र म्यू हल बाउरलाई ई पासवर्डको ठेक्का दिएको थियो। त्यो कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राजधानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङ काम गर्ने जिम्मेवारी पाएको थियो। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। नेपाली कांग्रेसले सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने जनाएको छ। आज संसद दलको कार्यालय सिंहदरबारमा बसेको संसद दल कार्य समितिको बैठकले सरकारको काम कार्यवाहीको प्रारम्भिक समीक्षा गर्दै सदन मार्फत सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरूलाई उठान गर्ने, जनजीविकाका सरोकार हरूलाई प्रभावका रूपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो। महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना विषय राख्दा पनि सरकारले नसुनेको भन्दै निरन्तर रूपमा खबरदारी गरिराख्ने समेत उल्लेख गर्नुभयो। उहाँले विषयगत मन्त्रालयले गरेका कामका बारेमा अध्ययन गर्न पार्टीका नेताहरूलाई जिम्मेवारी तोकिएको भन्दै सरकारले 100 दिनमा 10 काम समेत गर्न नसकेको धारणा राख्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले केन्द्र सरकार अलोकतान्त्रिक धारतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ। केन्द्रको यस्तो प्रविधिले संघीय लोकतान्त्रिक गणतन्त्र र प्रेस स्वतन्त्रता दुवैलाई संकटमा पार्ने उहाँले बताउनुभयो। संसदीय पत्रकार मंच गण्डकीले आज पोखरामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। संसदीय र अदालती रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मुलुकमा अलोकतान्त्रिक प्रणाली हावी भएमा त्यसको पहिलो शिकार प्रेस जगत हुने चेतावनी दिनुभयो। अलोकतान्त्रिक पद्धति आएमा सबभन्दा पहिला तपाईँहरूको मुख थुनिन्छ र कलम भाँचिन्छ उहाँले भन्नुभयो। संचार माध्यमको आवाज र कलम कमजोर भएमा निरंकुशताले प्रसय पाउने उहाँले उल्लेख गर्नुभयो। मुख्यमन्त्री पाण्डेले केन्द्र सरकारले पुराना कानूनको सहारा लिएर संघीयतालाई असफल बनाउन खोजेको गम्भीर आरोप समेत लगाउनुभयो। 2012 सालको पुलिस ऐन र 2049 सालको वन ऐन देखाएर प्रदेशको अधिकार संकुचन गरिएको उहाँले बताउनुभयो। संवैधानिक दिएको अधिकार प्रयोग गर्न खोज्दा केन्द्रबाट अवरोध हुने गरेको पाण्डेको भनाइ छ। संघीय सरकारले विभिन्न परिपत्र मार्फत प्रदेशका एकल अधिकार क्षेत्रमा हस्तक्षेप गरिएको उहाँले दावी गर्नुभयो। निजी क्षेत्रका संचार माध्यमलाई प्रदेशले गर्ने सहयोगमा समेत संघले रोक लगाउन खोजेको उहाँले बताउनुभयो। यातायात व्यवस्था प्रदेशको अधिकार भए पनि गाड़ी दर्ता नगर भनेर संघले निर्देशन दिन्छ। पाण्डेले भन्नुभयो, भन्सारबाट गाड़ी भित्राउन दिने तर प्रदेशलाई दर्ता गर्न नदिने नीति विरोधाभासपूर्ण रहेको उहाँले टिप्पणी गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमालेसँग तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उहाँले बाहिर आएका हल्लाको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीलाई आग्रह गर्नुभयो। नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त क्रान्तिकारी र गणतन्त्र पक्षधार लोकतान्त्रिक शक्तिलाई गोलबन्द गर्नुरहेको बताउनुभयो। उहाँले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको जिकिर समेत गर्नुभयो। आफ्नो पुर्खाको गौरवशाली इतिहासको रक्षा गर्दै देशमा रहेका सबै परिवर्तनकारी शक्तिलाई एकै ठाउँमा ल्याएर मुलुकको रूपान्तरमा लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले जनताका मुद्दामा खरो उत्रने र अन्यायका विरूद्ध लड्ने शक्तिलाई मात्रै जनताले पत्याउने बताउनु भएको छ। आज पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले नेपाली जनताको मनोविज्ञान, सधैँ विसंगति र व्यतिथिका विरूद्ध लड्ने शक्तिको पक्षमा रहने उल्लेख गर्नुभयो। उहाँले पछिल्लो निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतलाई पनि यसैको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। देशमा गरीबी, शोषण, अन्याय र विभेदका खाडल कायमै रहेको चर्चा गर्दै उहाँले राष्ट्रियताको मामिलामा समेत सरकारको भूमिकामाथि प्रश्न उठाउनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: हाम्रो मोबाइल पसल दुलेगौडामा
0: ₹100 टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
6: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
7: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
6: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
0: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
14: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
15: सम्पर्क 0654142121 मोबाइल 98565391921
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
16: Yes, Yamaha. समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
17: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
18: किन आमा के भएर
17: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
18: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
17: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
18: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
17: मोबाइल 9856043952 र 9806656586
19: हजुर दान गरौ
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
21: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
20: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
22: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशन आउँदो मक्सिर 26, 27 र 28 गते काठमाडौँमा आयोजन गर्ने निर्णय गरिएको छ शुक्रबार शनिबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कमिटी तोकिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन समेत गरिएको छ समितिमा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य पदाधिकारी केन्द्रीय सदस्य सल्लाहकार समिति विभिन्न विभागका प्रमुख प्रदेश तथा जिल्ला अध्यक्ष संघीय र प्रदेश सांसद तथा भारतीय संगठनका अध्यक्षहरू सदस्य रहनेछन् आवश्यकता अनुसार विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रीय कार्य सम्पादन समितिलाई दिएको उहाँले जानकारी दिनुभयो केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई बैठकबाट परिमार्जनसहित पारित गरिएको छ म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी जोङसोङ सड़क भएर चालू आर्थिक वर्ष 82-83 को 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ पुगेका छन् म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 7,05,754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोङसोङ सड़क भएर मुस्ताङ भित्रनी नाकामा पर्ने घाँसा प्रहरी सवारी साधन मार्फत भित्रने पर्यटक अभिलेख राख्ने गरेको छ 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरीकारले प्रहरी निरीक्षक सन्तोष पसियालले जानकारी दिनुभयो उहाँका अनुसार सबभन्दा बढ़ी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,939 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए सनौको शुक्ला गण्डकी पाँच बेलचोत्रा स्थित कृषि उपज संकलन तथा बिक्री केन्द्र आज सरसफाई गरिएको छ। वर्षासँगै परिसरमा झाडी भएपछि सरसफाई गरिएको हो। इलाका प्रहरीकाले बेलचोत्रा, विशेष सुरक्षा गण बेलचोत्रा, करेन्टार महिला बहुद्देशीय सहकारी संस्थासँगै स्थानीयको स्वतस्फूर्त सहभागिता रहेको थियो। सो केन्द्रमा प्रत्येक आइतबार हाट बजार सञ्चालन हुँदै आएको छ भने अन्य बारमा समेत किसानका उत्पादित वस्तुलाई महिला सहकारी मार्फत बिक्री वितरण हुँदै आएको छ। सरसफाईको लागि अगुवाई गरेका विनोद ढुङ्गानाले सबैलाई धन्यवाद दिनुभयो। ब्लड क्यान्सरबाट पीड़ित शुक्ला गण्डकी नगरपालिका चारका दुई वर्षीय शिवांश पौडेलको उपचारको लागि शुक्ला गण्डकी पाँच स्थित मिलडाँडा टोल विकास समितिले आर्थिक सहयोग गरेको छ। आज शिवांशका बुबा कृष्णप्रसाद पौडेललाई टोल विकास संस्थाकी अध्यक्ष मन कुमारी राणाबाटबाट 7,500 रूपियाँ हस्तान्तरण गरिएको सचिव संगीता ढकालले जानकारी दिनुभयो। तनहुँको देवघाट गाउँपालिका पाँच शिखरमा चट्याङ लागेर छवटा चौपाएको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार राति करिब 9:30 बजे स्थानीय 55 वर्षीय भविलाल गुरूङको गाईकोटमा चट्याङ परेको थियो। घटनाको जानकारी शनिबार बिहान इलाका प्रहरी कार्यालय देवघाटमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको प्रारम्भिक विवरण अनुसार चट्याङ लागेर चारवटा बोका, एकवटा खसी र एकवटा गाईको मृत्यु भएको छ। घटनाबाट मानवीय क्षति नभएको तथा घर र गोठमा अन्य कुनै क्षति नपुगेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद तनहुँको व्यास नगरपालिका तीन स्थित अनसन चौतारी नजिक बिरामी अवस्थामा भेटिएको एक सहयोगापेक्षी व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको छ। प्रहरीको अनुसार अन्दाजी 50-55 वर्षका उमेरका ती व्यक्तिले आफ्नो नाम, थर तथा ठेगाना खुलाउन नसकेको अवस्थामा फेला परेका थिए। प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल दमोली पुर्याएको थियो। अस्पतालमा आवश्यक उपचारपछि व्यास नगरपालिका संघको समन्वयमा ती व्यक्तिलाई थप हेरचाह तथा संरक्षणका लागि मानव सेवा आश्रम पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। आगामी आर्थिक वर्षको योजना तथा बजेटका लागि लमजुङका स्थानीय तहले तयारी तीव्र पारेका छन्। जिल्लाका आठवटा स्थानीय तह आर्थिक वर्ष 83-84 लागि योजना छनौट, बजेट निर्धारण, नीति तथा कार्यक्रम निर्धारणका लागि सुझाव संकलनमा जुटेका हुन्। आगामी आर्थिक वर्षका लागि योजना छनौटसँगै बजेट निर्माणका लागि आवश्यक पनि आधारभूत नीति अवलम्बन गर्दै नागरिकको सुझाव लिइरहेको जिल्लाका स्थानीय तहले जनाएका छन्। त्यसका लागि वडा तथा टोलहरूमा परामर्श र पालिका स्तरीय विषयगत छलफल चलिएको मर्सङ्गी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। अभाव र गुनासो आउन नदिन जिल्लाका स्थानीय तहहरूले तयारीलाई तल्लो तहसम्म पुर्याएको दावी गरेका छन्। नागरिकको प्रत्यक्ष सहभागितामा जोड़ दिँदै उनीहरूकै परामर्शमा योजना छनौट र बजेट निर्माणको तयारी गरिएको सुन्दर बजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरलाको भनाइ छ। विगतका वर्षमा झैं यसपटक पनि सोही अनुसारको तयारी गरेको स्थानीय तह प्रमुखहरूले बताएका छन्। प्रत्यक्ष सहभागिता हुन नसकेका सरकारहरूबाट पनि वैकल्पिक माध्यमबाट सुझाव दिने स्थानीय तहहरूको तयारी छ। संघीय र प्रदेश सरकारको अनुदान र गाउँपालिकाको स्रोतको पहिचानलाई प्राथमिकतामा राखेर योजना छनौट र बजेट निर्माणको तयारी गरिने पालिकाहरूले जनाएका छन्। स्थानीयको आवश्यकताका आधारमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम, योजना र बजेट ल्याउने पालिका प्रमुखहरूले बताएका छन्। कास्कीको पृथ्वीचोक स्थित पोखरा बस पार्कमा रहेको वास्तुला कम्प्लेक्समा महानगरपालिकाले डोजर लगाएको छ। आज पोखरा महानगरले कम्प्लेक्सभित्र रहेका सबै टहरा हटाएको हो। त्यहाँ रहेका 320 टहरा पूर्ण रूपमा हटाइएको पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मरासिनीले जानकारी दिनुभयो। उक्त कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गर्ने व्यवसायीसँग पोखराको मेयर धनराज आचार्यले संवाद गर्नुभएको थियो। त्यसपछि सहमतिमा टहराहरू हटाइएको महानगरले जनाएको छ। लमजुङको मर्सङ्गी गाउँपालिकाले पालिकावासीलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको छ। गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रममा प्रत्येक घरलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको हो। जलविद्युतको आमदानी उज्यालो मर्सङ्गीमा लगानी कार्यक्रम अन्तर्गत उपभोक्तालाई मासिक 50 युनिटसम्मको विद्युत महसुल निशुल्क दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिनुभयो। प्रस्तावित व्यवस्था अनुसार 50 युनिटसम्मको विद्युत उपभोगको महसुल गाउँपालिकाले बिहोर्नेछ। गाउँपालिकाका 9 वडाका करिब 4,400 घरदूरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। यस कार्यक्रम कार्यान्वयनका लागि करिब 55 लाख रूपियाँ बजेट प्रस्ताव गर्ने तयारी गरिएको अध्यक्ष गुरूङले बताउनुभयो। ईरान र अमेरिका बीच स्विजरल्याण्डमा हुने भनेको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नागवी ईरान पुग्नु भएको छ। मध्य पूर्वमा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेपछि ईरान र अमेरिका बीच शुक्रबार स्विजरल्याण्डमा वार्ता हुने तय भएको थियो। तर समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट नै र ईरानी राष्ट्रपति ससूद पेजेस्कियानले ईरानबाट विद्युतीय प्रतिमा हस्ताक्षर गरेपछि पछिल्लो वार्ता स्थगित भएको थियो। तस्नीम सहित इरानी संचार माध्यमका अनुसार पाकिस्तानकी गृहमन्त्री नाकवी आज इरान पुग्नु भएको हो। इरान र अमेरिकाबीच प्रमुख मध्यस्थकर्ताको रूपमा पाकिस्तान छ भने यसै हप्ता घोषणा भएको सम्झौताको तयारीमा कतार पनि सामेल भएको छ। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड र स्वीडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार 11:15 बजे ह्युस्टनमा हुनेछ। नेदरल्याण्डले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो। आज खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। स्वीडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। यस्तै आज मध्यराती समूह ईका जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 12:45 बजे शुरू हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराका ओलाई 7-1 पराजित गरेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो। भोलि बिहान 5:45 बजे समूह एकै इक्वेडर र कुराकाओ खेल्दैछन्। यसै गरी भोलि बिहान 5:50 बजे ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हाइटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नकआउट चरणमा पुगेको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन भोलिबाट चितवनमा शुरू हुँदै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको रासोपा सभापतिको भनाई। सम्झौता अवधिभित्र काम नगर्ने निर्माण व्यवसायलाई कुनै पनि हालतमा नछोड्न भौतिक पूर्वाधार मन्त्री लम्सालको निर्देशन। एमालेसँग तत्काल एकता कुनै सम्भावना नरहेको माधव नेपालको प्रस्तुति। राप्रपाको महाधिवेशन मक्सी 26-28 काठमाडौँमा गर्ने निर्णय। केन्द्र सरकार अलोकतान्त्रिक धारतर्फ उन्मुख भएको गण्डकीका मुख्यमन्त्री पाण्डेको आरोप। पोखरा बस पार्कको वास्तुला कम्प्लेक्समा डोजर 320 टहरा हटाइयो। देवघाटमा चट्याङ लागेर 6 चौपाएको मृत्यु। बेलचोत्रा स्थित कृषि उप संकलन तथा बिक्री केन्द्रको सरसफाई। अमेरिका इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा। र विश्वको फुटबलमा आज राति नेदरल्याण्ड र स्वीडेन खेल्दै। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
19: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
23: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
19: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
23: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
19: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
23: फोन गर्नुहोस् 0665905511।
24: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
25: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि।
23: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगे स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्त मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
3: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707444
4: स्मृति फेन्सी ग्राहक वर्ग को सेवालाई मध्यनजर गर्दे अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
8: तर महँगो होला नि
5: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
9: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही एल्मुनियम अब यूपीवीसीको साथमा।
9: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0564144111 मोबाइल 9855928938 98022338।

0: गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
3: मोबाइल 9855052477।

0: आज पनि खाना काट्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
5: दाजु बिहेको दिन त आइसक्यो त छुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
6: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ अरू टेलर जस्तो हो र भने
5: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98 0 67 13 425

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बस पार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाज जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बस पार्क प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौड़ा बिपीचोकमा यही असार 6 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज
2: कृषि विकास कार्यालय तनहुँको अनुरोध
3: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
0: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
3: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
0: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं
2: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
3: थप जानकारीको लागि 0-65-65-130
2: कृषि विकास कार्यालय तनहुँ दमौली

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
0: मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाच, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: पङ्खा
3: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
5: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
6: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98 5 60 30 3 24।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
9: हाम्रो वन हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0 65 590 065, मोबाइल 98 166 34 372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0 65 5 70 290, मोबाइल नम्बर 98 4 60 81 457 र 98 1 36 26 032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ। प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
17: बिरामी परीक्षण,
16: निशुल्क औषधि वितरण,
17: प्रयोगशाला सेवा,
16: पञ्चकर्म, पूर्वकर्म,
17: बस्ती कर्म,
16: शिरोधारा,
17: नस्य कर्म, जलनीति,
16: छार सूत्र सेवा,
17: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
16: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
17: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
16: अग्निकर्म, मर्म चिकित्सा,
17: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहु, फोन नम्बर 0 65 5 63 483।
2: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
18: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
20: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
19: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98431568।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: मेरिया मैनी
2: कस्तो राम्रो गहना
1: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका।

0: गरौं। सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
2: पुराना गरगहनासँग नयाँ साथ फेर,
4: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगाउँ, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
1: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
0: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि, दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 9847261268
8: 9856602268। ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चौक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9856600778।
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
12: जिल्ला आर्थिक गणना कार्यालय, तनहुँ।
13: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर

0: बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
1: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
0: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
0: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
0: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856343343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: ए बा, कुन चाहिँ घुस्तीको रहेछ भनेको त यो डन्ठे पो रहेछ तिमीलाई भनेको
1: होइन। मेरो डन्ठाले चाहिँ के बिगार्यो तिमीलाई?
0: के बिगारेनौ? कसैको भाग्यमा बस्यो, कसैको भोको पेटमा बस्यो, पाप लाग्छ तिमीहरूलाई त।
1: अनुहारमा त्यस्तो भन्दो रहेछ, बोल्ने सम्बन्धमै बेच्न राखेन।
0: बेच्न दिनु पर्यो नि तिमी डन्ठेहरूले। मरि मरि दिनको 60 मकै बेचेर नकरान, मरि मरि दिनको 65 मकै बेचेर कहिले स्कुटर किनेर बेच्छ? सररर आमालाई पछाडि राखेर कहिले घुमाउने? सक्सो किरा पर्छ तिमीहरूलाई त। ओइ, पैसा दिनु पर्दैन, पैसा नदिँदा नि?
1: कति हो?
0: 100 रुपियाँ।
2: बोली मात्र छुट्छु हो, मन के राम्री थियो।

0: घरमै छापामान आइपुगेको।
1: कति राम्रो स्कुटर, नयाँ हो,
2: इलेक्ट्रिक हो, राम्रो छ, सस्तो पनि छ। अब हामीले मान्छेलाई मात्र होइन वातावरणलाई पनि माया गर्नुपर्छ। खर्बौं रुपियाँ खर्च गरेर पेट्रोलको नाममा प्रदूषण भित्राइरहेका छौँ। यस्तो कुरामा हामी जनताले पनि सरकारलाई सघाउनुपर्छ।
1: सरकारको चाहिँ कुरा गर्ने
2: ओके, त्यसलाई सघाउनुपर्छ।

Joaquin.

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर सेनिदाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
0: बिरामी परीक्षण
3: निशुल्क औषधि वितरण
0: प्रयोगशाला सेवा
3: पञ्चकर्म पूर्वकर्म
0: बस्ती कर्म
3: शिरोधारा
0: नस्य कर्म जलनीति
3: छार सूत्र सेवा
0: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
3: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम
0: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
3: अग्निकर्म मर्म चिकित्सा
0: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0635634783
4: वर्षा यी त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
7: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
9: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
10: पण्डित महादर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
11: ओमकार
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्
12: जहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
13: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
14: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
15: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
13: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
17: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
18: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
19: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
18: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
20: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
21: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
22: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
23: सम्पर्क मोबाइल 9857065119 र 9864597056।
24: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग गण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9842614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
3: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
6: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
7: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
8: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
7: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
8: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
6: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
7: थप जानकारीको लागि 0665-63-130।
6: कृषि विकास कार्यालय तनहुँ, दमौली।
9: चलिरहेको देखिनु पनि
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9058614175।

0: 96.6
1: शुक्ला गंडकी FM 97.6
2: शुक्ला गंडकी टाइम चेक
3: यति बेला रातिको ठीक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 मेगा हर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले केन्द्र सरकार अलोकतान्त्रिक धारतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ। केन्द्रको यस्तो प्रवृत्तिले संघीय लोकतान्त्रिक गणतन्त्र र प्रेस स्वतन्त्रता दुवैलाई संकटमा पर्ने उहाँले बताउनुभयो। संसदीय पत्रकार मंच गण्डकीले शनिबार पोखरामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। संसदीय र अदालती रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मुलुकमा अलोकतान्त्रिक प्रणाली हावी भएमा त्यसको पहिलो शिकार प्रेस जगत हुने चेतावनी दिनुभयो। अलोकतान्त्रिक पद्धति भएमा सबैभन्दा पहिला तपाईहरूको मुख थुनिन्छ र कलममा भाँचिन्छ, उहाँले भन्नुभयो। संचार माध्यमको आवाज र कलम कमजोर भएमा निरंकुशताले प्रश्रय पाउने उहाँले उल्लेख गर्नुभयो। मुख्यमन्त्री पाण्डेले केन्द्र सरकारले पुराना कानूनको सहारा लिएर संघीयतालाई असफल बनाउन खोजेको गम्भीर आरोप समेत लगाउनुभयो। 2012 सालको पुलिस ऐन र 2049 सालको वन ऐन देखाएर प्रदेशको अधिकार संकुचन गरिएको उहाँले बताउनुभयो। संविधानले दिएको अधिकार प्रयोग गर्न खोज्दा केन्द्रबाट अवरोध हुने गरेको पाण्डेको भनाइ छ। संघीय सरकारले विभिन्न परिपत्र मार्फत देशका एकल अधिकार क्षेत्रमा हस्तक्षेप गरिरहेको उहाँले दावी गर्नुभयो। निजी क्षेत्रका संचार माध्यमहरूलाई प्रदेशले गर्ने सहयोगमा समेत संघले रोक लगाउन खोजेको उहाँले बताउनुभयो। आयात व्यवस्थापन प्रदेशको अधिकार भए पनि गाड़ी दर्ता नगर भनेर संघले निर्देशन दिन्छ। पाण्डेले भन्नुभयो, संसारबाट गाड़ी भित्राउन दिने तर प्रदेशलाई दर्ता गर्न नदिने नीति विरोधासपूर्ण रहेको उहाँले टिप्पणी गर्नुभयो। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुहंगा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी जोमसोन सड़क भएर चालू आर्थिक वर्ष 2082 राशिको 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ पुगेका छन्। म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घासा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 7,05,754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोन सड़क भएर मुस्ताङ वितरणी नाकामा पर्ने घासामा प्रहरीले सवारी साधन मार्फत वितरणी पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी तत्र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्तले जानकारी दिनुभयो। उहाँको अनुसार सबैभन्दा बढ़ी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,939 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। तनहुँको शुक्ला गण्डकी 5 माइल क्षेत्र स्थित कृषि उपज संकलन तथा बिक्री केन्द्र शनिबार सरसफाई गरिएको छ। वर्षासँगै परिसरमा झाडी भएपछि सरसफाई गरिएको हो। इलाका प्रहरीकारले बेलचौतारा विशेष सुरक्षा कर बेलचौतारा खैरेन्टार महिला बहुदेश सहकारी संस्थासँगै स्थानीयहरूको स्वतस्फूर्त सहभागिता रहेको थियो। सो केन्द्रमा प्रत्येक आइतबार हाट बजार सञ्चालन हुँदै आएको छ भने अन्य बारमा समेत किसानका उत्पादित वस्तुलाई महिला सहकारी मार्फत बिक्री वितरण हुँदै आएको छ। लागि अगुवाई गरेका विनोद ढुङ्गानाले सबैलाई धन्यवाद दिनुभयो। ब्लड क्यान्सरबाट पीड़ित शुक्ला गण्डकी नगरपालिका 4 का 2 वर्षीय शिवांश पौडेलको उपचारका लागि शुक्ला गण्डकी 5 स्थित मेल डाँडा टोल विकास समितिले आर्थिक सहयोग गरेको छ। शनिबार शिवांशका बुबा कृष्ण प्रसाद पौडेललाई टोल विकास संस्थाकी अध्यक्ष मन कुमारी राणा भाटबाट 7,500 रूपियाँ हस्तान्तरण गरिएको सचिव संगीता ढकालले जानकारी दिनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 6 छरौटा स्थित पर्सिप पञ्चायत मन्दिर परिसरमा 7-13 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको पुरूषोत्तम महासंघको आय व्यय सार्वजनिक गरिएको छ। श्री शिव पञ्चायत मन्दिर संरक्षण समितिले महासंघ सम्पन्न भएपछि आय व्यय वितरण सार्वजनिक गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन तथा स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको हो। समितिका अनुसार रसिद यज्ञ मण्डपमा चढ़ेको नगद तथा दानपिटिकाबाट प्राप्त रकम गरी सत्सङ्गबाट कुल 4,94,733 रूपियाँ आमदानी भएको थियो। विभिन्न शीर्षकमा 2,26,89 रूपियाँ खर्च भएको र 5,55,000 उठ्न बाँकी रहेको जनाएको छ। हालसम्मको हिसाब अनुसार महासत्सङ्गबाट 2,86,490 रूपियाँ बचत भएको समितिले जनाएको छ। बचत रकम मन्दिरको संरचना विकास, संरक्षण तथा नवग्रह मन्दिर निर्माण लगायतका धार्मिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताएको छ। 5 दिनसम्म सञ्चालन भएको महासत्सङ्गमा धार्मिक प्रवचन, भजन कीर्तन तथा विभिन्न आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय वासीसहित विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तनहुँको देवघर गाउँपालिका 5 शिखरमा चट्याङ लागेर 6 चौपायाको मृत्यु भएको छ। जिल्ला प्रहरीकारीले तनहुँका अनुसार शुक्रबार राति करिब 3:30 बजे स्थानीय 55 वर्षीय रविलाल गुरूङको गोठमा चट्याङ परेको थियो। घटनाको जानकारी शनिबार बिहान इलाका प्रहरी कार्यालय देवघाटमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको प्रारम्भिक विवरण अनुसार चट्याङ लागेर 4 बोका, 1 कसी र 1 गाईको मृत्यु भएको छ। घटनाबाट मानवीय क्षति नभएको तथा घर र गोठमा अन्य कुनै क्षति नपुगेको प्रहरी नायक उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। तनहुँको ब्यास नगरपालिका 3 स्थित अनसन चौतारी नजिक बिरामी अवस्थामा भेटिएका एक सहयोगपेक्षी व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको छ। प्रहरीका अनुसार अन्दाजे 50-55 वर्ष उमेरका ती व्यक्तिले आफ्नो नाम थर तथा ठेगाना खुलाउन नसकेको अवस्थामा फेला परेका थिए। प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल दमोले पुर्याएको थियो। अस्पतालमा आवश्यक उपचारपछि ब्यास नगरपालिकाको संघको समन्वयमा ती व्यक्तिलाई थप हेरचाह तथा समर्थनका लागि मानव सेवा आश्रम पोखरा पठाइएको प्रहरी नायक उपरीक्षक दैका प्रसाद घिमिरेले बताउनुभयो। आगामी आर्थिक वर्षको योजना तथा बजेटका लागि लमजुङका स्थानीय तहले तयारी तीव्र पारेका छन्। जिल्लाका 8 स्थानीय तह आर्थिक वर्ष 2083-84 लागि योजना बजेट, बजेट निर्धारण, निधि तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलनमा जुटेका छन्। आगामी आर्थिक वर्षका लागि योजना छनौटसँगै बजेट निर्माणका लागि आवश्यक पर्ने आधारभूत नीति अवलम्बन गर्दै नागरिकको सुझाव लिइरहेको जिल्ला स्थानीय तहहरूले बताएका छन्। त्यसका लागि वडा तथा टोलहरूमा परामर्श र पालिका स्तरीय विषयगत छलफल चलिरहेको मर्सङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो। काशीको पृथ्वी चौक स्थित पोखरा बसपाकमा रहेको बासोला कम्प्लेक्समा महानगरपालिकाले डोजर लगाएको छ। शनिबार 6 पोखरा महानगरले कम्प्लेक्सभित्र रहेको सबै टहरा हटाएको हो। त्यहाँ रहेका 320 टहरा पूर्ण रूपमा हटाएको पोखरा नौकावडालाई सिद्धिपेन्द्र महासिंहले जानकारी दिनुभयो। उक्त कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गर्ने व्यवसायहरूसँग पोखराका मेयर धन्दा ताचार्यले संवाद गरेको थियो। त्यसपछि सहमतिमा नै टहरा हटाइएको महानगरले जनाएको छ। लमजुङको मर्सङ्गी गाउँपालिकाले पालिकालाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको छ। गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 निधि तथा कार्यक्रममा प्रत्येक घरलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको हो। जलविद्युतको आमदानी उज्यालो मर्सङ्गीमा लगानी कार्यक्रम अन्तर्गत उपभोक्तालाई मासिक 50 युनिटसम्मको दरले विद्युत महसुल निशुल्क दिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिनुभयो। प्रस्तावित व्यवस्था अनुसार 50 युनिटसम्मको विद्युत उपभोगको महसुल गाउँपालिकाले भ्याउनेछ। गाउँपालिकाका 9 वडाका करिब 4,400 घरधुरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। यस कार्यक्रममा कार्यान्वयनका लागि करिब 55 लाख रूपियाँ बजेट प्रस्ताव गर्ने तयारी गरेको अध्यक्ष गुरूङले बताउनुभयो। अवस्थामलाइन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। लाइन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजका लागि पनि हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। त्यतिन्जेलसम्मको लागि सहपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झालुगाको चुपो लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानी माइक बतल बाँधिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUK LAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
3: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
2: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
2: प्रोपाइटर रोशनी श्रेष्ठ।
3: मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
4: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
5: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
1: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052, मोबाइल 98 560 28 587।
9: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
10: कति हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
15: शुक्ला गण्डकी एफएम 97.6।
16: घटना दुर्घटना
17: कला संस्कृति
16: स्थानीय राष्ट्रिय
18: अन्तर्राष्ट्रिय खेलकुद
17: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्मत 2083 साल असार महिनाको 7 गते आइतबार ज्येष्ठ शुक्ल पक्षको सप्तमी तिथि अंग्रेजी मिति अनुसार जुन 21 तारीक सन् 2026 नेपाल सम्मत 1146 आज विश्व योग दिवस विश्व संगीत दिवस र रवि सप्तमी व्रत सूर्योदय बिहान 5:09 भयो भने सूर्यास्त साँझ 7:03 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट राज्यसभाको प्रथम राष्ट्रिय महाधिवेशन आइतबारबाट चितवनमा शुरू हुँदै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको राज्यसभा सभापति लामी छानेको भनाई। सम्झौता अवधिभित्र काम नगर्ने निर्माण व्यवसायहरूलाई कुनै पनि हालतमा नछोड्न पूर्वाधार मन्त्री लम्सालको निर्देशन। एमालेसँग तत्काल एकताको कुनै सम्भावना नरहेको माधव नेपालको प्रस्तुति। राप्रपाको महाधिवेशन मंगसे 26 र 28 काठमाण्डुमा गर्ने निर्णय। केन्द्र सरकार अलोकतान्त्रिक धारतर्फ उन्मुख भएको गण्डकीका मुख्यमन्त्री पाण्डेको आरोप। पोखरा वर्षाको वास्तोला कम्प्लेक्समा डोजर 320 टहरा हटाइयो। देवघाटमा चट्याङ लागेर 6 चौपायाको मृत्यु। बेलचौतारा स्थित कृषि उपसंकलन तथा बिक्री केन्द्रको सरसफाई। अमेरिका इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा। र विश्वकप फुटबलमा स्वीडेन विरूद्ध नेदरल्याण्डको शानदार जीत।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवन शुरू हुँदैछ। महाधिवेशनका लागि चितवन देशभरका रासपा कार्यकर्ता नेताहरू भेला भइसकेका छन्। पार्टी गठनको चार वर्षपछि पहिलो पटक हुन लागेको महाधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ। त्यसको व्यवस्थापकीय र वैधानिक पक्षको काम गर्न रासपाले केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ। उक्त आयोगले प्रथम महाधिवेशनका लागि चार बुधे निर्वाचन आचार संहिता पनि जारी गरेको छ। आचार संहिता अनुसार पहिलो बुधामा उम्मेद्वारी तथा प्रचार प्रसार र सम्बन्धी व्यवस्था गरेको छ, जसमा विविधवत उम्मेद्वारी प्रमाणित भइसकेपछि मात्रै प्रचार प्रसार गर्न पाइनेछ। प्यानल वा गुठबन्दी गर्न नपाइने, संयुक्त सूची बाँड्न नपाइने पाइने जस्ता विषय उल्लेख छ। यस्तै दोस्रो बुधामा पार्टी र सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय र दलीय स्रोतको प्रयोग गरेर निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाइने भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामी छानेले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भएको छ। शनिबार असार 7 गते चितवनमा बसेको रासपा केन्द्रीय समिति बैठकमा उहाँले लोकतान्त्रिक मूल्य मान्यताप्रति आफूहरू सदैव प्रतिबद्ध रहेको बताएका हुन्। मुलुकमा आएको परिवर्तन र उपलब्धि विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उहाँले उल्लेख गर्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूहरूलाई गर्व लागेको उहाँको भनाइ थियो। उहाँले विगतका त्याग र बलिदानकै कारण आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको बताउनुभयो। लोकतन्त्र र यसको मूल्य मान्यताबाट आफू तथा पार्टी कहिले विचलित नहुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पाँच थर पुगेर अर्को धम्की दिएका छन्। सम्झौता अवधिभित्र काम नगर्ने निर्माण व्यवसायलाई कुनै पनि हालतमा नछोड्ने निर्देशन दिँदै उहाँले भन्नुभयो, समयमा काम नगर्ने ठेकेदारलाई थुनेर बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनुहोस्। यसअघि नागडुङ्गा मुगलिन सड़क आयोजनाको अनुगमनका क्रममा गत आइतबार पनि उहाँले काम नगर्ने ठेकेदारको खुट्टा भाँसिदिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो, जसको आलोचना भइरहेको छ। ऋण अवस्थामा रहेको मेची र मध्य पहाड़ी राजमार्गसँगै तमोर कोरिडोर क्षेत्रको स्थलगत निरीक्षण गर्दै शनिबार मन्त्री लम्साल पाँच थर्फ आइपुग्नु भएको थियो। उहाँले आयोजना प्रमुख, सुरक्षा अंगका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको भेटमा निर्देशन दिँदै अधिकांश योजना सम्झौता अवधिभित्र काम नसकिनुमा प्रशासनिक संयन्त्रको कमजोरी रहेको बताउनुभयो। त्यसैले सुरक्षा संयन्त्र जिम्मेवारी हुनु जरूरी छ, समयमा काम नगर्ने ठेकेदारहरूलाई थुनेर बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनुहोस्, देशमा सरकार छ भन्ने महसुस गराउनै पर्छ। मन्त्री लम्सालले भन्नुभयो, मेची र मध्य पहाड़ीसँगै तमोर कोरिडोरका आयोजना प्रमुखलाई उहाँले सम्झौता मिति समाप्त भएका र पटक पटक म्याद थपिएर पनि काम नगरेका निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउन पनि निर्देशन दिनुभएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको समाचार बाहिर आयो। विभागसँगै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ परेका थिए। अख्तियारबाट पक्राउ परेका विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ। त्यो पनि जरूरी पक्राउ पूर्जे थमाएर प्रधानमन्त्री कार्यालयबाटै ललितपुरले संकलन गरेको जानकारी कान्तिपुरले संकलन गरेको जानकारी र संवाद स्रोतसँगको कुराकानी अनुसार राहदानी खरिद ठेक्काको नियमित अनुसन्धान जस्तो देखिए पनि कार्यकारी निकायले संवैधानिक निकायलाई दबावमा पारेको देखिन्छ। संवैधानिक निकाय अख्तियारले लामो समयसम्म यो विषय अनुसन्धानमा तीव्रता नदिएको तर प्रधानमन्त्री बालेन शाहले सचिवालयका अधिकारीहरूले दबाव दिएपछि तीव्र अनुसन्धान अघि बढ़ाएको देखिन्छ। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियारले अनुसन्धानमा तीव्रताको बारेमा अनौपचारिक कुराकानी गर्दै स्वीकार गरेका छन्। प्रधानमन्त्री शाहका सल्लाहकारहरू अख्तियारसँग कड़ा रूपमा प्रस्तुत भएका थिए। सन् 2025 जून 6 मा राहदानी विभागले जर्मनीका दुई सुरक्षण मुद्रण कम्पनी भेरिडोस जीएमबीएच र म्यूहल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। यो कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तरीय नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएको थियो। सम्झौता लगतै अख्तियारमा उजुरी परेको थियो। नेपाली कांग्रेसले सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने जनाएको छ। शनिबार संसदीय दलको कार्यालय सिंहदौरमा बसेको संसदीय दल कार्य समितिको बैठकले सरकारको काम कार्यवाहीको प्रारम्भिक समीक्षा गर्दै सदन मार्फत सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरूलाई उठान गर्ने जनजीविकाका सरकारहरूलाई प्रभावकारी रूपमा सदनमा प्रस्तुत गर्ने संसदीय दल र पार्टी बीच समन्वय गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो। महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्नो विषय राख्दा पनि सरकारले नसुनेको भन्दै निरन्तर रूपमा खबरदारी गरिराख्ने समेत उल्लेख गरेको हो। उहाँले विगत गत मन्त्रालयले गरेका कामका बारेमा अध्ययन गर्न पार्टीका नेताहरू जिम्मेवारी तोकिएको भन्दै सरकारले 100 दिनमा 10 काम समेत गर्न नसकेको धारणा राखेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सूर्यराज पाण्डेले केन्द्र सरकार अलोकतान्त्रिक धारतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ। केन्द्रको यस्तो प्रवृत्तिले संघीय लोकतान्त्रिक गणतन्त्र र प्रेस स्वतन्त्रता दुवैलाई संकटमा पर्ने उहाँले बताउनुभयो। संसदीय पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। संसदीय र अदालती रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मुलुकमा अलोकतान्त्रिक प्रणाली हावी भएमा त्यसको पहिलो शिकार प्रेस जगत नै हुने चेतावनी दिनुभयो। अलोकतान्त्रिक पद्धति आएमा सबैभन्दा पहिला तपाईँहरूको मुख धुनिन्छ र कलम भाँचिन्छ। उहाँले भन्नुभयो संचार माध्यमको आवाज र कलम कमजोर भएमा निरंकुशताले पश्रय पाउने भनी उहाँले उल्लेख गर्नुभयो। मुख्यमन्त्री पाण्डेले केन्द्र सरकारले पुराना कानूनको सहारा लिएर संहितालाई असफल बनाउन खोजेको गम्भीर आरोप समेत लगाउनुभयो। 2012 सालको पुलिस ऐन र 2050 सालको वन ऐन देखाएर प्रदेशको अधिकार संकुचन गरिएको उहाँले बताउनुभयो। संविधानले दिएको अधिकार प्रयोग गर्न खोज्दा केन्द्रबाट अवरोध हुने गरेको पाण्डेको भनाइ छ। संघीय सरकारले विभिन्न परिपत्र मार्फत प्रदेशका एकल अधिकार क्षेत्रमा हस्तक्षेप गरिरहेको उहाँले दावी गर्नुभयो। निजी क्षेत्रका संचार माध्यमहरूलाई प्रदेशले गर्ने सहयोग समेत संघले रोक लगाउन खोजेको उहाँले बताउनुभयो। यातायात व्यवस्था प्रदेशको अधिकार भए पनि गाड़ी दर्ता नगर भनेर संघले निर्देशन दिन्छ। पाण्डेले भन्नुभयो भन्सारबाट गाड़ी भित्राउ नदिने तर प्रदेशलाई दर्ता गर्न नदिने नीति विरोधासपूर्ण भएको उहाँले टिप्पणी गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमालेसँग तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। शनिबार 7 गते पार्टी केन्द्रीय कार्यालय बेरिस्टारमा आयोजित एक कार्यक्रममा उहाँले बाहिर आएका हल्लाको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरेका हुन्। नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिलाई गोलबन्द गर्नु रहेको बताउनुभयो। उहाँले राष्ट्रिय हित जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको जिकिर समेत गर्नुभयो। आफ्नो पुर्खाको गौरवशाली इतिहासको रक्षा गर्दै देशमा रहेका सबै परिवर्तनकारी शक्तिलाई एकैसाथमा ठाउँमा ल्याएर मुलुकको रूपान्तरणमा लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले जनताका मुद्दामा खरो उत्रने र अन्यायका विरूद्ध लड्ने शक्तिहरूलाई मात्रै जनताले पत्याउने बताउनु भएको छ। शनिबार पेरिसारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले नेपाली जनताको मनोविज्ञान सधैं विसंगति र व्यतिथिका विरूद्ध लड्ने शक्तिको पक्षमा रहने उल्लेख गर्नुभयो। उहाँले पछिल्लो निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पाएको जनता जनमतलाई पनि यसैको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। देशमा गरीब शोषण अन्याय र विभेदका खाडलहरू कायमै रहेको चर्चा गर्दै उहाँले राष्ट्रियताको मामिलामा सबै सरकारले भूमिकामाथि प्रश्न उठाउनुभयो। भारतसँगको सीमा विवादको विषयमा देशभक्त जनता सड़कमा आउनुपर्ने र राष्ट्रका पक्षमा लड्नेहरू नै वर्तमान सरकारको विकल्प बन्न सक्ने उहाँको दावी थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय महाधिवेशन आउँदो मंगसी 26, 27 र 28 गते काठमाण्डुमा आयोजना गर्ने निर्णय गरिएको छ। शुक्रबार र शनिबार असार 5 र 6 गते बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकबाट महाधिवेशनको मिति तोकिएको अध्यक्ष राजेन्द्र लिङ्गदेलले जानकारी दिनुभयो। महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्गदेलको संयोजकत्वमा मूल आयोजक समिति गठन समेत गरिएको छ। समितिमा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य पदाधिकारी केन्द्रीय सदस्य सल्लाहकार समिति विभिन्न विभागका प्रमुख प्रदेश तथा जिल्ला अध्यक्ष संघीय र प्रदेश सांसद तथा भातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन्। आवश्यकता अनुसार विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रीय कार्य सम्पादन समितिलाई दिएको उहाँले जानकारी दिनुभयो। केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको सक्रियता सदस्यता वितरण निर्देशिका संगठनिक तह निर्वाचन सम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई बैठकबाट परिमार्जन सहित पारित गरिएको छ। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनिन्जुम सुम सड़क भएर चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ पुगेका छन्। म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घासा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जंक्सन सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसमा पुरहरीले सवारी साधन मार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी पर्यटक र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। उहाँका अनुसार सबैभन्दा बढ़ी गत जेठमा 27,488 सवारी साधन मध्ये 90,939 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। तनहुँको शुक्ला गण्डकी पाँच बेल चौतरा स्थित कृषि संकलन तथा बिक्री केन्द्रमा शनिबार सरसफाई गरिएको छ। वर्षासँगै परिसरमा झारी भएपछि सरसफाई गरिएको हो। इलाका प्रहरी कार्यालय बेलचौतारा विशेष सुरक्षा गौड बेलचौतारा खैरेन्टार महिला बहुद्देश्य सहकारी संस्थासँगै स्थानीयको 27 वटा सहभागिता रहेको थियो। सो अवसरमा प्रत्येक आइतबार हाट बजार सञ्चालन हुँदै आएको छ भने अन्य बारमा समेत किसानका उत्पादित वस्तुहरूलाई महिला सहकारी मार्फत बिक्री वितरण हुँदै आएको छ। सरसफाईको लागि अगुवाई गरेका विनोद रुङ्गनाले सबैलाई धन्यवाद दिनुभयो। ब्लड क्यान्सरबाट पीड़ित शुक्ला गण्डकी नगरपालिका 4 का 2 वर्षीय शिवांश पौडेलको उपचारका लागि शुक्ला गण्डकी पाँच स्थित मिलडाँडा टोल विकास समितिले आर्थिक सहयोग गरेको छ। शनिबार शिवांश बुबा कृष्ण प्रसाद पौडेललाई टोल विकास संस्थाकीय अध्यक्ष मन कुमारी राणाभाटबाट 7,500 रूपियाँ हस्तान्तरण गरिएको सचिव संगीता ढकालले जानकारी दिनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 6 धरौटा स्थित शिव पञ्चायत मन्दिर परिसरमा जेठ 13 देखि 17 गतेसम्म सञ्चालन भएको पुरूषोत्तम महासंघको आयव्यय सार्वजनिक गरिएको छ। श्री शिव पञ्चायत मन्दिर संरक्षण समितिले महासत्सङ्ग सम्पन्न भएपछि आयव्यय विवरण सार्वजनिक गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन दाता स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको हो। समितिका अनुसार रसिद यज्ञ मण्डपमा चढ़ेको नगद तथा दानपेटिकाबाट प्राप्त रकम गरी महासत्सङ्गबाट कुल 4,94,733 रूपियाँ आमदानी भएको थियो। विभिन्न शीर्षकमा 2,26,089 रूपियाँ खर्च भएको र 5,55,000 उठ्न बाँकी रहेको जनाएको छ। हालसम्मको हिसाब अनुसार महासत्सङ्गबाट 2,86,489 रूपियाँ बचत भएको समितिले जनाएको छ। बचत रकम मन्दिरको संरचना विकास संरक्षण तथा नवग्रह मन्दिर निर्माण लगायतका धार्मिक पूर्वाधार निर्माणमा उपयोग गरिने बताइएको छ। 5 दिनसम्म सञ्चालन गरेको महासत्सङ्गमा धार्मिक प्रवचन भजन कीर्तन तथा विभिन्न आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय वासीसहित विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनहरूले उल्लेखनीय सहभागिता रहेको थियो। तनहुँको देवघर गाउँपालिका 5 शिखरमा चट्याङ लागेर 6 वटा चौपायाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार राति करिब 9:30 बजे स्थानीय 55 वर्षीय भविला गुरूङको गोठमा चट्याङ परेको थियो। घटनाको जानकारी शनिबार बिहान इलाका प्रहरी कार्यालय देवघाटमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको प्रारम्भिक विवरण अनुसार चट्याङ लागेर 4 बोका, 1 खसी र 1 गाईको मृत्यु भएको छ। घटनाबाट मानवीय क्षति नभएको तथा घर र गोठमा अन्य कुनै क्षति नपुगेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। तनहुँकुबे नगरपालिका 3 स्थित अनसन चौतारी नजिक बिरामी अवस्थामा भेटिएका एक सहयोग पेची पुरूषलाई उद्धार गरी मानव सेवा आश्रम पठाएको छ। प्रहरीका अनुसार अन्दाजी 55 वर्षका ती व्यक्तिले आफ्नो नाम थर तथा ठेगाना खुलाउन नसकेको अवस्थामा फेला परेको थियो। प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल दमौली पुर्याएको थियो। अस्पतालमा आवश्यक उपचारपछि व्यास नगरपालिकासँगको समन्वयमा ती व्यक्तिलाई थप हेरचाह तथा संरक्षणका लागि मानव सेवा आश्रम पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेका थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि आइफोन, के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ, ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463-23811।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर।